0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844 27 359 र 9848 42 73 59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरूपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
1: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौ, प्रमाण सुरक्षित गरौं,
0: आफ्नो पासवर्ड अरूलाई सेयर नगरौं। भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू सेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
2: सम्मानित व्यवहार गरौं, हिंसा मुक्त डिजिटल समाज बनाऊ।
1: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी, कैलाली।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै नीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 7 गते आइतबार जुन 21 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको सप्तमी तिथि अन्तर्राष्ट्रिय बुवा दिवस विश्व योग दिवस संगीत दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रासोपाको प्रथम महाधिवेशन आजदेखि। केन्द्रीय समिति 158 सदस्यीय बन्ने। धौल शमशेर समूह बाहिरिएसँगै राप्रपाले मंगिर अन्तिम साताका लागि बोलायो महाधिवेशन।
1: संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति ढिलाइ। राहदानी प्रकरणमा अख्तियारको अनुसन्धानमा तीव्रता। बिजुलीमा 100 वा 150 युनिट माथि मात्रै भ्याट लगाउँदै सरकार।
0: कक्षा 12 को नतिजाप्रति शिक्षा मन्त्रीको 5 बुधे प्रष्टीकरण। खामा पनि मेची राजमार्ग सञ्चालनमा राख्न निर्देशन। बाजुराको ब्लड बैंक सञ्चालन नहुँदा बिरामीका आफन्तलाई जहिलै तनाव।
1: इजरायलद्वारा लेबनानमा आक्रमण जारी राख्दा हर्मुज जल मार्ग पुनः बन्द। पाकिस्तानमा 2 विस्फोटमा 7 जनाको मृत्यु। अस्ट्रेलियामा पहिलो पटक बर्डफ्लू संक्रमण पुष्टि।
0: र फिफा विश्वकप जर्मनी नकआउट चरणमा प्रवेश। आइभोरी कोस्ट 2-1 पराजित। नेदरल्याण्डसको पहिलो जीत। आजै स्पेन र साउदी पनि भेट्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा आजबाट शुरू हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको प्रसंग।
1: स्थापनापछि पहिलो पटक संगठनात्मक परीक्षामा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको ऐतिहासिक प्रथम महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ। भरतपुर स्थित गेस्ट हाउस चौरमा दिउँसो 2 बजे सभापति रवि लामिछानी र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्दै हुनुहुन्छ। रासोपा र सभापति रवि लामिछानेको राजनीतिक उद्गमस्थल र राजनीतिक यात्राको महत्वपूर्ण केन्द्रका रूपमा रहेको चितवनमा पहिलो महाधिवेशन आयोजना गरेर रासोपाले चितवन संघको साइन अझै बलियो बनाउँदैछ। उद्घाटन समारोहमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण समेत गरिएको छ। कांग्रेसबाट पुष्पा भूषाल, एमालेबाट प्रदीप ग्याउली, नेकपाबाट वर्षमान पुन र राप्रपाबाट राजेन्द्र लिङ्गदेलले शुभकामना दिनुहुनेछ। श्रम संस्कृति र जसपा नेपालबाट अतिथिका रूपमा सहभागी हुने नेताको नाम टुंगिएको छैन भने महामन्त्री कविन्द्र बुढलाकोटीका अनुसार महाधिवेशनको दोस्रो दिन बन्द सत्र सञ्चालन हुनेछ। राष्ट्रपतिले यसलाई प्रतिवेदन सत्रका रूपमा परिभाषित गरेको छ, जहाँ विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, नीति विचार विभागको प्रतिवेदन तथा सभापतिको राजनैतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। त्यस्तै गरी प्रतिवेदनमाथि छलफल सकिएपछि वर्तमान केन्द्रीय समिति स्वत विघटन भई निर्वाचन आयोगले नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरू गर्ने महामन्त्री बुढलाकोटीले जानकारी दिनुभएको छ। त्यस्तै मतदाताका लागि 80 वटा मेसिन तयार गरिनेछ भने त्यसबाट अभ्यासका लागि 10 मेसिन छुट्याइएको छ। उम्मेद्वारी मनोनयन भोलि हुनेछ भने मंगलबार बिहानदेखि पहिलो चरणको मतदान शुरू हुनेछ। मतदान सम्पन्न भएको करिब 2 घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। यसैबीच पहिलो राष्ट्रिय महाधिवेशन शुरू हुनु अघि बसेको अन्तिम केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र निष्ठा र लोकतान्त्रिक मूल्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भविष्यमा पनि सहकार्य र एकताको भावना कायम रहने विश्वास व्यक्त गर्नुभएको छ।
3: यो मैदानमा हामी जहाँ रहे तापनि, जुन भूमिकामा रहे तापनि, केन्द्रीय सदस्यको भूमिकामा रहे पनि, साधारण सदस्यको भूमिकामा रहे पनि या अन्य कुनै भूमिकामा रहे तापनि, आफूलाई एउटा जिम्मेवार नागरिकका रूपमा यहाँहरूले प्रस्तुत गर्नुहुनेछ। पार्टी आज जहाँ आएको छ यहाँहरूको अनवरत साथ, यहाँहरूको अनवरत विश्वास, यहाँहरूको अनवरत मेहनतका कारणले आएको छ। यसलाई अझ समृद्ध पार्ने जिम्मेवारी हामी सबैसँग छ। त्यसकारणले स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपील गर्न चाहन्छु। स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौं।
1: यसैबीच सभापतिका लागि 51,000 प्रस्तावक र एक प्रस्तावक र 51 समर्थक, पदाधिकारीका लागि 41,000 एक प्रस्तावक र 21 समर्थक रहने र केन्द्रीय सदस्यका लागि 21,000 एक प्रस्तावक र 21 समर्थक तोकिने निर्वाचन आयोगले जनाएको छ। त्यस्तै केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त, पारदर्शी तथा मर्यादित बनाउन राष्ट्रिय महाधिवेशन निर्वाचन आचार संहिता 2083 जारी समेत गरेको छ। निर्वाचनलाई पूर्ण रूपमा व्यक्तिगत प्रतिस्पर्धामा आधारित बनाउने उद्देश्य सहित कुनै पनि प्रकारको प्यानल, गठबन्धन, संयुक्त र सूची वा गुटगत आधारमा प्रचार प्रसार गर्न पूर्ण रूपमा रोक लगाइएको छ। त्यस्तै राष्ट्रपाको पहिलो महाधिवेशनमा करिब 4 करोड़ रूपियाँ खर्च हुने अनुमान गरिएको छ। महामन्त्री बुढाकोटीका अनुसार प्रतिनिधिबाट संकलन गरेको लेबी तथा दर्ता शुल्कबाट खर्चको एक हिस्सा व्यवस्थापन गरिएको छ भने बाँकी रकम सुवेक्षक तथा समर्थकको सहयोगबाट जुटाइएको छ। महाधिवेशनमा सहभागी प्रत्येक प्रतिनिधिबाट 5,000 रूपियाँ दर्ता शुल्क लिएको छ भने पार्टीका अनुसार उक्त रकम महाधिवेशन व्यवस्थापन, आवास, यातायात प्रविधि र अन्य प्रशासनिक खर्चमा प्रयोग गरिने समेत महामन्त्री बुढाकोटीले बताउनुभयो।
0: आगामी 3 दिनसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ़न सक्ने भएकाले त्यस अनुसारको सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान शाखाले अनुरोध गरेको छ। शाखाले सुनसरी, मोरङ तथा आसपासका क्षेत्रमा बग्ने साना नदी र खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाएको हो। महाशाखाका अनुसार निरन्तरको पानी र ती नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने भएकाले नदी किनारका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरिएको हो। सीआईएनसँग कुराकानी शाखा प्रमुख विनोद पराजुलीले मौसमी विपद बारेको सूचना तथा पूर्वानुमानलाई नियमित रूपमा पछ्याउन अनुरोध गर्नुभयो।
4: विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ। यी समग्र ज्ञान चाहिँ नि स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन, त्यस कारणले स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ। बाढी आउँदैछ, ठूलो बाढी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई हुनु जरुरी छ, त्यो हुन्छ पनि। त्यस कारणले त्यसको पहिचान चाहिँ त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौँ। नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौँ, र सुरक्षित बाटो, त्यो उँचो भूभाग कुन हो त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ। र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन् त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
0: मनसून सक्रिय भएसँगै भारी पानी र बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय इलामले रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। सीआईएनसँग कुराकानी गर्दै इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल,
5: बाढ़ी पहिरो जान सक्छ, बाटोको केयर गर्ने, कहाँ के अवरोध भएको छैन त्यो सूचना लिएर हिँड्ने, बेलुका 8 बजे पछाडि चाहिँ यात्रा नगर्ने गरिहाल्नु पर्यो भने प्रहरी प्रशासन सम्पर्क र समन्वय गर्ने भन्ने हो त्यसको। तिको दिन बेलुका चाहिँ निकै ठुलै पर्यो, अलिअलि डिस्टर्ब पनि भएको बाटो, त्यस कारणले गर्दा यो के हो भने पानीको मनसुन भित्रिसकेको छ, मध्य मनसुन भित्रिसकेको छ, पानी कतिखेर आउँछ ठुलो छैन। अब इलाममा अन्यको तुलनामा इलाममा अलिक बढी नै पानी पर्छ, त्यस कारणले गर्दाखेरि गत वर्षको बाढीले गर्दा चाहिँ अलिक जमिन पनि अलिक क्षतिक्षत भएको छ, त्यस कारणले असर पर्छ भनेर हामीले पूर्व सावधानी अप्नाएको।
0: यसैबीच पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मेची पहाड़का लागि शास्ति बन्दै गरेको मेची राजमार्गलाई वर्खामा पनि सञ्चालनमा राख्न निर्देशन दिनुभएको छ। मेची राजमार्गको निरीक्षणका क्रममा समस्याग्रस्त राजदुवाली स्थित माईखोला माथिपट्टिको सड़क खण्डको निरीक्षणपछि मन्त्री लम्सालले यस्तो निर्देशन दिनुभयो। उहाँले झापाका प्रमुख जिल्ला अधिकारी र सड़क डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईलाई पहिरो गएको स्थानभन्दा वरपर जता सहज हुन्छ त्यताबाट वैकल्पिक ट्र्याक पनि निर्देशन दिनुभयो। आफै गाड़ी चलाएर माइकोला पुग्नुभएका मन्त्री लम्सालले त्यहाँको अवस्था हेरेपछि वैकल्पिक सड़कलाई चाँडो काम गराउन र मेची पहाड़लाई समस्याबाट उकास्न निर्देशन दिनुभएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा समृद्धिका लागि योग र ध्यानको महत्व,
6: खुशी मसँग आकर्षित भएर आओस्, स्वास्थ्य मसँग आकर्षित भएर आओस्, हामीले आफूभित्रका आन्तरिक गुणहरूको विकास नगरिकन या त हामी धन आर्जन गर्न सक्दैनौ या धन आर्जन गरे पनि हामी कुलतमा लाग्छौं त्यो धनले।
0: धौल शमशेर समूह बाहिरिएसँगै राप्रपाले मंगसिर अन्तिम साताका लागि बोलायो महाधिवेशन। संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति ढिलाइ, राहदानी प्रकरणमा अख्तियारको अनुसन्धानमा तीव्रता लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा प्रधानमन्त्रीका सल्लाहकारको हस्तक्षेप सामु अख्तियार लाचार, दबावपछि राहदानी प्रकरणको अनुसन्धानमा तीव्रता शीर्षकमा मातृका दाहाल, अनिल गिरी र सुदीप कैनीले खबर लेख्नु भएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई राहदानी खरिद ठेक्का अनियमितता सम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको समाचार मंगलबार सार्वजनिक भयो। विभागकै सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी पनि पक्राउ पर्नु भएको थियो। अख्तियारबाट पक्राउ बारे विस्तृत विवरण आइसकेको थिएन। बिहिबार थाहा भयो अर्याल र केसीलाई मंगलबार होइन सोमबार नै अख्तियारद्वारा नियन्त्रणमा लिएको रहेछ। त्यो पनि प्रधानमन्त्री कार्यालयबाटै जरूरी पक्राउ पुर्जी थमाएर कान्तिपुरमा संलग्न रहेको जानकारी, संकलन रहेको जानकारी र सम्बद्ध स्रोतसँगको कुराकानीका आधारमा खबर लेखिएको छ। त्यस्तै दोस्रो भित्री पृष्ठमा संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति कहिले शीर्षकमा खबर प्रकाशित छ। यसलाई कुलचन्द्र न्यूपाने लेख्नु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको भोलिपल्टै 24 वैशाखमा परिषदको बैठक बस्यो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गर्यो, तर त्यसपछि परिषदको थप सिफारिश गरेको छैन। जबकि विभिन्न संवैधानिक आयोगमा अध्यक्ष र सदस्यसहित 19 पद लामो समयदेखि रिक्त छन्। संविधानको धारा 284 3 परिषदले संवैधानिक आयोगका प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिश हुनुपर्ने व्यवस्था छ। तर पद रिक्त भएको लामो समय बितिसक्दा पनि परिषदले सिफारिशका लागि तयारी गरेको देखिँदैन। त्यस्तै बैंकका सीईओको तलब भत्तामा अंकुश निर्धारणको आधार सम्पत्ति र कार्यक्षमता शीर्षकमा अर्को खबर पनि प्रकाशित छ भने बिजुलीमा 100 वा 150 युनिट भन्दा माथि मात्रै भ्याट लगाउँदै सरकार शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। आगामी आर्थिक वर्षको बजेट मार्फत 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने उपभोक्तालाई 5% मूल्य अभिवृद्धि कर भ्याट लगाएको सरकारले त्यसलाई परिमार्जन गर्ने भएको छ। सरकारले भ्याटमा परिमार्जन गरी साउनदेखि नै नयाँ दर लागू गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा बैठकमा शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले 100 वा 150 युनिट भन्दा माथि मात्रै कर लगाउने गरी अध्ययन भइरहेको बताउनु भएको हो।
11: नयाँ पत्रिका दैनिकमा छापिएको खबर छ, धौल शमशेर समूह बाहिरिएसँगै राप्रपाले बोलायो महाधिवेशन शीर्षकमा परशुराम काफ्लेले लेख्नु भएको हो। 26 28 मंसिरमा महाधिवेशन, अध्यक्ष लिङदेनको सुमजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। राप्रपाबाट बाहिरिएका पूर्व महामन्त्री धौल शमशेर राणा भने राष्ट्रवादी शक्ति निर्माणमा जुट्नु भएको छ। 17 जेठमा समर्थकको भेला गरेका राणाले निकट भविष्यमै राष्ट्रवादी शक्ति घोषणा गर्ने बताउनु भएको थियो। डेढ़ दशकमा दुईपटक उद्घाटन तर संचालनमा आएन बाजुराको ब्लड बैंक शीर्षकमा यो खबर छापिएको छ। बाजुराबाट गगन आईडीले लेख्नु भएको खबर हो। नागरिकको जीवनसँग जोड़िएको स्वास्थ्य क्षेत्रमा पनि राजनैतिक नेतृत्व र जिम्मेवार निकायले कतिसम्म लापरवाही र सस्तो लोकप्रियता खोज्छन् भन्ने कुरूप उदाहरण बनेको छ जिल्ला अस्पताल बाजुराको रक्त संचार सेवा अर्थात ब्लड बैंक। स्थापनाको 16 वर्ष बितिसक्दा पनि ब्लड बैंक संचालनमा नआउँदा बिरामीका आफन्तले जहिलै तनाव बिहोर्नु परेको खबरमा उल्लेख छ। अर्को खबर, जावला खेलमा रहेको सदर चिडियाखानामा बर्ड फ्लूको संक्रमण देखिएको विषय गुपचुप राखेको आरोपमा चिडियाखानाका प्रमुख सत्यनारायण शाह छानबिनमा तानिनु भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष एनटीएनसीको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई सूचना लुकाएको आरोपमा उहाँलाई जिम्मेवारीबाट तत्कालका लागि हटाइएको उल्लेख गरिएको छ। अर्ग्यानिक गाउँ घोषणा भएको बारेमा कमल खत्रीले म्याग्दीबाट लेख्नु भएको खबर छ। म्याग्दीको रघु गंगा गाउँपालिकाले प्रांगारिक उत्पादनलाई प्रवर्धन गर्न कुइनेखानी गाउँलाई अर्ग्यानिक गाउँ घोषणा गरेको छ। रघु गंगा गाउँपालिका 8 पर्ने छन्त्याल समुदायको बाहुल्य रहेको कुइनेखानीमा अहिले हुँदै आएको प्रांगारिक खेतीलाई प्रोत्साहन गर्न यस्तो घोषणा गरिएको हो। सत्ता साझेदारीबाटै बजेट संशोधनको प्रस्तावले सुदूरपश्चिम सरकार संकटमा शीर्षकमा तेजराज भट्टले लेख्नु भएको खबर छ। सुदूरपश्चिममा सत्ता सहयात्री दल एमाले सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णयसँगै प्रदेशको सत्ता गठबन्धन संकटमा देखिएको छ। शुक्रबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो। अर्को खबर, सुदूरपश्चिम प्रदेशले नयाँ गाड़ी किन्न छुट्यायो 30 करोड़ शीर्षकमा छापिएको छ। आर्थिक वर्ष 2083-84 चार पांग्रे गाड़ी मोटरसाइकल र स्कूटर खरिद गर्न सुदूरपश्चिमको बजेटमा कुल 30 करोड़ 45 लाख रूपियाँ छुट्याइएको छ। एक असारमा सार्वजनिक बजेटमा प्रदेशका मन्त्रालय र मातहतका निकायका लागि चार पांग्रे सवारी साधन खरिद गर्न 26 करोड़ 35 लाख तथा मोटरसाइकल र स्कूटर खरिद गर्न 4 करोड़ रूपियाँ छुट्याइएको उल्लेख गरिएको छ। औद्योगिक क्षेत्रका उद्योगीले बुझाए 32.5 करोड़ बकेउता भाड़ा शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर छ। 85 करोड़ बक्यौता तिर्न सरकारले सूचना जारी गरेपछि धमाधम भाडा तिर्दैछन् उद्योगीहरू। सर्वोच्चको आदेश विपरीत उद्योगमा बिजुली काटिएको उद्योगीहरूको गुनासो रहेको छ। दमक चिसो पानी, 33 किलोमिटर सड़क, पुरानो ठेक्का तोडेको 3 वर्षपछि नयाँ आह्वान शीर्षकमा चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको खबर छापिएको छ। कक्षा 12 को नतिजा प्रति शिक्षा मन्त्रीको 5 बुधे प्रष्टीकरण शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ भने भित्रीपन्नामा फेरियो सरकारी विद्यालयको मुहार शीर्षकमा विनय कर्णले कल्याणपुर सप्तरीबाट लेख्नु भएको खबर छ। सप्तरीको सुरुङ्गा नगरपालिका स्थित एउटा सरकारी विद्यालयले उत्कृष्ट व्यवस्थापन र गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गरेको छ। नगरपालिकाको वडा नम्बर 8 रहेको राष्ट्रिय आधारभूत विद्यालय महुलिया अहिले सरकारी विद्यालयको सफल रूपान्तरणको नमूना बनेको हो। भौतिक पूर्वाधार, शैक्षिक गतिविधि, विद्यार्थी मैत्री वातावरण र समुदायको सक्रिय सहभागिताले विद्यालयलाई सुरुङ्गा नगरपालिकामा रहेको 31 विद्यालय मध्येकै उत्कृष्ट विद्यालयको रूपमा स्थापित गरिएको उल्लेख गरिएको छ। अर्को खबर, विद्युत आयोजनालाई विवरण पेश गर्न निर्देशन शीर्षकमा छापिएको छ भने वाणिज्य नीतिको कार्यान्वयनमा नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाइने शीर्षकमा खबर छ। सरकारले वाणिज्य नीति 2081 प्रभावकारी कार्यान्वयनका लागि तयार गरेको कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निरन्तर बढ़दो व्यापार घाटा न्यूनीकरण गर्दै निर्यातमुखी बढ़दो व्यापार घाटालाई नियन्त्रण गर्दै अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ यो योजना स्वीकृत गरेको हो। मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सो कार्ययोजना स्वीकृत भएको थियो। अर्को खबर आर्थिक कारोबार दैनिकमा छापिएको छ। पर्यटकले भरियो पोखरा शीर्षकमा दिननाथ बरालले लेख्नु भएको हो। पोखरामा पर्यटकीय स्तरका होटेलहरूको अकुपेन्सी करिब 90% पुगेको छ। भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ़ेसँगै होटल अकुपेन्सी 90% पुगेको व्यवसायीहरूले बताएका छन्। मानसरोवर जाने भारतीय पर्यटक पनि बढ़ेको बारेमा सागर परियारले जुम्लाबाट लेख्नु भएको खबर छ। नेपालगंजदेखि हुम्ला हुँदै तिब्बतको मानसरोवर जाने भारतीय पर्यटकको संख्या पनि बढ़ेको छ। बढ़ी मूल्य र न्यून आयतनका वस्तु निर्यातलाई प्राथमिकता शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकासँग आगामी चरणको वार्ताको तयारी चलिरहेका बेलामा इरानले हर्मुज जलमार्ग बन्द गरेको छ। इरानी संचार माध्यमका अनुसार शनिबार हर्मुज बन्द भएको घोषणा गरिएको हो। इरान र अमेरिका बीच गत बुधबार भएको सम्झौतामा 60 दिनको अवधिका लागि हर्मुज जलमार्गलाई सशुल्क रहित र खुला राख्ने उल्लेख गरिएको थियो। 60 दिनभित्र नयाँ विस्तृत वार्ता गर्ने पनि उक्त 14 बुधे समझदारीमा उल्लेख छ। उक्त समझदारीमा लिबनान सहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने, इरानलाई यस अवधिमा स्वतन्त्र रूपमा तेल बिक्री गर्न दिइने, 60 दिने अवधिमा हुने वार्तापछि इरानमाथिको प्रतिबन्ध पूर्ण रूपमा हटाउने र इरानले आणविक हतियार कार्यक्रम बन्द गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरिएको थियो। पश्चिमी अस्ट्रेलियामा बर्डफ्लू देखिएको छ, जसले गर्दा विश्वका सबै महादेशमा यसको संक्रमण पुष्टि भएको जनाइएको छ। ब्राउन स्कुआ नामक आप्रवासी चरामा संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। सो चरा ठूलो आकारको समुद्री मानिने बताइएको छ। र पाकिस्तानको उत्तर पश्चिम खैबर प्रान्त अन्तर्गत बन्नु जिल्लामा सड़क किनारमा भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा 7 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यात्रु बोकेको एक निजी पिकअपमा पनि विस्फोटमा परेको थियो। घाइतेहरूलाई अस्पताल लैजाने क्रममा उद्धारका लागि प्रयोग भएका अर्को सवारी साधनमा पनि दोस्रो विस्फोट हुँदा मानवीय क्षति बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
11: साझा खबरमा अब खेल खबर। जर्मनी फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ई अन्तर्गत आज बिहान क्यानाडाको टोरन्टोमा भएको खेलमा आइभोरी कोस्टलाई 2-1 हराउँदै एक खेल अगाडि नै नकआउट चरणमा प्रवेश पाएको हो। जर्मनीले 2 खेलबाट 6 अंक जोडेर समूह ई को शीर्ष स्थानमा उक्लिएको छ। यसैबीच नेदरल्याण्डसले स्वीडेनलाई 5-1 पराजित गरेको छ। गैराती भएको खेलमा समूह एफमा नेदरल्याण्डसको यो पहिलो जीत हो। पहिलो खेल जापानसँग बराबरी खेलेको नेदरल्याण्डस 2 खेलबाट 4 अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ र नकआउट पुग्ने सम्भावना पनि बलियो छ। पहिलो हार बेहोरेको स्वीडेन भने 3 अंक सहित समूह एफको दोस्रो स्थानमा छ। समूह एच अन्तर्गत अहिले ट्युनिसिया र जापान बीचको खेल हुनेछ। खेल 9:45 शुरू हुनेछ। पहिलो खेलमा नयाँ टोली केप भार्डेसँग अप्रत्याशित रूपमा बराबरीमा रोकिएको स्पेन आज साउदी अरेबियासँग खेल्दैछ। खेल अमेरिकाको एटलान्टामा राति 9:45 शुरू हुनेछ। प्रतियोगितामा सन् 2010 च्याम्पियन स्पेन र एसियाली मुलुक साउदी अरेबिया दुवै पहिलो जीतको खोजीमा हुनेछन्। यसैबीच भोलिको कार्यतालिकामा बेल्जियम र इरान खेल्नेछन् भने उरूग्वे र केप भर्डेको बीचमा खेल हुनेछ। न्यूजील्याण्ड र इजिप्ट अनि अर्जेन्टिना र अस्ट्रिया पनि भोलि नै भेट्नेछन्।
1: योग ध्यान धार्मिक कि वैचारिक शुद्धताको बाटोको सम्वाहक कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
13: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
12: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
13: भर्ना हुने विषयहरू
12: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
13: नेत्र विज्ञान ओए।
12: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क रु 1000 मात्र।
13: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969500044 9857880044 र 9762333921 वेबसाइट www.mahakalishikshalaya.edu.np
6: विज्ञान नै ध्यान हो। आजसम्म हाम्रो पूर्वीय संस्कृतिमा जुन कुराको खोजी गरियो र आज पश्चिमले पनि जुन कुरालाई सर्लकै अगालेको छ, हाम्रो माग यहाँभन्दा बढी विदेशमा छ। यो केन्द्र बिन्दु नै ध्यान हो, मुख्यत ध्यानको अभ्यास हो जीवन। एक पटक ध्यान लाग्यो भने नि आजसम्मका सबै तनावहरू जलेर सकिन्छन्।
14: लामो समय शिक्षाको क्षेत्रमा लाग्नु भएको थियो, यो योगतर्फ चाहिँ तपाईँ बढी समर्पित किन हुनुभयो?
6: म शिक्षाले चार्टर्ड एकाउन्टेन्ट सीए हुँ। समाजमा धन सम्पदाको सृजना कसरी गर्ने यो सिकाउनु मेरो पढ़ाईको मेरो शिक्षाको काम हो। विस्तारै मैले के पाएँ भने मेरो भित्री प्राण चाहिँ मनुष्यको जीवनलाई सुख शान्ति र समृद्धिले भर्न मदद गर्ने हो। अब मैले यसका लागि शिक्षा क्षेत्र सबभन्दा बढी उपयुक्त हुन्छ भनेर विस्तारै विस्तारै प्राकृतिक रूपमा प्रांगारिक रूपमा म शिक्षा क्षेत्रमा प्रवेश गरेँ। शिक्षाको उसमा क्रममा मैले के पाएँ भने सबभन्दा महत्वपूर्ण शिक्षा रहेछ त्यो आध्यात्मिक शिक्षा। त्यो आध्यात्मिक शिक्षामा यो शिक्षामा सेवा गर्दा गर्दै पुगेँ र हामीले जीवन विज्ञानको शुरूआत गर्यौं। संसारभरि अहिले विश्वका 60 भन्दा बढी देशमा प्रत्यक्ष रूपमा हामीले 20 लाख भन्दा बढी मित्रहरूसँग काम गरिसकेका छौं।
14: मान्छेले पैसामै शान्ति देखेको छ, त्यसैमा सफलता देखेको छ। तपाईँ चाहिँ अब त्यो दुवै भोगेको हिसाबले चाहिँ विज्ञानै भन्नुभएको छ, विज्ञानकै रूपमा यो प्रमाणित भएर गएको छ कि के छ?
6: पैसा कमाउने होइन, पैसा धनको पछाडि दौड़िने पनि होइन, आफूमा यस्ता गुणका विकास गर्ने हो र त्यो आकर्षित भएर धन मसँग आओस्, मसँग काम आकर्षित भएर आओस्, साथीभाइहरू मसँग आकर्षित भएर आउन्, खुशी मसँग आकर्षित भएर आओस्, स्वास्थ्य मसँग आकर्षित भएर आओस्। हामीले आफूभित्रका आन्तरिक गुणहरूको विकास नगरिकन या त हामी धन आर्जन गर्न सक्दैनौ या धन आर्जन गरे पनि हामी कुलतमा लाग्छौं त्यो धनले। एकपटक ध्यान लाग्यो भने मेरो जीवनमा नयाँ सृजनशील प्रेरणाहरू आउँछन्। मेरो जीवन कसरी सञ्चालन गर्ने, अरूलाई कसरी मदद गर्ने, मेरा बिग्रिएका काम कसरी बनाउने, मेरो स्वास्थ्य कसरी राम्रो बनाउने, म भित्रबाट खाली हुन्छु नि त। ध्यान लाग्नु भनेको के हो? आफूभित्र खाली हुनु, तर यस्तो खालीपन जुन सबै हर प्रकारले भरिएको छ। पहिलो त योगाभ्यास हो, योगाभ्यासले शरीरलाई सक्रिय बनाउँछ। दोस्रो प्राणायाम हो, प्राणायामले मनलाई सक्रिय बनाउँछ। जुन योग ध्यान बन्दैन, समाधि बन्दैन, त्यो योग खेर गएको समय हो। तेस्रो आफ्नो पूजा इत्यादि जे पनि छ, आफ्नो अनुष्ठान रीतिरिवाज अनुसार जे पनि गरिन्छ, जसको जे पनि छ आफ्नो धर्म संस्कृति अनुसार। चौथो अध्ययन, यी सबै कुराले ध्यान लाग्ने व्यवस्था सृजना गर्न थाल्छन्।
14: गीतामा भनेको जस्तै अब ध्यान योगबाट कर्मयोग, ध्यान योगले हाम्रो कर्मयोगलाई अथवा हाम्रो प्रोफेसनलिजमलाई चाहिँ कसरी बुस्ट गर्छ अथवा उचाइमा लान्छ?
6: कति राम्रो। ऊर्जा ध्यानले के गर्छ भने एकपटक म ध्यानमा गएपछि नि ममा कर्मको स्वस्फूर्ण जन्मिन्छ। मैले के कर्म गर्ने, कसरी गर्ने, त्यो ज्ञान मलाई भित्रबाट आउन थाल्छ। अन्तस् प्रेरणाबाट म कर्म गर्न थाल्छु। अन्तस् प्रेरणाबाट कर्म गरे भने त्यो कर्म कर्मयोग बन्न जान्छ अनि बिस्तारै ज्ञान योग पनि आउँछ।
14: पछिल्लो समय धेरै मानिसहरू कुलतमा फस्ने होइन, अब यसो तथ्याङ्कहरू हेर्यो भने पनि नेपालको हिसाबले जति शहरीकरण हुँदै गयो, जति बजारीकरण हुँदै गयो, त्यति नै मानिसहरू कुलतमा फस्ने समस्याहरू देखिन्छ। यसको कारण चाहिँ तपाईँले के पाउनु भएको छ?
6: मनुष्य जीवनको मूल खोज खुशीको हो, यो कहिले पनि बिर्सिनुहुन्न। जो व्यक्ति खुशी हुन सक्दैन, आफूभित्रबाट जसले खुशी सिकेको छैन, ऊ कुलतमा फस्छ। खुशी व्यक्तिभित्र छ, त्यो खुशी खोज्न सिकाउनुपर्छ।
0: जीवन विज्ञानका संस्थापक एलपी भानु शर्मासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
15: राष्ट्रसभाको प्रथम महाधिवेशन आजदेखि। केन्द्रीय समिति 158 सदस्य बन्ने, धवल शमशेर समूह बाहिरेसँगै रापरपाले मंगिर अन्तिम साता बोलायो महाधिवेशन।
0: संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति ढिलाई, राहदानी प्रकरणमा अख्तियारको अनुसन्धानमा तीव्र
11: तीव्रता बिजुलीमा 100 वा 150 युनिट माथि मात्रै भ्याट लगाउने सरकारको तयारी।
15: कक्षा 12 नतिजा प्रति शिक्षा मन्त्रीको 5 बुधे स्पष्टीकरण। बर्खामा पनि मेची राजमार्ग सञ्चालन गर्न निर्देशन। बाजुराको ब्लड बैंक सञ्चालन नहुँदा बिरामीका आफन्तलाई जहिले तनाव।
11: इजरायलद्वारा लेबनानमा आक्रमण जारी राख्दा हर्मुज जल घाँटी पुनः बन्द। पाकिस्तानमा 2 विस्फोटमा 7 जनाको मृत्यु। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि।
15: र फिफा विश्वकपमा जर्मनी नकआउट चरणमा प्रवेश। आइभरी कोस्ट 2-1 पराजित। नेदरल्याण्डसको पहिलो जीत। आज स्पेन र साउदी पनि भिड्ने।
11: साझा खबर कन्तीमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ पछिल्ला प्रतिनिधि सभा बैठकमा त्यहाँ हुने छलफल र सांसदहरूको विरोध र समर्थनको प्रसंग, जहाँ श्रम संस्कृति पार्टीका सांसद हर्क साङपाङ जहिले उठेर विरोध जनाउँदै विभिन्न आफ्ना विचारहरू पनि राख्ने गर्नुभएको छ। पछिल्लो समयमा प्रधानमन्त्री बालेन शाहले आफ्नो तर्फबाट फेभरेट अथवा आफूलाई मनपर्ने टीमले विश्वकप खेलेको छैन भनेर उल्लेख गर्नुभएको थियो। नेपालले कुनै दिन विश्वकप खेल्नुपर्छ भन्ने उहाँको संकेत थियो। एउटा बन्द कोठा देखाइएको छ संसदको बैठक जस्तो, र त्यहाँ सांसद राई जस्ता देखिने व्यक्ति दाय देब्रेपट्टिको हातमा मोबाइल माथि उठाएर अगाडि माइक पक्रेर केही भनिराखेको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, प्रधानमन्त्रीज्यूले आफ्नो फेभरेट देशले वर्ल्ड कप खेलेको छैन भनेर पोस्टिनु भयो र कुन हो उहाँको फेभरेट देश, यहाँ आएर भन्नु पर्यो सभामुख महोदय।
15: हवस् त, प्राविधिक साथी रविराज धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाशन र सन्तोष गर्नुभयो। विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
16: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव पोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आज अन्तर्राष्ट्रिय योग दिवस। टीकापुरका योग साधना केन्द्रमा विभिन्न कार्यक्रम हुँदै देश विकासमा पत्रकारिताको योगदान महत्वपूर्ण रहेको प्रदेश प्रमुख नजीर मियाको भनाई। थारू संस्कृति संरक्षणका लागि सरकारले कानून र बजेटले सम्बोधन हुनुपर्ने सरकारवालाको माग। नेपाल प्रवेशद्वारमा नेपाली झण्डा फहरायो। खकौला भन्साउ र पर सरसफाई र नेकपा एमालेद्वारा पार्टी पुनर्गठनका लागि धनगढ़ीमा सुझाव संकलन। स्वस्थ वृद्धावस्थाका लागि योग भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन 21 तारीकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइन्छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दासले मोदीले संयुक्त राष्ट्रसंघको 69 महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो। सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। संघले घोषणा गरेका दिवसमध्ये 90 दिनमा 177 देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ। सन् 2016 21 जूनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो। नेपालमा 2036 माघ 1 गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको छ। नेपाल संस्कृत विश्वविद्यालयमा 6 महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ। त्यसै गरी त्रिभुवन विश्वविद्यालयमा संस्कृत केन्द्रीय विभाग अन्तर्गत योग दिवसको योग विषयको अध्ययन एवं अध्यापन शुरू भइसकेको छ। योग दिवसको अवसरमा टीकापुरका योग शिक्षालयहरूमा आज विभिन्न कार्यक्रमहरू हुँदैछन्। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजीर मियाले पत्रकारिता क्षेत्र अनुशासित बौद्धिक भएकाले देश विकासमा ठूलो योगदान रहने बताउनुभयो। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको 5 साधारण सभाको उद्घाटन गर्दै प्रदेश प्रमुख मियाले पत्रकारले आफ्ना कुरा सुनाउने र अरूका कुरा सुन्ने पनि गर्नुपर्ने बताउनुभयो।
1: पत्रकारिता क्षेत्र भनेको देश र जनता, राष्ट्र राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्ने भन्ने एउटा जिम्मेवारी छ। यस्ता महत्वपूर्ण कुराहरूको कसैले उल्लङ्घन गर्छ भने त्यसलाई सुनिश्चित गर्नुपर्ने र त्यसले गरेका गलत कामहरूको भण्डाफल गर्दै राष्ट्र र राष्ट्रियताको विषयमा, संविधानको विषयमा सही ठाउँमा लिएर आउने जिम्मेवारी पत्रकारकै हो। पत्रकारिता नभएको भए सायद देशमा प्रजातन्त्र आउँदै नै थियो होला। पत्रकारिता नभएको भए गणतन्त्र आउँदै नै थियो होला। यो महत्वपूर्ण अङ्ग हो। यसले देशमा गरेका योगदानको उच्च मूल्याङ्कन गर्न चाहन्छौ। यसले निरन्तरता अगाडि बढ़ोस् भन्ने कुरा गर्न कामना गर्न चाहन्छौ। हामीले जबसम्म सकारात्मक सोच राखेर अगाडि बढ्दैनौं, हरेक विषयमा सही विश्लेषण गर्ने सकारात्मक सोच राखेर अगाडि बढ्नुभयो भने मात्रै देशको भलो हुन्छ, तपाईँ हाम्रो भलो हुन्छ। हामीले हरेक कुराको सकारात्मक सोच राख्नुपर्छ भन्ने पनि मैले यहाँहरूलाई निवेदन गर्न चाहन्छु।
0: नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डितले प्रादेशिक संरचना सशक्त हुन नसकेको बताउँदै मीडियाको विकासका लागि राज्यको दायित्व पूरा नभएको बताउनुभयो। राज्य संरचनाले मीडियाको विकास भूलेको गुनासो गर्नुभयो। पत्रकारले सामाजिक सञ्जालसँग प्रतिस्पर्धा गर्नु परेको बताउँदै भ्रामक सूचनाको बाढ़ीले पत्रकारितालाई असर पाइरहेको बताउनुभयो।
2: हामी मिडिया विकासको कुरा गर्दा जसरी गाउँमा केन्द्रमा मिडियाको विकासका नीतिहरू आउँछन् त्यसरी नै प्रदेशमा पनि आउनुपर्ने हो। मिडियाको विकासको लागि, संस्थात्मक र सुधारात्मक विकासको लागि यसमा राज्यको पनि दायित्व हुन्छ, सरकारको पनि दायित्व हुन्छ। कस्तो मिडिया बनाउने, कसरी हामी लोकतन्त्रलाई सुदृढ बनाउने भन्ने कुरा यसैले निर्धारण गर्छ। समाजलाई बाटो देखाउने, सरकारलाई पनि प्रश्न गरेर सही बाटोमा हिँड्नलाई पथ प्रदर्शक अथवा वाचक भूमिका निर्वाह गर्ने मिडियालाई हामीले कसरी विकास गर्छौँ भन्ने कुरा हामी समाज राज्य संरचनाले अलिकति भनेको हो कि भन्ने हामीलाई महसुस भएको छ। अब आजको प्रतिस्पर्धा, हामी मिडियाको प्रतिस्पर्धा खालि हामी प्रविधिसँग अथवा रेडियोको टेलिभिजन युट्युबसँग मात्रै छैन। अहिलेको प्रतिस्पर्धा भनेको हामी अल्गोरिदमसँग गरिरहेका छौँ, सामाजिक सञ्जालसँग हामी प्रतिस्पर्धा गर्न पर्ने बाध्यता हाम्रो लागि छ। यसले गर्दा निम्ति आउने भ्रामक सूचनाहरूको बारीमा हामी अधिर पर्ने अवस्थाको सृजना भएको छ।
0: अहिलेको मीडियाको संकट पार लगाउनुको सट्टा अहिलेको सरकारले रीतिगत रूपमा मीडियालाई धराशयी बनाउन आवाज दबाउन खोजेकाले महासंघ आन्दोलनमा होमिएको उहाँले बताउनुभयो। कार्यक्रममा महासंघका केन्द्रीय सदस्य योगेन्द्र बलायर, पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रदेशी चौलागाई, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख सानुराम भट्टराई, पूर्व केन्द्रीय सचिव हेमकर्ण विक, पूर्व केन्द्रीय उपसभापति चित्राङ्ग थापा, पूर्व केन्द्रीय सदस्य मनमोहन स्वार, प्रेस काउन्सिल नेपालका पूर्व केन्द्रीय सदस्य हरि जोशी, कर्ण शाह, दिलबहादुर छत्याल लगायतले वर्तमान समयमा प्रेसमाथि सरकारी असहयोगले समस्या भइरहेको चर्चा गर्नुभएको छ। सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहको अध्यक्षतामा भएको साधारण सभामा स्वागत उपाध्यक्ष मानबहादुर साउदले गर्नुभएको थियो भने संचालन महासचिव शिवराज भट्टले गर्नुभएको थियो। साधारण सभामा सुदूरपश्चिमका अगुवा पत्रकारहरू चित्राङ्ग थापा, मनमोहन स्वार, यज्ञराज यात्री, लक्ष्मीराज पाण्डे, माधव सिंह धामी, हरिप्रसाद जोशी, बीरबहादुर चन्द, खेम भण्डारी, केन्द्रीय उपाध्यक्ष उमेद बाग्सन, सिद्धराज भट्ट, डीआर पन्त, संस्थापक अध्यक्ष अर्जुन शाह, निवर्तमान अध्यक्ष योगेश रावललाई सम्मान गरिएको छ। संविधान सभा सदस्य मालामती राणाले थारू कला संस्कृति प्रवर्धनका लागि कानून बनाएर तीनै तहका सरकारले बजेट विनियोजन गर्नुपर्ने बताउनु भएको छ। टीकापुर सिटी हलमा चलिरहेको थारू सांस्कृतिक मेला महोत्सवमा आयोजित संवादमा बोल्दै राणाले यस्तो बताउनु भएको हो।
3: राष्ट्रिय सांस्कृतिक है कहनेसी तो जाको हमें संरक्षण संवर्धन करना हमें जरूरी है। जो एक प्रदेश सरकार उद्योग वन तथा वातावरण मंत्रालय थारू संस्कृति के जगहना करें ताही उस बजट को व्यवस्था करी रहे, बाकी बजट के व्यवस्था के भीतर में रह के हम जहाँ थारू की संस्कृति के ताही जगहना करण के ताही जाको संरक्षण करण ताही जाको संवर्धन करण के ताही जा कार्यक्रम हमारे शुरू है तक 7 बजे तक हमारे जा कार्यक्रम रहे।
0: संवादमा सहभागी अधिवक्ता नाथुराम कठरियाले नेपालमा भएका भाषाभाषी देशका लागि फूलबारी भएको बताउनुभयो। संविधानमा मौलिक हकका रूपमा भाषा संस्कृतिको संरक्षणको व्यवस्था भएकाले मेला महोत्सवले संस्कृति विकास भइरहेको बताउनुभयो।
4: वास्तवमा कोही भी भाषा संस्कृति ऊ जातके ऊ समुदायके एकठो पहिचान हो, ऊ समुदायके एकठो ऐना हो, इतिहास बोकल एक दस्तावेज हो। तहिक मरे भाषा और संस्कृति के संरक्षण संवर्धन के बहुत आवश्यकता बा, और इस संरक्षण संवर्धन के लग सरकार के अपन महत्वपूर्ण कर्तव्य और दायित्व परस। काहे कि नेपाल 4 वर्ण 36 जात के फुलवाड़ी हो, नेपाल में मेर मेर के जात मेर मेर के भाषा संस्कृति बावई, ई नेपाल देश के एक बहुत श्रृंगार पूर्ण श्रृंगार मूलक एक श्रृंगार युक्त फुलवारी हो, साझा फुलवारी हो। तो विभिन्न भाषा संस्कृति कला के संरक्षण संबंधन के साथ साथ में थारू भाषा संस्कृति के संरक्षण संबंध के बहुत महत्वपूर्ण आवश्यकता बा, एक संरक्षण के लिए सरकार के एकदम महत्वपूर्ण दायित्व और कर्तव्य बा।
0: थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर 1 का उपसभापति रमेश चौधरीले कला संस्कृति पहिरनका हिसाबले थारू समुदाय धनी रहेको बताउनुभयो।
5: प्राय जसिन हाम्रो यी हाम्रो थारू संस्कृति थारू मे धनी बाटी के कठी, तर थारू संस्कृति कोन माने मे धनी बाटीको, जस्तै हाम्रो हरेक मेरा गीत बा, हाम्रो गीत बाँस बा, बरमासी गीत बा, हरेक महिना मे हाम्रो अलग अलग गीत गई थी, इफिन हाम्रो एक संस्कार हो, संस्कृति हो। हाम्रो खान पियन छुट्टे बा, हाम्रो पहिचान छुट्टे बा, हाम्रो लगैना पोसाक छुट्टे बा, हाम्रो हरेक चीज बेग्लै बाका जन और जाति के संस्कृति से हमरे एकचोटी ढेर बाटी तब मारे में हमरे मिल लागत ई जस्ते बैसाख जेठ असार और हमरे सावन और गीत के माध्यम से संस्कृतिकल से सजना गीत गई थी का ई हमार से एक तो ई महीनावारी गीत खन फरक फरक बावई जस्ते के ढेर नाई कुछ जैसे के से हमरे जस्ते भदौ असोज कार्तिक वर झुमरा वर्जुंगवा रतेक नाच दिनस्वत नाच लगा के तमाम तमाम मेरा एक बरकी मार गीत गई वो का इवन हमारे तो संस्कृति हो वस्ती के चाहिए हमरे उस माघ फागुन और हमरे ठमार फाग गई वो पापट गई वो महीना गई वो असिन असिन फागुन और फागुआ गई वो असिन असिन हमार संस्कृति बका हरेक महीना में तब मारे ई चीज है हमरे ई तो हमार गीत बांस की किलबा थी अभी हमार लगेना पोशाक जिससे हमार पौआ बा टोपी बा थारुन के धोती बा ऐसी ऐसी लगाम फेन बा हमार खाना पीना परिकार फेन फरक फरक बा जस्ते ढिकरी बरिया कस्ती के बरिया अंडी के भात देहोटर परिकार बा का जार के झोर फेन हमार थारू समुदाय मन ई चीज मिलत का
0: गीतकार तथा शिक्षक ठाकुर प्रसाद चौधरी मेला महोत्सव गर्दा मानिसहरू आउने भएकाले यसले स्थानीय प्रकृति र संस्कृतिको प्रवर्धन हुने बताउनुभयो उहाँले थारू नेवार जाति सांस्कृतिक रूपमा धनी रहेको बताउनुभयो
6: जत्रा से मेला या महोत्सव लागत मेला महोत्सव कले से बाहर बाहर से मने गए थे हम घूमे तो बाहर से मने जब आए थे कले से मैंने उठाऊ के जो प्राकृतिक सौंदर्य बा प्राकृतिक स्थल बा वहाँ उत्पादन वस्तु बा वो सब देखे मैंने और उठाऊ कार्य में पहुंचे हुए मैंने दूर दूर के मने दुष्ट थे कि ठाऊ से हो गए
0: थारू कल्याणकारी का केन्द्रीय सदस्य राजकुमारी चौधरी देखा सिक्किमा लागेर थारू संस्कृति बिर्सिन नहुने बताउनुहुन्छ
7: हमरे चाहिँ हमरे लगायत के हमार बाल बच्चा मुखरे अब चाहिँ अपन संस्कार अपन संस्कृति सबको बिसरै कि जिना अनि दोसर के हमरे चाड पर्व मनैना अनि हमरे अस्तिम कि नै मनैना दोसर समुदाय के हमरे चाहिँ तीज मनाइ छि तीज हे मनैना हो यदि किनो ओकर इच्छा बा किनो मनैना रहर बा शौक बा कलेसे परिस्थिति अनुसार ले उफे मनाइ परत तर का हो कलेसे उ मनैना के संगसंगे हमरे अपन त्यौहार
0: खोज खबरमा एकैछिनको विश्राम विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ सुन्दै गर्नुहोला टिकापुर एफएम
8: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
9: होइन चाइनिज हो माइनो के बर्बर बर्बर कराइरहेको छ के भएको छ हौ तँलाई
8: हेर्नु न

0: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
1: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
0: बिरामीले पटक पटक गरी पानी पिइ राख्नु पर्छ।
1: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
0: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
1: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
0: नरम मुलायम सुतीको कपडा लगाउने।
1: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखो छहारीमा मात्र गर्ने।
0: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
4: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। भारतबाट नेपाल प्रवेशद्वारमा नेपाली झण्डा लगाइएको छ। युवा उद्यमी केत ठकुल्लाको सहयोगमा नेपाली प्रवेशद्वार खकुल्लामा नेपाली झण्डा लगाइएका हुन्। देशको सीमा चिनियोस् र देशभक्तिको भावना होस् भनी प्रवेशद्वारमा 2 झण्डा र महनापुलमा 1 झण्डा लगाइएको ठकुल्लाले बताउनुभयो।
5: खकुल्ला भन्सार र हाम्रो नेपाल र मित्र राष्ट्र भारतको जुन सिमाना छ खकुल्ला स्थित नाकामा राष्ट्रिय झण्डा जुन राख्ने कार्यक्रम थियो, हाम्रो इन्डियाबाट आउने चाहे नेपाली हुन् या हाम्रो मित्र राष्ट्रबाट आउने पर्यटकहरू हुन्, उनीहरूको लागि एउटा चाहिँ नेपाल प्रवेश गर्दैछु भन्ने हेतुका लागि र हाम्रो सिमाना रक्षाको निम्ति र त्यसै गरी हाम्रो राष्ट्रको गौरव र सम्मानको निम्ति त्यो झण्डा लगाउने काम गरेका छौँ।
4: उक्त झण्डा बनाउँदा 20,000 लगानी भएको ठकुल्लाको बनाई छ।
5: हामीले जम्मा कैलाश गेटमा 2 र एउटा खकरोला पुलमा गरी 3 झण्डा लगाएका छौँ 8 मिटरको, जसमा चाहिँ 30 फिटको 2 खम्बा, एउटा 20 फिटको खम्बा गरी हाराहारी 20,000 रुपियाँ खर्च भएको व्यवहार जानकारी गराउँछौँ।
4: टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नकाजीले झण्डाले सिमाना चिनाउने काम भएकाले झण्डा बनाउने ठकुल्लालाई धन्यवाद दिनुभयो।
6: यो नेपालको सिमानामा आउँदा बित्तिकै म नेपालमा पुगे भनेर जुन गर्वित हुने जुन कार्य गर्नु भएको छ उहाँहरूलाई म एकदम हृदयदेखि धन्यवाद दिन चाहन्छु र यस्ता यस्ता सीमा सुरक्षामा खटिनको लागि हामी सबैले यो कार्यलाई यस्ता कार्य अगाडि बढाउने र सफल पार्ने र यस्ता कार्यमा जुन हजुरले काम गर्नुभएको छ यसको लागि म धेरै धेरै धन्यवाद दिँदै पत्रकार महोदय, सम्पूर्ण सुरक्षाकर्मी, हाम्रो आदरणीय राजनीतिक व्यक्तित्वलाई सबैलाई हृदयदेखि धन्यवाद दिँदै।
4: सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायत स्थानीयको उपस्थितिमा झण्डा लगाउँदा राष्ट्रिय गान पनि बजाइएको थियो। त्यस्तै स्थानीय युवा, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहभागितामा शक्ति भन्सा कार्यालय वरपर सरसफाई पनि गरिएको पत्रकार भिम्बिकाले जानकारी दिनुभएको छ। नेकपा एमालेको पार्टी पुनर्गठनका लागि सुझाव संकलन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश स्तरीय भेला धनगढ़ीमा शुरू भएको छ। भेलामा सुदूरपश्चिम प्रदेशका एमालेका नेता, कार्यकर्ता र बुद्धिजीवीको सहभागिता छ। भेलाको उद्देश्य गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्नुका साथै पार्टी पुनर्गठनका लागि सुझाव संकलन गर्नु रहेको नेकपाका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो। सुझाव संकलन कार्यदलका संयोजक रामबहादुर थापा सहित कार्यदलका सदस्यहरू विष्णु प्रसाद पौडेल, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरूङ पनि भेलामा सहभागी हुनुहुन्थ्यो। यसअघि कार्यदलले कोशी र लुम्बिनी प्रदेशमा यस्तै भेला आयोजना गरिसकेको छ। भेलामा सहभागी नेता तथा कार्यकर्ताले पार्टी पुनर्गठनमा जोड़ दिएका छन्। एमाले साथै प्रदेशमा भेला आयोजना गर्ने कार्यतालिका अनुसार सुदूरपश्चिममा भेला शुरू गरेको हो। प्रदेश स्तरीय भेलाबाट संकलन भएका सुझावका आधारमा पार्टी पुनर्गठन सम्बन्धी प्रतिवेदन तयार गरिनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आइतबारबाट चितवनको सदरमुकाम भरतपुरमा शुरू हुँदैछ। महाधिवेशनको अन्तिम तयारी पूरा भएको राष्ट्रपा चितवनका अध्यक्ष मिनी माधव खनालले जानकारी दिनुभयो। महाधिवेशनको उद्घाटन समारोहका लागि भरतपुर महानगरपालिका 10 जिल्ला प्रधिकारले अगाडिको गेस्ट हाउस चौरमा जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचना युक्त डोम तयार निर्माण गरिएको छ। करिब 3,000 वर्गमिटर क्षेत्रफलमा डोम निर्माण गरिएको छ। यस्तै राष्ट्रपाको ब्यानर, प्लेकार्ड र तोरणले

0: नवविवाहित दुलही झै भरतपुर सजिएको छ। प्रतिनिधिहरूलाई स्वागत गर्न ठाउँ ठाउँमा स्वागत गेट निर्माण गरिएको र महाधिवेशनमा भाग लिन देश विदेशका प्रतिनिधि भरतपुर पुग्न थालेको बताइएको छ। खोज खबरमा एकछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
1: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
2: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
1: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
2: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
3: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: कबू कापी रही था कबू पेंसिल रही था कबू झोले फटा का आज था का कना हो बाबा फिर उस बाटिन गटिलो ठाव से झोला आनला से तो लड़का सामान नहीं हरे
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरा भर भर बराई थी रहा
0: का हुई कबू लड़का कभी हेरा कई था कबू पेंसिल हेरा कई था कबू झोले फटा कई था बढ़िया ठाव से झोला लाना नहीं चिक ठो
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लन बहुत तो कहाँ टीकापुर मरलक रट गया झोला उडोक मसे वहाँ झिंगरान दीदी कटरस गुर झोला आनला बाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कई एक आनल झोला दस कटरस बाटी ये बुरहक ढंग कबू पसल छान कर झोला नहीं आना से कठुई
1: लिया लिया मैं अब भी ही जाइबू रट गया झोला उद्योग में रट गया झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मर्म फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-2373
3: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ छ नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिक का सामानहरू पनि पाइन्छ
3: भन्दै सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-4673 र 98-1468-0204
10: त्यसपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ अब बाँकी खबर आगामी आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक भएसँगै सत्ता साझेदार मात्रै होइन सरकारको नेतृत्व गरिरहेको कांग्रेसभित्रै असन्तुष्टि चुलिएको छ प्रमुख प्रतिपक्षी नेकपाले औपचारिक रूपमै बजेटप्रति आफ्नो दृष्टिकोण सार्वजनिक गरेका बेला सत्ता साझेदार एमाले बजेटमा संशोधन हाल्ने निर्णय गरेको छ प्रदेश सरकारले ल्याएको बजेटमा सरकारको नेतृत्व गरिरहेका कांग्रेसका सांसदहरूले पनि असन्तुष्टि पोखेका छन् कांग्रेस प्रदेश सभा सदस्य तथा विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवान सिंह विष्टले बजेट नीति विधि र प्रक्रिया विपरीत ढंगले ल्याइएको आरोप लगाउनुभयो उहाँले बजेट वितरणमा समावेशिता र सन्तुलनको अभाव रहेको भन्दै मन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित भएर बजेट विनियोजन गरेको तर सांसदहरूको निर्वाचन क्षेत्रमा मागेका योजना नपरेको गुनासो गर्नुभयो सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रमुख प्रहरी नायब महानिरीक्षक ओम बहादुर राणाले अस्वाभाविक रूपमा गरेको काजसरूवाको निर्णय बदर भएको छ प्रहरीले भित्र बिचौलिया मार्फत आर्थिक असुली गर्दै काजसरूवा गरेको विषय सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा त्यो निर्णय कार्यान्वयन नगर्न भनिएको छ प्रहरी प्रधान कार्यालयको निर्देशनमा मापदण्ड विपरीत गरिएको काजसरूवा बदर भएको सुदूरपश्चिम प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो उहाँले अस्वाभाविक काजसरूवा भएको पाइएकाले प्रदेश प्रहरी कार्यालयलाई उक्त निर्णय कार्यान्वयन नगर्ने निर्देशन आएको बताउनुभयो खोज खबरमा अब पालो जनावाजको आजकल मानिसहरू सामाजिक सञ्जालमा व्यस्त हुन्छन् आजको जनावाजमा हामीले तपाईँ सामाजिक सञ्जाल चलाउँदा के कुरामा ध्यान दिनुहुन्छ यसबाट फाइदा र बेफाइदा के छन् भनी सोधेका छौं
11: नमस्ते मेरो नाम तुलसी घिमिरे टिकापुर विद्यालय एक कुराले सोसियल मिडिया हामीलाई नभई नभने चिज हो योदेखि चाहिँ हामीले धेरै कुरा सिक्न पाउँछौँ चाहे फेसबुक होस् चाहे टिकटक होस् चाहे युट्युब होस् हामीले चाहिँ योदेखि धेरै कुराहरू सिक्न पाउँछौँ यसलाई आफूले आफ्नो तरिकाले सिक्नुपर्छ आफूले सही सदुपयोग गर्ने या गलत प्रयोग गर्ने भनेर त्यो आफूमा भर पर्छ कतिले चाहिँ यहीदेखि नै पैसा कमाइराखेका छन् र धेरै आमदानी पनि भइसकेको छ जस्तै यो कुरामा चाहिँ म पनि आफू पनि सहमत छु मै पनि गर्छु
12: नमस्ते मेरो नाम फुलकुमारी चौधरी हो टिकापुर एक गणेशपुर सोसल मिडिया धेरै राम्रो छ अगाडि बढेछ अनि सोसल मिडियाबाट धेरै किसिमको सिपहरू सिक्न पाइन्छ जस्तै सिपमूलक तालिम सिलाइ कटाई रोजगारी यस्तै यस्तै डिजाइन डिजाइनको कपडा सिक्न पाइन्छ सोशल मिडियाबाट सही सदुपयोग गर्न पनि आफूलाई जान्नुपर्छ। सदुपयोग राम्रोसँग गरेपछि अनलाइनबाट कतिपय कपडाहरू अर्डर गरिन्छन्, मगाउँछन्, डिजाइन डिजाइनको सिप सिक्न पनि पाइन्छ।
13: नमस्कार, मेरो नाम मनिषा रोकाई हो। मेरो ठेगाना चाहिँ टिकापुर 2 राजीपुर हो। सामाजिक सञ्जालको फाइदाहरू, विद्यार्थीको लागि सामाजिक सञ्जाल धेरै उपयोग हुन्छ। त्यसको सदुपयोग गर्न जान्यो भने फाइदा धेरै हुन्छ र त्यसको दुरुपयोग गर्यो भने त्यसले धेरै असर पनि गर्दछ। त्यो फाइदाहरू सामाजिक सञ्जालबाट अनलाइन क्लासहरू पढ्न सकिन्छ विद्यार्थीहरूको लागि। टिकटक मार्फत पनि धेरै मानिसहरूले धेरै व्यवसायहरू गरेर धेरै उपलब्धिहरू पाइरहनु भएको छ। सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू पनि धेरै हुन्छन्। जस्तै आफ्नो फेसबुकको पासवर्ड बलियो वा गोपनीय राख्नुपर्दछ। आफ्नो आइडीमा आफू चिनेको बाहेक अरू मान्छेकोलाई साथी बनाउनु हुँदैन। त्यो नचिनेको मानिसलाई आफ्नो फोटोहरू सेन्ड गर्नु हुँदैन। जस्तोमा त्यस्तै भिडियोहरू सामाजिक सञ्जालमा हाल्नु हुँदैन। साना साना भाइ बहिनीहरूलाई पनि आमा बाबाले धेरै केयर गर्नुपर्छ, किनभने आजको दिन धेरै गेमहरू चलिरह हुन्छन्। भाइ बहिनीहरू पढाइभन्दा गेममा धेरै बिजी हुन्छन्। पढ्दाखेरि बाबुहरूलाई मोबाइल खेलाउन धेरै दिनु हुँदैन, उनीहरूको हातमा मोबाइल दिएर एक्लै छोड्नु हुँदैन।
14: नमस्ते, मेरो नाम दिनेश साउन्द, घर टिकापुर। सामाजिक सञ्जालका फाइदाहरू भन्नुपर्दा यसबाट हामीले बिजनेस पनि गर्न सकिन्छ र यसबाट देश विदेशमा सबै आफन्तहरूलाई पनि टाढा भएर पनि नजिक हुन सकिन्छ र यसबाट मुख्य गरी भन्नाले कुनै बिजनेस गर्दाखेरि आफ्नो व्यवसायको त्यसमा अपलोड गरेर आफ्नो व्यवसायको बारेमा भनेर अरूलाई जानकारी दिन पनि सकिन्छ र यसबाट अनलाइन क्लासहरू पनि पढ्न सकिन्छ। टिकटक, फेसबुक, युट्युब यस्ता मार्फतबाट आफूमा भएको कलाकृतिहरूलाई प्रस्तुत गरेर त्यसबाट अर्निङ पनि गर्न सकिन्छ र यसका बेफाइदा भन्नाले बालबालिकाहरूलाई आजभोलि धेरै अब हरेक चिजको सकारात्मक नकारात्मक दुईटा पक्ष हुन्छ र यसको पनि सामाजिक सञ्जालको पनि नकारात्मक पक्षहरू धेरै रहेका हुन्छन् र सामाजिक सञ्जालहरूमा बालबालिकाहरूले धेरै जस्तो नकारात्मक पक्षहरू हेर्यो, त्यसमा ध्यान दियो भने त्यसबाट नराम्रो असर पनि पर्न जान्छ र दिमागमा नराम्रो असर पर्छ।
15: नमस्कार, मेरो नाम गीता टमट्टा। सामाजिक सञ्जालको प्रयोग गर्दाखेरि धेरै राम्रो र नराम्रो पनि छ। सामाजिक सञ्जालको प्रयोग गर्दा मोबाइल धेरै बच्चाहरू चलाउँछन् अनि यसले गर्दाखेरि फ्री फायर खेल्ने, सानै उमेरमा विवाह गर्ने यस्तो गर्छन्। यसले गर्दा असर पार्छ, यो गर्नु हुँदैन, नराम्रो हुन्छ। आमा बुवाले पनि मोबाइल दिनुहुन्न र यसले गर्दाखेरि राम्रो पनि हुन्छ। यसमा देश विदेशमा रहनु भएको हाम्रो दाजुभाइ तथा दिदी बहिनीहरूसँग हामी कुराकानी पनि गर्न सक्छौ, हामी अनलाइन क्लास पनि पढ्न सक्छौ। यसको राम्रो र नराम्रो दुवै पक्ष हुन्छ।
10: र राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 मौका परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डले गोर्खापत्रमा सूचना प्रकाशित गरेर कक्षा 12 पूरक तालिका सार्वजनिक गरेको हो। परीक्षा बोर्डले कक्षा 12 मौका परीक्षा 2 दिन मात्र सञ्चालन हुने जनाएको छ, जस अनुसार 2 र 3 साउनमा पूरक परीक्षा हुने भएको छ। सार्वजनिक तालिका अनुसार एक विषयको मात्र परीक्षामा सहभागी हुने परीक्षार्थीले जुनसुकै विषय भए पनि पहिलो दिन सहभागी हुनुपर्नेछ। अनिवार्य अंग्रेजीको विषयको परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूका लागि पहिलो दिन मात्रै परीक्षा हुने बोर्डले जनाएको छ। समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। आज अन्तर्राष्ट्रिय योग दिवस। टिकापुरका योग साधना केन्द्रमा विभिन्न कार्यक्रम हुँदै देश विकासमा पत्रकारिताको योगदान महत्वपूर्ण रहेको प्रदेश प्रमुख नजिर मियाको भनाई। थारू संस्कृति संरक्षणका लागि सरकारले कानून र बजेटले सम्बोधन हुनुपर्ने सरकारवालाको माग। नेपाल प्रवेशद्वारमा नेपाली झण्डा फहरायो। खकुला भन्सार वरपर सरसफाई र नेकपा एमालेद्वारा पार्टी पुनर्गठनका लागि धनगढ़ीमा सुझाव संकलन। हौस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9 बजे थारू भाषामा खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
16: भ्रष्टाचार करू या मनन खुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कारणले महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
17: नरेश साहेब, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएकी। खै भाउजू कता हुनुहुन्छ?
18: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
17: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भ्याएछ है तपाईँलाई?
19: यहाँ कुर्कुचाङले टोकेको हो नानी। उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ, कति बेरमा पो आइपुग्ने हो?
17: नआतिनुहोस् है भाउजू, हामी छौ, तपाईँलाई केही हुँदैन। बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेश चाहिँ एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ। नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
18: यति बेला त खाली कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
17: हो, तपाईँले ठिक भन्नुभयो। चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
1: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अंगलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त संचारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
20: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
21: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
22: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

श्रोताबिन नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असार महिनाको 7 गते आइतबार तदनुसार जुन 21 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि उनीहरूको रोकेका काम बन्नाले उत्साह जाग्नेछ, आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। वृष राशि उनीहरूको अवसर आए पनि फाइदा उठाउन केही चुनौतीसँग जुझ्नुपर्नेछ, प्रतीक्षा गरेको नतिजा कमजोर देखिनेछ। मिथुन राशि उनीहरूको दिनभरि विभिन्न काममा अवसर प्राप्त हुनेछ, पेसा व्यवसायमा पनि फाइदा हुनेछ, काममा परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। कर्कट राशि उनीहरूको विभिन्न उपहार प्राप्त हुने समय छ, सहयोगीहरूले राम्रो साथ दिनेछन्, रोकेका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। सिंह राशि उनीहरूको पहिलेको सफलताले हिम्मत दिलाउनेछ, प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ, दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। कन्या राशिको खर्च गरिकन र सोचेको प्रगति नहुन सक्छ, फाइदाको अवसर आए पनि पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ, मेहनतहरूका लागि दिन फलदायी रहनेछ। तुला राशि उनीहरूको विशेष काम बन्नुका साथै रकम हात लागि हुनाले उत्साह जाग्नेछ, मेहनतले आमदानीका नयाँ स्रोत फेला पर्नेछन्, आवश्यक भौतिक साधन जुटाउन सकिनेछ। वृश्चिक राशि उनीहरूको नयाँ काम थाल्न समय प्रतीक्षा गर्नुहोला, केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला, काममा शरम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। धनुराशि उनीहरूको अरूलाई प्रभावित पारेर नामदाम कमाउने बेला छ, विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ, सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुनेछ। मकर राशि उनीहरूको दिनभरि सानोतिनो समस्याले अल्झाउनेछ, स्वास्थ्य पनि प्रतिकूल रहनेछ, कामजोरीका बावजुदहरूका लागि समय खर्च गर्नुपर्ला। कुम्भ राशि उनीहरूको प्रियजनसँग भेटघाट हुनेछ, दिन रमाइलो हुनेछ, रमाइलो स्थान भ्रमण गर्ने अवसर प्राप्त हुनेछ। अन्त्यमा मीन राशि उनीहरूको आत्मबलका साथ रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ, काममा केही प्रतिस्पर्धा गर्नु परे पनि स्रोत साधन जुट्नाले दिगो फाइदा उठाउन कठिन छ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भने पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि स्टुडियोको फोन नम्बर 091-5561-255 फोन गरी टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सुदेश कान्त।

0: सूर्यगानपछि अब सुनौ आज सामुदायिक रेडियो टिकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले साप्ताहिकमा हाम्रो वन 9 बजे थारूवासम्म समाचार, 12 बजे मध्याह खबर, 3 बजे कार्यक्रम देउडा चौतारी, 5 बजे थारूवासम्म समाचार, 6 बजे खोज खबर, 7:30 साझा खबर, 9:55 बजे खबर संक्षेप सँगै 10 बजे हाम्रो आजको प्रसारण पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै। भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
5: ए रुक रुक रुक,
6: के भयो? किन कराएको यस्तो
5: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
7: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
8: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
9: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
10: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
9: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
10: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
9: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
10: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
11: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688-14799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हर्या।
2: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर, अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
3: डाक्टर अजय भट्ट, मुटु रोग विशेषज्ञ, MDBS, MD, इन्टरनल मेडिसिन, DM, कार्डियोलोजी।
2: डाक्टर आउने दिन असार 7 गते आइतबार, समय बिहान 10 बजेदेखि।
3: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
2: उपचार हुने समस्याहरू:
3: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखै वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
2: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216-14306 र 98486-39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर, जोशीपुर गाउँपालिका 2, जोशीपुर बजार, कैलाली।
4: नरेन्द्र दादु, मैले अपना फोन आइकी डर त्याग गइनु है भौजी, कहाँ बाटी?
5: ऊ गोन्देमा सुटल बाटी बाबु, चोली नभरि
4: भौजी कहाँ सिकाटी लग्न हरक आदर पावे तो सफा सुखर बनाई लो बाटी त तर फिर काटी तो जा रहा ना अपना हन
6: यहाँ पोली ऊपर कतल हो नानी अपना एम्बुलेंस है ना खबर तो करना बाटा कटा बेर में को आप ना हो
4: ना ते भौजी हमरा बाटी अपना हना कुछ नहीं हुई बिन गुआरा हना जिन चले गई वो नरेश दादू एम्बुलेंस लेना समय लागे से था लग के मोटरसाइकिल बाकला से उन्हें बैठा कर भौजी है ना सरपरल सा उपचार केंद्र ले जीना तैयारी करो पड़ल
5: ई बेला त खैना जात फे दिहे न्यू इट ना स्वयंसेविका दिदी
4: हो अब न ठिक कली डाक्टर रो निकट सम गरमेन कुछ थे खवाईनी हुई
7: सपवा कट्टी की सहज वातावरण बनाए क्लास सपवा कटलक अंगन स्थिर बनिना प्रयास कर पठा तम्म कस बिन रुगा गरगहना घरी पेटी मुंडी बाकल से फफर करा दी गरमने अक्टेले से जन समस्या बिना बिल कोसे गरमने न शांत रह सहयोग कर पठा क्यूमने सपवा कटलक ठाउँ से ऊपर दौड़ी लिए कस खबर नाटे कठ असी कर्ण से रक्त संचार में समस्या हुई सकता यही ले करबेल सपवा दशलक शरीर का भाग काट खा फाक पौना अवस्था थे आई सिक्ठा
8: सर्पदंश संबंधी भर पर्द वो सही जानकारी प्राप्त कर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता मलाई लाग आधिकारिक वेबपेज www.snakebitenepal.org मा हेर सेभ दिठा
9: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
10: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
11: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
10: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
11: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
10: अब त म ढुक्क।
12: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरा पारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
11: मोबाइल नम्बर 9848513426। जमरा पारी, टिकापुर, कैलाली।
13: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो वनमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। कार्यक्रम हाम्रो वन हरेक आइतबार बिहान 7:30 बजे सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। कार्यक्रम हाम्रो वनमा सामुदायिक वनका गतिविधि, वन विकास, वन संरक्षणका प्रयासहरू, असल अभ्यासहरू समेट्ने गरेका छौं। आजको कार्यक्रममा जानकी गाउँपालिका ओडा नम्बर 9 स्थित अमरावती सामुदायिक वनका गतिविधि र अवस्थाको बारेमा जानकारी दिँदैछौ। आजको कार्यक्रममा अमरावती सामुदायिक वनका गतिविधि, वन उपभोक्ता समूहका अध्यक्षसँग गरिएको कुराकानी, सामुदायिक वनबाट पाउने सेवा सम्बन्धीको जनावाज, वनले गरेका गतिविधि सम्बन्धीको एक रिपोर्ट प्रस्तुत गर्दैछौ। कार्यक्रमकै शुरूमा अध्यक्षको कुराकानी जोड्दैछौ। 2055 सालमा स्थापना भएको सामुदायिक वनमा अहिले 1400 जना उपभोक्ता रहेका छन्। अमरावती सामुदायिक वनले वन पैदावारसँगै सामाजिक विकासको क्षेत्रमा पनि थुप्रै कामहरू गरिरहेको छ। यसै विषयमा वनका अध्यक्ष जमान सिंह साउतसँग कुराकानी गरेका छौ। सुनौ उहाँसँगको कुराकानी। स्वागत छ यहाँलाई कार्यक्रममा।
1: धन्यवाद।
0: अमरावती सामुदायिक वनले चाहिँ अहिले कसरी काम गरिराखेको छ, के काम गरिराखेको छ, जानकारी गराइदिनु न।
1: अमरावती सामुदायिक वनले अहिले अब हाम्रो गाउँ यो भनौँ गरिबी निवारण, जस्तै गाउँमा पीड़ित भएका वर्गलाई दराज, टेबल, खाटहरू बनाइदिने र कुनै अब उपभोक्ताहरूको आवश्यकता हेरेर दाउरा छ भने कसैलाई निशुल्क पनि दिने, गरिब निम्बुकाहरूलाई मरे बाजुमा त्यस्तो पनि गरेका छौँ। अरू अन्य कामहरू, वनको कामहरू वन नियमावली अनुसार गरिरहेछौँ। त्यही हो, वार्षिक कटानीदेखि लिएर वितरणदेखि लिएर आन्तरिक खपत गर्ने, झाडी सरसफाई गर्ने, तार जाली लगाउने, अन्य सामुदायिक वनको कर्मचारी तलब, त्यो अब सबै त्यो कार्यजनाभित्र बसेर सबै कर्मचारीदेखि लिएर सबैको काम हामी त्यही कार्यजनाअनुसारै गरिरहेका छौँ।
0: जस्तो यहाँहरूले चाहिँ अब काठ दाउराहरू वितरणको कुरा गर्नुभयो, त्यो सँगै अन्य के गतिविधि छन्?
1: वितरणमा अब हामीसम्म उपभोक्ता भनेको हाम्रो लगभग 1400 जति छ। त्यसमा हाम्रो काठ कम 2000 सम्म आएछ अहिले यो पालीमा। अब यो पाली कम आउनुको कारण हामीसित कमजोर काठ, जस्तै त्यसको मतलब धोत काठहरू बढी निस्क्यो, त्यसलाई हामीले दाउरामा परिणत गर्यौँ गर्दा अनि काठ उपभोक्ताको माग बढी चाप बढी छ। अनि त्यसो भएर हामीले गाउँमा अनुगमन टिमलाई खडाएर स्वयं हामी पनि लगभग सहयोग गरेका थियौँ र घर घरमा गएर कसले घर बनाउँदैछन्, कसले पल्ला जोड्दैछन् भन्ने जस्ता रिपोर्टहरू अनुगमनबाट सङ्कलन गरेर हामीले काठ वितरण गर्ने योजना बनाएका छौँ।
0: यो त रह्यो काठ वितरणको कुरा। यहाँहरूले चाहिँ यो सँगसँगै उपभोक्ताहरूको जीविकोपार्जनको लागि अन्य के गतिविधि गरिराखेको छ यो सामुदायिक वनले?
1: जीविकोपार्जनको लागि हामीले अहिले अब त्यस्तो ठुलो काम गर्न सकेका थिएनौँ। हिजोका दिनहरूमा लगभग हामीसम्म लामो समयदेखि यो सामुदायिक वन अवरुद्ध थियो, त्यो भएर हामीले त्यहाँका पुराना केही रकमहरू अब हामीले तिर्न बुझाउन बाँकी नै रहेको हुँदा त्यो काम चाहिँ हामीले त्यति चाहिँ गर्न सकेका छैनौँ छिटो तरिकाले। अरू अन्य काम चाहिँ संघ संस्थालाई सहयोग गर्ने, सहकारीलाई सहयोग गर्ने र कुनै जस्तो पीड़ित मान्छेलाई जस्तै एउटा ठाउँमा चट्याङले हानेर एउटा हलगोरु भैँसी मर्याएको थियो त्यसलाई पनि सहयोग गरेका थियौँ र अस्ति भर्खरै विदेशबाट आएका तिनीहरूलाई पनि सहयोग गर्ने बाचा गरेका छौँ। जुन भनौँ कमजोर परिस्थिति भएका मान्छेहरूलाई हामीले जो सक्दो सहयोग गर्नेछौँ, गरेका पनि छौँ।
0: त्यो सहयोग चाहिँ कस्तो, काठ नै दिनुहुन्छ या
1: अब जस्तो माग छ? अब कसैले अब आर्थिक माग्नुहुन्छ, कसैले आगजनी भएको ठाउँमा प्रायः जस्तो हामीले काठ नै दिने गरेका छौँ। जस्तै गोरु हल मरेको, भैँसी मरेको ठाउँमा हामीले ऊ चाहिँ उहाँहरूलाई आर्थिक सहयोग गरेका छौँ।
0: यो त रह्यो काठ दाउराहरू
2: वितरणको कुरा, त्यसै गरी अब संरक्षणका कुरा पनि आउँछ। यो सामुदायिक वन भित्रका वन पैदावार संरक्षणका लागि यहाँहरूले वन्य जन्तु, यहाँका जडीबुटी होला नि सामुदायिक वन भित्र, त्यसको संरक्षणको लागि चाहिँ यहाँहरूले कसरी काम गरिराख्नु भएको छ, के भइराखेको छ?
1: संरक्षणको लागि हामीसित अहिले पहिला 3 कर्मचारी थिए वन हेरालु, अहिले चाहिँ 2 हुनुहुन्छ। र साथै त्यसको संरक्षणको लागि कार्य समिति, चोरी सिकारी समिति र अरू पनि उपभोक्ताहरू पनि कहिले काहीँ त्यस्तो छ भने जानकारी गर्नुहुन्छ र हामी पनि खट्ने गर्छौँ, कार्य समिति पनि खट्छ त्यस्तो आवश्यकता परे, अनि राति गस्ती गर्ने गरेका छौँ त्यसको लागि। अनि दिनमा पनि अब चौकीदारले कुनै ठाउँ नसक्ने स्थिति भयो भने कार्य समिति या समितिका कुनै पदाधिकारीहरूलाई बोलाएर त्यो यस्तो यस्तो रिपोर्ट ल्याएर आउँछन्, अनि त्यही अनुसार हामीले त्यो संरक्षण गर्ने गर्दछौँ। त्यसमा अब जनावरहरूको विषयमा हाम्रो जंगलमा बाघ पनि भेटिन्छ, बँदेलहरू, चितलहरू धेरै जस्तो हाम्रो रानी भन्छौँ, जमरा रानीमा यो खसेको पनि हामीले वन कार्यालयलाई जानकारी गरेर उद्धार पनि गरेका छौँ। अनि जडीबुटीको विषयमा यहाँ भएका जडीबुटी हामीले उत्खनन गरेर या हामीले त्यस्तो उमा प्रदर्शनमा लगेका छैनौँ। जडीबुटीहरू पिपल, पिपली भन्छ, त्यो के अन्य जातहरू पनि छन्, तर हामीले त्यस्तो अहिले त्यस्तो काम गर्न सकेका छैनौँ र गरेका पनि छैनौँ।
2: के छ आगामी दिनमा गर्ने योजना छ?
1: आगामी दिनमा अब यो ठाउँमा पाइने भनेको जडीबुटीमा खासै त्यस्तो अमूल्य जडीबुटी छैन जस्तो लाग्छ, त्यो जडीबुटी सम्बन्धी केही कार्यक्रम छैन आगामी दिनमा।
2: यो सामुदायिक वनको मुख्य आय स्रोत के छ?
1: मुख्य आय स्रोत त्यही हो, हाम्रो वार्षिक कटान गरेर आन्तरिक कार्यजना अनुसार काठ कटानी गरेर वितरण गर्ने, त्यही दाउरा बिक्रीमा त्यही हो आमदानी भनेको।
2: यो सामुदायिक वनभित्र अध्यक्ष भएर काम गरिराख्नु भएको छ, यो सामुदायिक वनभित्रका सम्भावना, चुनौती, अवसरहरू केही छ?
1: सम्भावना अब यो हामीले पर्द सरकारलाई पनि जानकारी गर्ने भनेको थियो, सम्भावना अब यो अहिले वन नियम अनुसार त्यति जानकारी पनि छैन, नयाँ अब कानून फेरिया छ। सम्भावना भनेको पिकनिक रिसोर्ट जस्ता हाम्रो यो माथि कटासेको छेउमा हाम्रो ठूलो पोखरी खनेर त्यहाँ पिकनिक रिसोर्ट बनाउने भन्ने सम्भावना प्रबल थियो, तर हामीले समन्वय गर्न पनि भ्याएनौँ अहिले यो कार्यकालमा। अर्को कार्यकाल हाम्रो उभएछ भने हाम्रो पिकनिक रिसोर्ट यो कर्णाली छेउको भएको कारणले पिकनिक रिसोर्ट भयो भने चिसापानी घुम्न आउने टुरिस्टहरू हाम्रो पिकनिक रिसोर्टमा पनि आउने सम्भावना देखिएको त्यो चाहिँ देखिन्छ।
2: समस्या के छ?
1: समस्या भनेको ठुलो समस्या अब आर्थिक हो, त्यत्रो पिकनिक रिसोर्ट ठुल्ठुलो कार्यक्रम गर्दा एउटा संस्थाको बजेटले धान्न नसक्ने भएर कुनै पद्य सरकार या सरकारले या केन्द्र सरकारले सहयोग गरेमा हुन सक्ने सम्भावना पर्व छ।
2: त्यो त आर्थिकको रह्यो, अन्य केही समस्या यहाँ चोरी सिकारीको समस्या अनि अन्य अरू समस्याहरू यहाँ हाम्रो सामुदायिक वनभित्र?
1: चोरी सिकारी पहिले सुन्नमा आउँथ्यो, अहिले हाम्रो कार्य समिति आएको अहिले लगभग 3 भयो, हामीले पनि अब नाइट ड्युटी गर्यौँ, दिनमा गर्यौँ, चोरी सिकारी हाम्रो अहिले निरन्तर छ, अहिले त्यस्तो सुन्नमा आउँदैन, अरू विषयमा जानकारी छैन, अहिले हाम्रो समुदायमा चाहिँ कन्ट्रोल छ, कोही पनि छैन, त्यस्तो केही पनि देखिँदैन। काठ चोरीको अवस्था छैन, एकदम न्यून जिरो।
2: यी त भए सामुदायिक वनले चाहिँ उपभोक्ताहरूलाई सेवा वितरणका कुराहरू रहे, त्यसै गरी अब संरक्षणका कुरा पनि आउँछन्। उपभोक्ताहरूलाई जैविक विविधता सम्बन्धी सचेतनाका कार्यक्रमहरू, सामुदायिक वन संरक्षण सम्बन्धीका कुराहरू यहाँहरूले के कसरी गरिराख्नु भएको छ?
1: त्यो विषयमा अब हामीले अलिअलि चेतना चाहिँ गाउँ गाउँमा टोल टोलमा गएर गरेका छौँ, त्यस्तो ठुलो रूपमा हामीले गर्न सकेका ठुलो रूपमा गरेका छैनौँ, सानसानो टोल भेला गरेर गरेका छौँ।
2: जस्तो यो सामुदायिक वनलाई अझ राम्रो बनाउनको लागि आगामी दिनमा यहाँहरूले चाहिँ कस्तो खालको योजना बनाएर अगाडि बढ्ने योजना बनाउनु भएको छ, के सोच राख्नु भएको छ?
1: अब हामीले यो समुदायलाई अझै राम्रो बनाउनलाई त त्यही पिकनिक रिसोर्टहरू भए, चिल्ड्रेन पार्कहरू भए, यस्ता चिजहरूबाट केही टिकटहरू काटेर आउने रकमहरूलाई हो, अब त्यही वार्षिक हाम्रो आमदानी नै त्यही हो। त्योभन्दा अब अर्को विकल्प अब टुरिज्म, हाम्रो दुईटैतिर समुदायलाई सडक बाटो, डुडेझरी बाटो र कटासे बाटोले घेरिएको र अनि अर्को ग्रुप अहिले लगत्तै प्रदेश सरकारको बजेटले पिच पनि भइराखेको, अनि हाम्रो समुदाय अरू समुदायभन्दा टुरिस्ट आउने र हेर्ने सक्ने सम्भावना प्रबल भएकोले त्यो चाहिँ पिकनिक रिसोर्ट चाहिँ र टुरिस्टम आउने ठाउँ चाहिँ प्रबल देखिन्छ यो ठाउँलाई।
2: सम्भावनाको कुरा त्यो रह्यो,
1: त्यो
2: चुनौती आर्थिक मात्र चुनौती छ हामीसँग कि अन्य अरू चुनौती पनि छ?
1: चुनौती त्यस्तो पर्द सरकारले नियम अनुसार कानूनमा मिलेमा काम गर्न मिलेमा पिकनिक रिसोर्ट गर्न आर्थिक र नीति सरकारले कानून दिनुभयो भने हुन्छ, कानूनमा समस्या छ।
2: जस्तो यहाँले चाहिँ अघि काठ वितरण कुरा गर्नुभएको थियो. अब कार्डहरू वितरण गर्नु पर्यो भने सूचनाहरू पनि सम्प्रेषण गर्नुपर्ने हुन्छ होला. उपभोक्तालाई चाहिँ कसरी सूचना सम्प्रेषणहरू गरिराख्नु भएको छ, के को माध्यमबाट गर्नुहुन्छ?
1: हामीले सूचना काट्छौँ, बर्गरलाई जानकारी गराउँछौँ, सूचना पनि ट्रान्स गर्छौँ सूचना पार्टीहरूमा या चोकमा. अनि बर्गरजीलाई पनि टोल बर्गरलाई हाम्रो तिनवटा टोल छ, तिनवटा टोलमा अमरावती र बन्देवीपुर खैरीपुर भगरैया तीन टोल चार टोल छ. त्यो चार टोलको बर्गरहरूलाई जानकारी गराउँछौँ, उहाँहरूले गाउँमा सिराई घुमाउनुहुन्छ. अर्को कुरा हामीले सूचना टास गर्छौँ, सूचना टासबाट पनि उहाँहरूलाई जानकारी गराउँछ.
2: अर्को कुरा सामुदायिक वनभित्रको गतिविधि पारदर्शिता सुशासनका कुरा पनि आउँछ, यसमा चाहिँ कसरी काम गरिराख्नु भएको छ यहाँहरू?
1: काम सुशासनका कुराहरूमा ठिक छ, हामीले काम गर्दै गर्दा सुशासनमा बसेरै गरेका छौँ. साथीहरू सब हाम्रो कार्य समिति उपसमिति सम्पूर्ण उपभोक्ताहरूसँग मिलेरै काम गरिएको छ, त्यसमा त्यस्तो ठुलो असुविधा छैन. सुशासन नै भएर नै मिलेरै काम गरेर
2: हामी कुराकानीको अन्तिमतिर छ, अन्तिममा केही छ यहाँ
1: हुन्छ. यो 2013 सालको सम्पूर्ण उपभोक्ता तथा शुभचिन्तकहरूमा मेरो व्यक्तिगत र संस्थाको तर्फबाट शुभकामना छ, र उपभोक्ताजीहरूले पनि लामो समय पाउने सुविधाहरूमा धैर्यता लिनुहोला. यो पाली नभए अर्को पाली हजुरहरूले लिने सुविधाहरूमा हजुरहरूलाई कम गरिने छैन, पाउने सुविधाहरूमा हजुरलाई फुलफिल दिइनेछ भन्ने शुभकामना दिँदै बिदा हुन्छु. हस्त, धन्यवाद.
0: सामुदायिक वनको दिगोपनाको लागि, सामुदायिक वनको विकासका लागि, आगामी दिनमा सामुदायिक वनलाई राम्रो बनाउनका लागि वनका पदाधिकारीहरू पनि आफ्नो जिम्मेवारी अनुसार काम गरिरहनु भएको छ. सामुदायिक वनले सुशासन र पारदर्शिताका लागि वनभित्र गरेका हरेक गतिविधिहरू छलफलहरू लिखित रूपमा निर्णय गरेर आफ्ना गतिविधिहरूलाई अगाडि बढ़ाउने काम गरिरहेको छ वनका सचिव भीमबहादुर रावल.
3: हाम्रो कार्य समितिले समूह सचिवको नाताले हामीले गर्ने कार्यहरू सबै गरिरहेका छौँ. हामीले यहाँ चाहिँ प्रशासनिक कुराहरू, हिसाबका कुराहरू, अनि हामीले गर्ने हरेक बैठकका माइनेटिङका कुराहरूलाई चुस्त दुरुस्त राखेर चाहिँ न्यायसंगत राखेका छौँ.
2: त्यो सचिव भएर काम गर्न चाहिँ कतिको सजिलो अप्ठ्यारो के छ?
3: सचिव भएर काम गर्न च्यालेन्जिङ छ, र पनि आफूले त्यो ओहदामा आइसकेपछि नजानेका कुराहरू सिकेर अहिले चाहिँ हामीले चाहिँ त्यो कामलाई चाहिँ राम्रोसँग गरेका छौँ. त्यस्तो अहिले चाहिँ हामी चाहिँ त्यो ट्रेकमा आइसकेका छौँ, कुनै अप्ठ्यारो छैन.
2: अब यहाँ आवेदनहरू पनि आउँछ होला काठ दाउरा वितरणको लागि, त्यसमा पनि के गरिराख्नु भएको छ, कसरी छनौट गर्नुहुन्छ?
3: हामी कहाँ काठ दाउराको निवेदन अत्यधिक आउँछ, किनभन्दा हाम्रो चाहिँ समूह क्षेत्र चाहिँ ठुलो छ. हामी चाहिँ 3-4 गाउँमा पर्छौँ, हाम्रो उपभोक्ता संख्या करिब 1400 छ. अहिले पनि हामी चाहिँ कार्ययोजना अन्तर्गत काठ कटानी गरेर हामीले चाहिँ पाउनुपर्ने 2800 क्युफिट बराबर काठ थियो, तर दुर्भाग्यवश हाम्रो चाहिँ काठ चाहिँ गुणस्तर राम्रो नभएर हामीले 2000 समथिङ क्युफिट पायौँ, र हामीले निवेदन माग गर्दा हामी कहाँ अहिले 700 निवेदन हामी गरेका थियौँ. र पनि हाम्रो कार्य समितिको बैठक बसेर त्यसमा चाहिँ हाम्रो सल्लाहकार समिति, अनुगम समिति, आपूर्ति समिति लगायत उप समितिहरूले छलफल चलाएर अति आवश्यक उपभोक्ता र फिल्डमा जसको घर बन्दैछ अथवा बनेर कसैको घरमा झ्यालपल्ला लागेको छैन भने स्थलगत अनुगमन गरेर चाहिँ उहाँलाई चाहिँ हामीले काठ उपलब्ध गराउने एकदम सूक्ष्म रूपमा अनुगमन गरेर चाहिँ हामीले चाहिँ उहाँलाई न्यायसंगत काठ दिलाउने प्रयास गरेका छौँ.
2: थोरै मैले सामुदायिक वनको आगामी दिनको योजनाको कुरालाई हजुरसँग पनि जोड्न चाहन्छु. यहाँका जडीबुटीहरू, यहाँका वन्य जन्तुहरू संरक्षणको लागि आगामी दिनको योजना चाहिँ कसरी बनाउने योजनामा हुनुहुन्छ?
3: जडीबुटी सम्बन्धी सर्वप्रथम हामीले यहाँ चाहिँ खोजी गर्नुपर्छ कि हामी कहाँ के जडीबुटी छ. त्यसको लागि चाहिँ विज्ञ ल्याउनुपर्छ होला. अब हामीले त्यत्तिकै जडीबुटी छुट्याउन सक्दैनौँ. सामान्य त पिप्लीहरू यस्तो पाउनेहरू त हामी थाहा पाउँला, र पनि अब खोजी नै गर्यो भने सायद जडीबुटी पक्कै पनि होला हाम्रो सामुदायिकमा. त्यसको लागि आर्थिकको अभाव हुन्छ, पक्कै पनि विज्ञहरू ल्यायो भने हामीले चाहिँ त्यसलाई चाहिँ आर्थिक छुट्याउनु पर्छ. र मैले अघि पनि भने हाम्रो चाहिँ कार्ययोजना धेरै सानो छ, र हाम्रो चाहिँ आमदानीको स्रोत नै यो काठ भएको कारणले हामी 20-22 लाखको कारोबार गर्छौँ वार्षिक. त्यो अन्तर्गत पनि हामीले चाहिँ अब यहाँ अहिलेको हाल हामीसँग 4 कर्मचारी छ, कार्यालय सञ्चालन गर्नुपर्ने हुन्छ, र बेला बखत समूहको कारोबारलाई मर्मत गर्नुपर्ने हुन्छ, र सामाजिक विकासका कार्यहरूमा पनि हाम्रो सामुदायिक चाहिँ अग्रपन्थीमा रहेको छ. त्यो कारणले गर्दा हामी त्यो आर्थिकको अभाव भएको कारणले गर्दा यो योजनालाई हामीले चाहिँ अलि अगाडि बढाउन सकेका छैनौँ. यो चाहिँ दुर्भाग्य हो. र भोलिको दिनमा हामी कहाँ कहीँ कतैबाट आर्थिक स्रोत जुट्यो भने हामी चाहिँ यो कुरालाई चाहिँ एकदम जोडपूर्वक लाग्ने चाहिँ विश्वास गर्छौँ.
2: सामाजिक विकास अन्तर्गत के के काम भएका छ?
3: हामीले सामाजिक विकास अन्तर्गत हाम्रो कार्य समिति चयन भएर आइसकेपछि सबभन्दा ठूलो काम गरेको यो बन्देवीपुर र भगरियामा रहेका उपभोक्तालाई त्यो सूर्योदय ग्रामीण विद्युतको ट्रान्सफर्मर एकदम पड्किने

0: चाहिँ फेरि हामीले साधारण सभाको भेलाबाट नै अनुमोदन गरेका छौँ।
1: अन्तिममा के छ?
0: अन्तिममा उपभोक्ताहरूलाई चाहिँ सन्देश छ मेरो, अब हामी अलिक ठुलो उपभोक्ता क्षेत्रभित्र पर्ने सामुदायिक वन हो, काठको कार्ययोजना सानो छ, विगत जस्तो वैज्ञानिक वन अथवा दिगो वनको प्रावधान आयो भने चाहिँ हामी चाहिँ धेरै उपभोक्तालाई सन्तुष्ट पार्न सक्छौँ। हो, हामीलाई थाहा छ सबै उपभोक्ता हामीबाट सन्तुष्ट हुनुहुन्न, पाउने सन्तुष्ट हुनुहुन्छ होला, नपाउने असन्तुष्ट हुनुहुन्छ होला, तर हामीले चाहिँ जहाँसम्म चाहिँ न्यायसङ्गत कसैलाई अन्याय नपर्ने गरी चाहिँ काम गर्ने प्रयास गरेका छौँ। काम गर्दा गर्दै पनि केही कतै त्रुटि भएको छ भने हामीलाई चाहिँ कार्यालय आएर चाहिँ अवगत गराइदिनु होला। चोक चौरामा बोल्नुभन्दा हामीलाई यहाँ आयो भने हामी त्यो सूचना पाएमा सच्चिने प्रयास गर्नेछौँ र कहीँ कतैबाट केही गल्ती भएको छ भने त्यो गल्ती कसरी भयो त्यो चाहिँ खोजतलास गर्ने प्रयास गर्नेछौँ।
2: वन पैदावार वितरणमा आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको बताउनुहुन्छ बिस्ना जैसी।
3: काम अब हामी सबै जस्तै कटानीको काठहरू भयो, अनि सल्लाह गरेर सबै उपभोक्ताहरूलाई कसैलाई कसरी दिने भने पहिला सल्लाह गर्छौँ। त्यसपछि कसको घर बन्न लाग्छ कि झ्यालडोका कसैको बन्न लाग्छ कि अधुरो जसलाई आवश्यक छ अति आवश्यक उहाँहरूलाई नै दिने निर्णय गरेका छौँ हामीले। त्यसै अनुगमन गरेर त्यस्तरी अनुगमन गर्छौँ, अनि कसरी कसलाई कति आवश्यक छ उही अनुसार काठ वितरण गर्छौँ। काठ वितरण गरेर मेरो उपस्थिति हुन्छ त्यहाँ, अरू नभए पनि मेरो त अनिवार्य हुन्छ, कसै अध्यक्ष भएको नाता अनिवार्य मेरो उपस्थिति हुन्छ। अब बिल काट्छौँ, बिल काटेर पैसा लिन्छौँ, जम्मा गर्छौँ। त्यही अनुसार अब कसैले आवश्यक पर्यो भने सल्लाह अनुसार नै चेक काट्छौँ, अनि दिने आवश्यक जसलाई जसलाई आवश्यक पर्छ उसलाई उसलाई दिन्छौँ। खर्च विवरण जस्तै राख्न त विवरण उहाँले गर्नुहुन्छ, अब हिसाब गरेर म लिएर ब्याङ्कमा जम्मा गर्छु। गाह्रो खासै केही छैन, गाह्रो पो के भने अरू हिसाब लिनुपर्ने त हो, अरू हिसाब लिने राख्ने उही अनुसार चेक काट्ने दिने चेक काट्ने यहीँ गर्न त गाह्रो हो, ब्याङ्कमा केही गाह्रो हुँदैन। जति चाहिँ जसलाई आवश्यक पढे उति नै दिने त हो। कहिले कहिले महिनामा तीन चार बैठक पनि हुन्छन्, हाम्रो चार पाँच बैठक पनि गर्छौँ, अनि बैठकमै अनि सरसल्लाह गर्छौँ उयो अनुसार को कसरी गर्ने, अब के काम कसरी गर्ने। समिति उपसमिति सबै बस्छौँ सल्लाह हार्ने बेला, जति समितिहरू छौँ समितिमा जति छौँ त्यति सबै बस्छौँ, तिनीहरूको छलफल गर्छौँ, त्यही अनुसार काम गर्छौँ।
2: कार्यक्रममा पालो अब जनावाजको सामुदायिक वनले दिएका सेवा सुविधाहरू तपाईँलाई कस्तो लाग्यो भनी वनका उपभोक्ताहरूलाई सोधेका छौं।
4: मेरो नाम देउमा परियार, जानकी गाउँपालिका, वडा नम्बर 9, अमरावती सामुदायिक वनको उपसमितिको म चोरी सिगारी क्रोस मायोजक। अनि पाउने सुविधाहरू अब कार्ड दौरा यताउति पाइराखेका छन् उपभोक्ताले, होइन पाइराखेका छन्। अनि अब पहिलाको भन्दा त अहिले धेरै परिवर्तन छ, जंगलमा पनि अब त्यस्तो चोरी चगारी भएको छैन, पहिला त धेरै मोटरसाइकल पनि पक्रिए हरेथोक भयो, अहिले अब त्यस्तो छैन, सुविधा जनताहरूले उपभोक्ताले पाइराखेका छन्। पहिला त विवाद थियो, अहिले अब त्यस्तो छैन, उपभोक्ताले पाउने सुविधाहरू पाइराखेका छन्। दौरा घाँस काट वनको नीति नियममा चल्नै पर्यो, वनको नीति नियममै चल्नु भएको छ, त्यही अनुसार वितरण गरिराखेका छ, पाउने सुविधा पाइराख्नु भएको छ उपभोक्ताले। अब जस्तो कि यहाँनिर अब एकल महिलालाई सुन्नाको गाह्रो थियो, त्यसलाई पलङ बनाएर दियौँ, स्वास्थ्यलाई बिहान छ यस्तो सुविधा गर्नुभयो, सहयोग गर्नुभयो, अरू स्कूललाई सहयोग गर्नुभयो, सन्तर सहयोग गरिराख्नु भएको छ समुदायबाट।
5: राम फल चौधरी, गाह्रो फेवा बढिया फेवा, अब नजिकै मनै छर छिमेकी काठिक लाग हेर्न बरकार
6: महेश, राम्रो लाग्छ, राम्रो छ, भनेको टाइममा निवेदन पेश गरेको टाइममा भएको सामग्रीहरू चाहिँ वितरण गर्छन्, राम्रो छ, दाउरा घाँस अनि यो काठ
7: यी बनाउँछ हाम्रो लागलाटी तर सेवा सुविधा एकदम बढिया सुविधा मिलल भयो, गरिब दुखीलाई पनि हेरले भाति देले भाति बहुत सहयोग कैले आती, संघ संस्था है स्कूल है विद्युत है बहुत मदद कैले आती, यी बनवास पाइल फायदा एकदम अब की टोली में बढ़िया दिले। उपभोक्ता होके बोलने से जतरा जौन समय पर कटानी हुई पाइप पर ना भाग बढ़िया से मिलत, भाग बढ़िया से लागत वह पहले आती काठी लट्ठा जौन भाग पास तन बढ़िया से मिलल खुशी बात है।
8: यो समुदाय वन बाट सेवा सुविधा हर जनता की दिया गया, सबई की दिया गया, विद्युत की भी पैसा दिए हमें यो पुरानो लगन भी सब 50 लाख रुपया तो दियो, अरु विद्यालय में फर्नीचर टेबल तेसा दियो, जनता स्कूल में दियो, हिमालय स्कूल दियो, दारहरू संस्था दिएको छ, पैसा पनि लगाउने संस्था लगाएको छ, धेरै सुविधा पाएको छ, सुविधा दिएको पनि छ जङ्गलले।
7: यी बनाउँछ हाम्रो लागलाटी तर सेवा सुविधा एकदम बढिया सुविधा मिलल भयो, गरिब दुखीलाई पनि हेरले भाति देले भाति बहुत सहयोग कैले आती, संघ संस्था है स्कूल है विद्युत है बहुत मदद।

0: जाती बनवास से पायल फायदा एकदम अभी टोली में बढ़िया दिले उपभोक्ता होके बोल से जतरा जौन समय पर कटानी हुई पाई पड़ना भाग बढ़िया से मिलत भाग बढ़िया से लागत वह पहले आती काठी लट्ठा जौन भाग पास तन बढ़िया से मिलल खुशी बात है।
1: कार्यक्रममा पालो अब रिपोर्टको सामुदायिक वनले वन पैदावारसँगै काठ दाउरा बिक्री वितरण गरिरहेको छ। काठ दाउरा बिक्री वितरणसँगै सामाजिक विकासको काममा पनि थुप्रै काम गरिरहेको छ। सामुदायिक वनले सामाजिक सेवा अन्तर्गत धेरै कामहरू गरिरहेको छ। ग्रामीण विद्युतलाई ट्रान्समिटर खरिदका लागि, कम्प्युटर खरिदका लागि, जेन्डर विद्यार्थीहरूलाई पठन पाठनमा प्रोत्साहन गर्ने उद्देश्यले पनि काम गरिरहेको छ। अति विपन्न परिवारलाई पनि आर्थिक सहयोग र फर्निचरहरू पनि बिक्री वितरण गरिरहेको छ। सामुदायिक वनका अध्यक्ष जम्मान सिंह साउत।
2: हामीले अमरावती सामुदायिक वनको मेरो कार्यकाल म अध्यक्ष जमन सिंह साउतको कार्यकाल आइसकेपछि पश्चात हामीले सामाजिक विकासमा हामीले हाम्रो बन्देवीपुरमा रहेको विद्युत सूर्योदय विद्युतमा हामीले 5 लाख दिएर उहाँलाई सामाजिक काम गर्नलाई ट्रान्समिटर खरिदको लागि 5 लाख सहयोग गरेका थियौं। त्यसै गरी अमरावती सामुदाय ग्रामीण विद्युतमा पनि हामीले बिलिङ मेसिन सहित ल्यापटप खरिदको लागि लगभग 1,84,000 यस्तै समथिङ बजेट हामीले त्यहाँ पनि छुट्याएका थियौँ। त्यस्तै हिमालय स्कूललाई पनि हिमालय रामावीलाई पनि हामीले खेलकुद र अन्य केही बच्चाहरूको पोषणको लागि 1,50,000 सहयोग गरेका थियौँ। त्यस्तै पारस आधारभूत विद्यालयलाई पनि हामीले 50,000 त्यही विशेषमा सहयोग गरेका थियौँ। त्यसै गरी बालबालिकाको हौसला बढ़ोस्, मनोबल बढ़ोस् र समाजमा बच्चा केटाकेटी अहिले दुर्व्यसनी गलत लाइनमा गएर समाजको स्थिति नराम्रो बिजोग छ, त्यो भएर प्रोत्साहन सहित हामीले उहाँहरूलाई हाम्रो प्रत्येक वर्षको साधारण सभामा फर्स्ट सेकेन्ड थर्ड 4 वटा स्कूलको विद्यार्थी भाइ बहिनीहरूलाई हामीले रकम पनि उपलब्ध गराउने गरेका थियौँ, गर्छौँ पनि गरेका छौँ। र उहाँको लागि त्यस्तो गरे बाबत समाजमा हामीले पनि पढ्नु पर्दो रहेछ, हामीले पढ्यो भने समाज एउटा संस्थाले पनि सहयोग गर्दो रहेछ, समाजले पनि हामीलाई राम्रो दृष्टिकोणले हेर्दो रहेछ भन्ने एउटा त्यो भावना जागरूक होस् भनेर हामीले त्यो कार्यक्रम चलाएका थियौँ। अर्को कुरा हामीले जस्तै दीर्घ रोगीहरूलाई पनि हामीले क्यान्सर पीड़ित दीर्घ रोगीहरूलाई पनि हामीले सहयोग गर्ने गरेका छौँ। समुदायको जे जति हुन्छ गर्ने सहयोगहरू हामीबाट कमी हुने छैन। हामी सामाजिक काम, सामाजिक विकास र सम्पूर्ण कामको लागि हामीले पछाडि नहट्ने, अगाडि बढ्ने, सहयोग गर्ने गरेका छौँ। यो समुदायको तर्फबाट त्यति नै हो।
1: सामुदायिक वनले ट्रान्समिटर खरिद गर्नका लागि सहयोग गरेपछि विद्युत वितरणमा सजिलो भएको बताउनुहुन्छ सूर्योदय ग्रामीण विद्युत सहकारी संस्थाका व्यवस्थापक विष्णुनाथ देवकोटा।
3: हाम्रो 8 वर्ष जो ट्रान्समिटर ग्यारेन्टीले सबैको ट्रान्समिटर दिएको थियो हामीले, होइन त्योले भनौँ 10 सालको ग्यारेन्टी थियो, 16 वर्ष राख्छ भने हामीले त्यहाँबाट उपलब्ध गर्न सकेका छैन। फेरि सामुदायिक वनसँग सहयोग मान्दाखेरि सामुदायिक वनले अमरावती 5 वर्ष गरेर 450 घर दुरीलाई होइन त्यो अन्धारोबाट उज्यालोमा बनाउनलाई एकदम सहयोग गरेर एकदम राम्रो छ। अहिले उनको कार्य पनि खुसी छन्। हामीले पनि ध्यान सहयोग दिएकोमा अमरावती सामुदायिक वनलाई हामी मिलिमिली धन्यवाद दिन चाहन्छौँ। र अहिले उपभोक्ताहरूले पनि अन्धारोमा बस्नुपर्ने अवस्थाबाट दूर भएर अहिले हामीलाई ठुलो सहयोगको भावना भएर राम्रो भएको छ। अमरावती वनले एकदम राम्रो काम गरेको छ। यसमा अहिले हामीलाई मात्र अहिलेसम्म हामी अन्धकारमा बस्छौँ, त्यसले अमरावती सामुदायिक वनले छत्तीस सामुदायिक वनले सहयोग नगरेको भए, त्यो कारणले हामीले धेरै राम्रो भएको छ। अमरावती वन धेरै राम्रो काम गरेको हो होइन, अमरावती र छत्तीसले अहिले हामीले महिनाको 2-3 वटा एमसी जल्थ्यो, अहिले हाम्रो त्यो काठमा जडान भएको थियो, अहिलेसम्म 1 वर्ष भयो एमसी जलेकै छैन होइन। उपभोक्ताहरू पनि खुसी छन्। हामी कार्य समितिर म व्यवसायको सहित पनि खुसी र अमरावती र छत्तीस सामुदायिक वनलाई झुलझुल धन्यवाद दिन चाहन्छौँ। हामी सजिलो भएको छ,
1: अमरावती ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष लक्ष्मण अधिकारी पनि सामुदायिक वनले कम्प्युटर लगायतको सामग्री खरिद गर्नमा सहयोग गरेपछि सेवा वितरणमा सहयोग पुगेको बताउनुहुन्छ।
4: धन्यवाद। अहिलेको अवस्थामा यो मुख्यमन्त्री प्राविधिक मान्छेहरू त्यसपछि गएर विभिन्न खालका संचारको माध्यमहरू एकदमै धेरै भएको अवस्थामा डिजिटल दुनियाँमा भएको अवस्थामा हामी एकदम हाते बिल काटिरहेका थियौँ। त्यस्तो अवस्थामा हाम्रो अमरावती सामुदायिक बोलीले हामीलाई हाते बिलबाट अलिकति पर पार्नका लागि र जनताहरूलाई सजिलो पार्नका लागि एउटा कम्प्युटर त्यसपछि प्रिन्टर रिडर मेसिन उपलब्ध गरायो। त्यसपछि अफिसको डेकोरेसनमा पनि सहयोग गर्यो र त्यसपछि गएर कलरिङ गर्नमा पनि सहयोग गरेर हामीलाई अहिले काम गर्न र उपभोक्ताहरूलाई साह्रै सजिलो र साह्रै खुसी भएका छन्। सेवामा एकदमै सहजता सजिलैसँग मानिसले मेरो कति बिल आयो के भयो भन्ने कुरा एकदम सहज किसिमले चाहिँ पत्ता लगाउने थाहा पाउने यस्तो खालको अवस्था चाहिँ भएको छ।
1: हवस् त आजलाई कार्यक्रम हाम्रो वन यति नै। अर्को साता आजकै समयमा उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म प्रस्तुता गीता पनि विदा हुन्छु। नमस्कार।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए रुक रुक रुक,
5: के भयो? किन कराएको यस्तो
4: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे
6: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र?
4: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।
8: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
9: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: टिकापुर नगरपालिकाको सूचना।
2: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम कर तिरी नगरको विकास निर्माणमा सहभागी बनौ।
1: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
2: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
1: त्यसैले कर तिरौं, सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
2: समयमै कर तिरौं, जरिवानाबाट बचौं।
1: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैला

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजीका समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
2: चेली हेरिदिँदै बालाई लोटरी पढ्यो भने क्या ब्याङ्कको विवरण दिया पैसा खातामी आइजान्छ भन्यो।
3: धैरै बा, तुमले लोटरी भर्राइ थियो अब?
4: आथिन क्या हो रे चेली, लोटरी पढ्या त निको हो
3: कभै नगरे लोटरी कसरी पढन्छ बा? इसा मेसेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कबै जनपतिया फोनै आयाल गई आफ्नो विवरण कबै जन दिया। कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन, यो त बैंक आफैले नै माग्दैन। सतर्क रहौ, ठगी बटे बचौ। सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
5: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो?
3: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे,
5: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र।
3: हो नि, एन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एन्सेल एपमा गइ लिनुहोस्। एन्सेल, नेपालकै लागि।

0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
1: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ एमडीबीएस एमडी इन्टरनल मेडिसिन डीएम कार्डियोलोजी।
2: डाक्टर आउने दिन असार 7 गते आइतबार समय बिहान 10 बजेदेखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू
1: हृदयघात हार्ट अट्याक उच्च रक्तचाप धड्कन अनियमितता मुटुमा दुखाइ वा जलन श्वासमा गाह्रो भएको समस्या कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या हात खुट्टाहरू झमझमाउने मुटुको बाइपास सर्जरीको फलोअप एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप सुगर थाइराइड दम निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान
0: साथै मुटुको इको रगत जाँच र इसिजी पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 9826014300 छ र 9846839785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।
3: काजान छै उडन चरी दिन रात भौतारी आई गयो रेडियो खोल देउडा चौतारी आई गयो रेडियो खोल देउडा चौतारी।
4: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
3: एकडाली बाजगुर आउँछको एकडाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: समरा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: नरेशदाई, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएकी। खै भाउजू कता हुनुहुन्छ?
1: त्यहाँ फलैचामा सुतेकी छिन् बहिनी, हिँड्नुहोस् न उतै।
0: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफासुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भ्याएछ है तपाईँलाई?
2: यहाँ कुर्कुचानिर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
0: नआतिनुहोस् है भाउजू, हामी छौ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस्। र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
1: यति बेला त खाली कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
0: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
3: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: लूबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
7: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
6: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
7: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
6: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शरबतको सेवन गर्नुपर्छ।
7: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
6: नरम मुलायम सुतीको कपडा लगाउने।
7: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
6: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
8: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9814680204।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा सुहा
1: हो नि बिरे। मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
3: ए रोक रोक रोक,
4: के भयो, किन कराएको यस्तो?
3: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
5: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: ओहो, आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो त्यो त।

0: सर र 98 14 60 02 04।
1: जिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: ए बा आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मा सम्पर्क गर्या।

0: कोही सबै पेपर उर्को सकिया हो
1: सकियो
0: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी
1: पर्सनल मोबाइल नम्बर त उहिदिनै टेलिकम का अफिस जाइबर ब्लक गरिबर आयौ
0: कोही बैंकमी
1: बैंकमी
0: त्यो त अद्दु पढन्छ भ आफ्नो मोबाइल नम्बर बदल्नु वा ब्लक भएको आफ्नो बैंकलाई जानकारी दिनु पर्छ र आफ्नो बैंक खाताको जानकारी औरका हातमै पुग्दो बठे सचेत बनौ
1: सतर्क रहौ ठगी बठै बचौ
2: सिद्धार्थ बैंक पठै जनहितमै जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: ला फेरि यो गाडीले धोका दिने भयो जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भए म त अब
5: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्रेक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
4: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
5: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
4: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
7: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
5: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848518828
8: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिजन पन भएन, जाउँ भने भयाको मंगलसूत्र बन भाँची गयो।
0: यो टिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: रोका रोका रोका
1: के भयो किन कराएको यस्तो
0: दाइ यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
5: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ
5: ई सेवा सबै सधैँ सँगै

0: तिर हिड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
1: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
0: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
1: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
0: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
1: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
0: नरम मुलायम सुतीको कपडा लगाउने।
1: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
0: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइजन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिकै लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: हो तोहर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घर को पर्खाल लिपपोत कर सकिन लाग्यो।
1: मुस्कान छोरी, ए मुस्कान छोरी, घर को पर्खाल लिपपोत कर सकिन भन्या? खेत में काम करने खेतलाहरूलाई खाजो लगदिन पर्ने थियो,
0: सकिन लाग्यो आमा लिपपोत गरेर।
1: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
0: हुन्छ आमा। ओहो, हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो?
2: हो,
0: पुरिदिनु पर्यो।
3: ओया, आमा लौ न, मलाई सर्पले पो टोक्यो।
1: लौ न, खै खै कहाँ टोक्यो छोरी?
3: दाहिने हातमा टोक्यो आमा।
1: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ,
4: के भयो काकी?
1: हेर न राखेल, मुस्कानलाई सर्पले टोक्यो भने
4: नातिनु काकी। अनि मुस्कान नातिकन शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
1: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
4: अनि काकी, मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
1: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पनि निकाल्ने हो कि?
4: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न, अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
1: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
4: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
1: बुझे बाबु।
4: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
1: हुन्छ हुन्छ बाबु।
4: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्वतन्त्रको उपचार गरिदो रहेछ। हो, त्यही लगाउनु पर्यो मुस्कानले।
1: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रामेश आइसके।
4: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बीचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्पदंस उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
1: ए हस् हस् बाबु।
5: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंस उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
6: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उसले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
5: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
7: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
7: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
7: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
8: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147799, 9824605232। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824607825।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाहिने जो माइनो के बर्बर बर्बर कराइरहेको छ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर भक्रोला रोड टिकापुर कैलाली

0: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू यही असार 13 गते दोस्रो शनिबारका दिन मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार
0: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ। साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
1: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 98600-71024 र 98046-77417।
2: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
3: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
2: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, CMLT कार्यक्रममा केही सिट रिक्त रहेको हुँदा SEE को मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
3: भर्ना हुने विषयहरू:
2: मेडिकल ल्याब टेक्नोलोजी CMLT,
3: नेत्र विज्ञान OA।
2: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
3: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर, सम्पर्क फोन नम्बर 0969-59044, 98587-80044 र 97642-33921, वेबसाइट www.mahakalishikshalaya.edu.np।

0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
1: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ एमडीबीएस एमडी इन्टरनल मेडिसिन डीएम कार्डियोलोजी।
2: डाक्टर आउने दिन असार 7 गते आइतबार समय बिहान 10 बजेदेखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू
1: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखै वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
0: साथै मुटुको इको, रगत जाँच र इसिजी पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216 1400 र 98486 39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848571828।
5: बिटल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग्ह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइटी। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उक्र सम्पर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच, फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली। फोन नम्बर 091560095 ओ मोबाइल नम्बर 9848423059।
6: कहाँ जान्छै उडन्या चरी, दिनरात भौतारी, आइ गयो रेडियो खोल देउडा चौतारी, आइ गयो रेडियो खोल देउडा चौतारी।
7: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
6: एकडाली बाजगुर आउँछको, एकडाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी।

0: देउडा गीत गाउने तमरा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ।

0: बैंकले कभैले कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरौं। उनीहरू विवरण मागिभर बैंकमी सोधौं, सतर्क रहौं, ठगी बठिए बचौं।
1: सिद्धार्थ बैंक बठियाई, जनहितमी जारी सन्देश।
2: सिद्धार्थ बैंक, सम्बन्ध सधैं भरिलाई।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
4: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
3: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
4: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
3: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
4: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
3: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
4: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
3: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
4: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
3: सम्पर्क फोन नम्बर 9868000008 र 9825637272।

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
2: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
3: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र
2: हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
4: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 #डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि

0: सामुदायिक रेडियो टीकापुर एफएमको मध्याह बाह्र बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबरबाट म गीता चौधरीको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खबर शुरू गरौं मुख्य शीर्षकहरूबाट। आज अन्तर्राष्ट्रिय योग दिवस टीकापुरका योग साधना केन्द्रमा विभिन्न कार्यक्रम गरी मनाइयो। भूपुकमैया शिविरबाट 10 वर्षीय बालक बेपत्ता। बाजुरामा बस दुर्घटना, 24 जना घाइते र कैलालीबाट अवैध बोइलर कुखुरा र सिद्रा माछा बरामद। विश्व योग दिवस राष्ट्रिय योग अनुसन्धान केन्द्र टीकापुरमा मनाइएको छ। टीकापुर नगरपालिका र टीकापुर योग आश्रमको संयुक्त आयोजनामा दिवस मनाइएको हो। योग आश्रममा आयोजित कार्यक्रममा बोल्दै योग आश्रम का संस्थापक एवं महानिर्देशक पृथ्वी रावले योग नेपालको मौलिक सम्पदा भए पनि नेपालीहरू यसबाट लाभान्वित हुन नसकेको बताउनुभयो। उहाँले योग अभ्यास र देखाउने कुरा नभए मन मस्तिष्क र शरीर जोडेर महसुस गरिने विषय भएकाले साधना आवश्यक रहेको बताउनुभयो। सन्त निरंकारी नेपालका अध्यक्ष नरबहादुर रावले योगलाई आध्यात्मसँग जोडेर अप्नाएमा मानिसको जीवन सफल हुने बताउनुभयो। उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य हेमराज गिरीले 40 वर्ष अघि टीकापुरमा योग गर्न शुरू गरेको स्मरण गर्दै योग गुरू पृथ्वी रावलको सपनाले मूर्त रूप लिन लागेको बताउनुभयो। टीकापुर नगरपालिकाको शाखा प्रमुख नरेश अवस्थीले योग शिक्षालाई सरकारले प्राथमिकतामा राखी विद्यालय स्तरमा पुर्याएको बताउनुभयो। उहाँले किशोर किशोरीमा देखा परेका समस्या समाधान गर्न योग इच्छुक अचूक ओखतीको रूपमा रहेको बताउनुभयो। योग आश्रमका उपाध्यक्ष सुरत बहादुर कुंवरले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन टीकापुर नगरपालिकाका कर्मचारी बिन्द्रा उपाध्यायले गर्नुभएको थियो। योग दिवसकै अवसरमा विश्व शान्ति तथा आध्यात्मिक विज्ञान समाज टीकापुरको आयोजनामा समेत योग दिवस मनाइएको छ। योग गुरू दीर्घराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर 1 का उपाध्यक्ष मोहन विक रहनुभएको थियो। कार्यक्रममा आरएमई स्कूलका प्रिन्सिपल तेजराज खनाल, ब्रह्मा कुमारीका सीता तिमिल सिन्हा, अतिभक्त नाथुराम महतो, न्यूलाइट एजुकेशन होमका प्रिन्सिपल जयकृष्ण तिमिल सिन्हा, एभरेस्ट बोर्डिङ स्कूलका प्रिन्सिपल चक्र तिमिल सिन्हा, थारू टेलिभिजनका प्रमुख पोखर चौधरी, नारायण चौधरी, पतञ्जली योग समिति लम्कीका लोकराज जैसी, व्यापारी तथा समाजसेवी हेमराज गिरी लगायतले बोल्नुभएको थियो। रमित बोहराले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन बुद्धि बहादुर शाहले गर्नुभएको थियो। टीकापुर नगरपालिका वडा नम्बर 1 भूपुकमैया शिविरमा बस्ने 10 वर्षीय बालक बेपत्ता भएका छन्। स्थानीय मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी घर नजिकै फुटबल खेल्न जान्छु भनी असार 6 गते घरबाट निस्किएको भने पनि अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ। रिदम गहुँ गोरो, 4 फिट उचाई, मध्यम शरीर भएको, दुवै कानमा सुन लगाएको, हरियो रंगको टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएकाले फेला पार्नुहुने महानुभावले इलाका प्रहरी कार्यालय टीकापुरमा खबर गरिदिन हुन अनुरोध छ। संविधान सभा सदस्य मालामती राणाले थारू कला संस्कृति प्रवर्धनका लागि कानून बनाएर तीनै तहका सरकारले बजेट विनियोजन गर्नुपर्ने बताउनु भएको छ। टीकापुर सिटी हलमा चलिरहेको थारू सांस्कृतिक मेला महोत्सवमा आयोजित संवादमा बोल्दै राणाले यस्तो बताउनु भएको हो। संवादमा सहभागी अधिवक्ता नाथुराम कठरियाले नेपालमा भएका भाषाभाषी देशका लागि फूलबारी भएको बताउनुभयो। संविधानमा मौलिक हकका रूपमा भाषा संस्कृतिको संरक्षणको व्यवस्था भएकाले मेला महोत्सवले संस्कृति विकास भइरहेको बताउनुभयो। थारूर कल्याणकारिणी सभा क्षेत्र नम्बर 1 का उपसभापति रमेश चौधरीले कला संस्कृति पहिरनका हिसाबले थारू समुदाय धनी रहेको बताउनु भएको छ। गीतकार तथा शिक्षक ठाकुर प्रसाद चौधरीले मेला महोत्सव गर्दा मानिसहरू आउने भएकोले यसले स्थानीय प्रकृति र संस्कृतिको प्रवर्धन हुने बताउनुभयो। उहाँले थारू नेवार जाति सांस्कृतिक रूपमा धनी रहेको बताउनुभयो। थारू कल्याणकारिणीका केन्द्रीय सदस्य रामकुमारी चौधरी देखासिकीमा लागेर थारू संस्कृति बिर्सिन नहुने बताउनुभयो। खबरमा एकैछिनको विश्राम, विश्रामपछि आउने नै छौं। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपड़ाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपड़ा लगाउने।
2: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइ राख्नुपर्छ।
2: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
2: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
2: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
1: र बालबालिका, वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
3: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
5: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वतः बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाड़ीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धूम्रपान, मद्यपान, सोतेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
4: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
1: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउन्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
0: खबरमा फेरि पनि स्वागत छ। बाजुरामा बस दुर्घटना भएको छ। जिल्लाको बुढी गंगा नगरपालिका 10 को रिठा बजार नजिकै आज बिहान 7:20 बजे बस पवनदूत यातायातको सुदूरपश्चिम प्रदेश 202001/1355 नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार 24 जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अतरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले दुर्घटनामा 24 जना घाइते भएको जानकारी दिनुभएको छ। उनीहरूमध्ये 23 जनालाई उपचारको लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने एकजनालाई अछामको बैलबाटा अस्पतालमा लगिएको छ। बसमा 35 जना सवार रहेको एसपी कार्कीले बताउनुभयो। बस ब्रेक फेल भएर 81 दुर्घटना भएको प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ। रासोपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरूले विद्युतीय उपकरणमा उम्मेद्वारहरूको नाम र फोटोमा छोएर मतदान गर्न सक्नेछ। पहिलो चरणको मतदान गर्न करिब 6 घण्टा लाग्ने अनुमान गरिएको छ। पहिलो चरणमा 1 जना सभापति र 99 जना सदस्यका लागि मतदान गरिनेछ। केसीका अनुसार निर्वाचित भएका सदस्यहरूबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि निर्वाचन गरिनेछ। केसीले यही असार 8 गते दिउँसो 2 बजे मनोनयन प्रक्रिया शुरू गरेर त्यही साँझ पहिलो चरणको निर्वाचन गर्ने तयारी रहेको बताउनुभयो। कैलालीको कैलारीबाट अवैध रूपमा ब्रोइलर कुखुरा र सिद्रा माछा बरामद गरिएको छ। कैलारी गाउँपालिका 5 गोबरैला घाटबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी मूल्य 43,600 बराबरको ब्रोइलर कुखुरा र सिद्रा माछा लगायतका सामान बरामद गरेको हो। शनिबार इलाका प्रहरी कार्यालय हसुले कैलालीबाट खटिएको प्रहरीले व्यवहारिसी अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक भएसँगै सत्ता साझेदार मात्र होइनन्, सरकारको नेतृत्व गरिरहेका कांग्रेसभित्रै असन्तुष्टि चुलिएको छ। प्रमुख प्रतिपक्ष नेकपाले औपचारिक रूपमा बजेटप्रति आफ्नो दृष्टिकोण सार्वजनिक गरेका बेला सत्ता साझेदार एमाले बजेटमा संशोधन हाल्ने निर्णय नै गरेको छ। प्रदेश सरकारले ल्याएको बजेटमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसका सांसदहरूले पनि असन्तुष्टि पोखेका छन्। कांग्रेस प्रदेश सभा सदस्य तथा विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवा सिंह विष्टले बजेट नीति विधि र प्रक्रिया विपरीत ढंगले ल्याएको आरोप लगाउनु भएको छ। उहाँले बजेट वितरणमा समावेशिता र सन्तुलनको अभाव रहेको भन्दै मन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित भएर बजेट विनियोजन गरिएको तर सांसदहरूको निर्वाचन क्षेत्रमा मांगेका योजना नपरेको बताउनुभयो। सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रमुख प्रहरी नायब उप महानिरीक्षक डीआईजी ओम बहादुर राणाले अस्वाभाविक रूपमा गरेको काज सरूवाको निर्णय बदर भएको छ। प्रहरीभित्र बिचौलिया मार्फत आर्थिक असुली गर्दै काज सरूवा गरिएको विषय सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा ती निर्णय कार्यान्वयन नगर्न भनिएको हो। फिफा विश्वकपको हजारौं खेलमा जापानले ट्युनिसियालाई 4-0 पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। लगातार दोस्रो हार बेहोरेको ट्युनिसिया विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। जापानले विश्वकप फुटबलमा ट्युनिसियालाई पराजित गरेको यो दोस्रो पटक हो। मध्याह बाह्र बजेको खबर सकियो। जाँदा जाँदै खबरका मुख्य शीर्षक फेरि एकपटक। आज अन्तर्राष्ट्रिय योग दिवस टीकापुरका योग साधना केन्द्रमा विभिन्न कार्यक्रम गरी मनाइयो। भूफुकमया शिविरबाट 10 वर्षीय बालक बेपत्ता। बाजुरामा बस दुर्घटना, 24 जना घाइते र कैलारीबाट अवैध ब्रोइलर कुखुरा र सिद्रा माछा बरामद। हवस् त अहिलेलाई मध्याह 12 बजेको खबर संक्षेप यति नै। अर्को समाचार 5 बजे थारू भाषामा सुन्न सक्नुहुनेछ। अहिलेको खबरबाट म गीता बिदा हुन्छु। सामुदायिक रेडियो सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
3: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
4: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
4: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
5: कुरा बुझ्यो होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
6: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
7: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
8: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
6: डेलिभरीका लागि
8: ड्रिंकिङ वाटर एक्वा शीतल
6: टिकापुर कैलाली
9: सम्पर्क मोबाइल नम्बर 9807106772।
10: स्वास्थ्यका लागि पानी।
11: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
12: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ MDBS MD इन्टरनल मेडिसिन DM कार्डियोलोजी।
13: डाक्टर आउने दिन असार 7 आइतबार समय बिहान 10 बजेदेखि
12: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
13: उपचार हुने समस्याहरू
12: हृदय घाट, हार्ट अट्याक, उच्च रक्तचाप, धर्कन अनियमितता, मुटुमा दुखै वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
13: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 9826014300 र 9846739785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।
14: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 MHz।

0: बालक हराएको सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 भूपू कमैया शिविर टोल बस्ने मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाइ करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 98241 95 98 25 93 96 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
1: उही सबै पेपर अर्को सकिया हो?
2: अँ सकियो।
1: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी?
2: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ।
1: उही बैंकमी?
2: बैंकमी
1: हाँ।
2: ता केही अद्दु पड्यो भ?
1: त्यो त अद्दु पड्न्छ भ। आफ्नो मोबाइल नम्बर बदल्न वा ब्लक भएको आफ्नो बैंकलाई नै जानकारी दिनु पर्छ र आफ्नो बैंक खाताको जानकारी औरका हातमै पुग्दो बठे सचेत बनौ,
2: सतर्क रहौ, ठगी बठेई बचौ।
3: सिद्धार्थ बैंक बठेई जनहितमै जारी सन्देश।
4: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
5: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
6: यो ओसीएमसी भनेको के आयो फेरि?
7: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
6: ओसीएमसीले के सहयोग गर्छ त?
7: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
8: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmcticapur@gmail.com।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र
2: तिस दिनसम्म अनलिमिटेड रे
3: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
4: आजै यो सुपर भ्यालु प्याक #123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
5: आई बुढल्ला सुन्छौ कि नै

योजना बना जाए और ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684 41208 और 98486 39261।

0: बालक हराएको सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 भूपु कमैया शिविर टोल बस्ने मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाइ करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824625595, 9825603396 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
1: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
2: महिनाको महिनावारी गडबडीको समस्या,
1: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
2: पेट सम्बन्धी सम्पूर्ण समस्या,
1: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
2: ईसीजी सेवा,
1: डिजिटल एक्सरे सेवा
2: र प्रयोगशाला ल्याब सेवा।
1: फोन नम्बर 9844-27359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टीकापुर, जालपादेवी मन्दिर नजिकै।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछु छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684 1479, 98246 25 32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246 68 25।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: आमा राति छ, कता जान लाग्नु भयो नि?
8: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
7: ए पक्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
8: किन नि सानो लट्ठी र टर्च लाइट?
7: किन हुनु नि आमा, रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
8: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
7: आमा हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
9: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
10: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
2: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
3: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।

0: बालक हराएको सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 भुपुकमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाई करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824615595, 9825603396 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो छिटो
2: नलाग्छ, के भएको छ तँलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा
3: यही असार 13 गते दोस्रो शनिबारका दिन
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: घरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।

0: के तपाई चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू यही असार 13 गते दोस्रो शनिबारका दिन मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
0: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ। साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
1: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर, कैलाली। सम्पर्क फोन नम्बर 98600-71024 र 98046-77417।
2: बालक हराएको सूचना: टिकापुर नगरपालिका वार्ड नम्बर 1 भोपुकमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाई करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 98241-6295, 98253-6096 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
4: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर, अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
5: डाक्टर अजय भट्ट, मुटु रोग विशेषज्ञ, MDBS, MD, इन्टरनल मेडिसिन, DM, कार्डियोलोजी।
6: डाक्टर आउने दिन असार 7 गते आइतबार, समय बिहान 10 बजेदेखि।
5: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
6: उपचार हुने समस्याहरू:
5: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखै वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
6: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98-216-14-306 र 98-486-39-785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर, जोशीपुर गाउँपालिका 2, जोशीपुर बजार, कैलाली।

0: आई बुढल्ला सुन्ठो कि नै वा नन्दे घुवाज आगिले न अब समय एक ठो घर गहना नै हो बनैना उने ना पट्टा नि पैना त
1: अधि गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटास तरह तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बनाका आन्छे कि कत्रा सुघर बनाकन ल बाटी
1: ए ले ले ठिके बा चल हाली भाटवट खाइ औ जाइका हुँ सामुएल ज्वेलर्स न घर गहना बनाइन सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98684 41208 ओ 98486 39261
2: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका नलकाका सामान नलकाका पाइप फरुवा कुटो कोदालो बन्चरो हट ब्याग थर्मस जर्किन पानी तताउने इलेक्ट्रिकल रड भान्साका लागि किचन ऱ्याक प्लास्टिकको सामान घर वायरिङका सामान पूजाका लागि सम्पूर्ण सामग्रीहरू पित्तलका भाँडाकुँडा ग्यास सिलिन्डर झाडु छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला ग्रीष्मा टेडस टिकापुर कैलाली संचालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि सम्पर्क नम्बर 9849588
4: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ
5: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू यही असार 13 गते दोस्रो शनिबारका दिन मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ
4: मनिष मेडिकल हलमा पाइने सेवाहरू अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने इक्जेमा सोरियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने
5: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार
4: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट छाती मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ
5: स्थान मनिष मेडिकल हल अस्पताल रोड टिकापुर एक कैलाली सम्पर्क फोन नम्बर 98600 71024 र 98046 77417

0: लाउन सुन्नुहोस् न, कोही छ वरिपरि? लाउन कोही छ भने मेरो साथीले सर पुलेट रोक्यो।
1: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
0: हो? हजुर हो।
1: लाउन अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
0: सुन्नुहोस् न भाइ, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर पुलेट रोक्यो। लाउन के गर्ने होला, लाउन यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनुको आयो हुन्थ्यो। लाउन भाइ के गर्ने होला, लाउन
1: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
0: हुन्छ दाइ, हुन्छ।
1: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनी सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै हो है, सबै काम छाडेर। सुन्नुहोस् भाइ, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
0: हुन्छ दाइ, कत्रो घुम्नु गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: बालक हराएको सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 भोपुकमिया शिविर टोल बस्ने मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाइ करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 98241695 98256076 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
4: शिखर इन्सुरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
6: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
5: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
6: महिनाको महिनावारी गडबडीको समस्या,
5: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
6: पेट सम्बन्धी सम्पूर्ण समस्या,
5: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
6: ईसीजी सेवा,
5: डिजिटल एक्सरे सेवा
6: र प्रयोगशाला ल्याब सेवा।
5: फोन नम्बर 9844273359 र 9848423359। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड, टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: ए बा आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाछि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
2: ए रुक रुक रुक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
4: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र?
2: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
6: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
7: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम, जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान, मद्यपान, स्वतीजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
6: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा
5: यही असार 13 गते दोस्रो शनिबारका दिन
4: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग मुखबाट फिटाएर घाँटी बाङ्गो भई बेहोस हुनु मुटुको कन कम वा ज्यादा हुनु लामो समयदेखि टाउको दुख्नु छटपटी लाग्नु जिउ झमझम हुनु जलन हुनु चिन्ता मान्नु जीवनसित निराश हुनु आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु धेरै शंका मान्नु कानमा बोले जस्तो लाग्नु कोठामा एक्लै बस्न मन लाग्नु काममा मन नलाग्नु झर्को मान्नु रिसाउनु बिना कारण हाँस्नु मुस्कुराउनु रुनु घर छोडेर भाग्नु यौन इच्छाको कमी हुनु जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नसा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-5835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
6: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ के पाउँछ त्यहाँ?
7: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ।
8: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि।
9: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
6: भनेदेखि सबै कुरा पाउने रहेछ।
10: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
11: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
12: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
10: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484-6673 र 98-14-68-0204।
13: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

हजुर नमस्कार जदौ गर्या कार्यक्रम देउडा चौतारी सुनिबसेका तमी सबै सबै साथीकन आज पनि तमीसँग निका निका कुराकानी गर्नका लागि तमीले लेखी पठाएका तिनी देउडा गीत वाचन गर्नका लागि सधैँका दिनका जसरी आज पनि आइसकेका छौं। पल्तिर बाटी छन् प्राविधिक साथ्या रत्नाजी भने त्यसै गरी ओल्तिर बाटी छु म तमरी सदाईकी दुःख सुख कि साथ्या भाग्यकोर अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz बाटी हरेक हप्ताका आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी। आफ्नै भाषा आफ्नै लेकौल आफ्नै संस्कृति आफ्नै रीतिरिवाजका कुराकानी गर्ने कार्यक्रम हो देउडा चौतारी। तमी हामीलाई www.tikapurfm.org मार्फत देश विदेश पनि सुन्न सक्ने हो। यो हो कार्यक्रम देउडा चौतारी आफ्नै लेकौलका कुराकानी गर्ने आफ्नै गाउँघरका कुराकानी गर्ने आफ्नै देउडा गीत संगीतको जगेन्ना गर्ने आफ्नै भाषा आफ्नै संस्कृतिका कुराकानी गर्ने यो हो कार्यक्रम देउडा चौतारी। आज पनि हाम्रा फेसबुकमा झिक्की साथीले कमेन्टमा देउडा गीत लेखी पठाएका छ देखि आसपन पालै पालो तम्रा गीतलाई हामी वाचन गर्ने हो केही छैन सुनिकन्न साथ दिने हो भन्ने आशा अपेक्षा बोकेका छौं र तमी फोन पनि गर्न सक्ने हो 0995162555 का लाइन हामी छुरेटी साथी आया छुरेटा साथी आया निका निका कुराकानी गरुली तम्रा गाउँघरको हरिखबरी क्या छ देखि 3 बजीको दिउँसो पखको टाइम छ। अब कोही साथी भने घरै होला कोही साथी भने बन होला कोही साथी भने आज भोलि काम गर्ने सिजन पनि देखि खुबै रमाइलो हुँदोछ गाउँघर तर खेत औला जानु पर्दो खेत रोप्नु पर्दो बिउ गाड्नु पर्दो खुबै राम्रो हुँदोछ गर्मी पनि झिक्कै छ। अब आफ्नो यसा गर्मीका बेला नआएको आफ्नो स्वास्थ्यको पनि ख्याल गरिला देखि पानी झिक्क खाए अब के गर्नु यसै छ काम नगरी हुँदैन धिक्या कोही साथी भने लिएको औला धाउँदा होला कोही साथी भने औला धाउँदा होला कोही साथी भने आफ्ना दोकानवटा काम पनि गर्दा होला कोही साथी भने घरै पनि होला तमी जहाँ भए पनि जसो अवस्थामा भए पनि हामी कि सुनि खेल्न र फोन गरी साथ दिने भन्ने आशा अपेक्षा पनि राखेका छौँ। कै साथी भन्न आछन् अनलाइनमा पनि सुन्दा छौँ हामी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम देउडा चौतारी सुन्दा छौँ खुबै निको लाग्दो छ बहिनी हामीले बचाए पो धेकै आफ्नो भाषा आफ्नो संस्कृतिलाई हामीले बोले हामीले जगेन्ना गरिराखे भए हाम्रा पछिका आउने पुस्ताले जगेन्ना गर्ने हुन् बोल्ने हुन् यदि हामीले नै गाउन छाड्यौं हामीले नै बोल्न छाड्यौं भनेपछि हाम्रा पछिका आउने पुस्ताले कहाँबाटी थाहा पाउने हुन् त्यही भएर तमीकी झिक्कै झिक्कै गली गली छ आफ्नै भाषासँग जोडिएको कार्यक्रम चलाउने छ खुबै लाग्दो छ निको लाग्दो छ भन्नुभन्दा छन् सुझाव सल्लाह दिँदाखेरि खुबै खुसी लाग्दो छ। अब यसै यसा कुराकानी छँदैछन् धेकै अब पहिले आज कार्यक्रम देउडा चौतारीका सुरुमा राख्ने पालो भएको छ खुबै राम्रो देउडा गीत त्यहाँ पछि भने तमीले लेखी पठाएका तिनी देउडा गीत हामी लेखन आउने हौ पल्तिरबाटी साथ दिएकी छन् रत्नाजीले पल्तिरबाटी छु म तमी सदाई कि दुःख सुख कि साथ्या थाकेको र अहिले पनि हामी कार्यक्रम देउडा चौतारीका सुरुमा राख्थ्यौं खुबै राम्रो देउडा गीत त्यहाँ पछि भने तम्रा माझमी आउने हौ तमी भने सामुदायिक रेडियो टिकापुर एफएम सुन्नै रह्या

हजुर, खुबै राम्रा देउडा गीतवाटी कार्यक्रम देउडा चौतारीका शुरूमा राखिसकेका छौं। हामीले देला पनि उगाडिसकेका छौं। अहिले तुमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज बाटी। हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी। आफ्नै भाषा, आफ्नै संस्कृति, आफ्नै गला, आफ्नै कलाका कुराकानी गर्ने कार्यक्रम पनि हो। अब तमीलाई लेखी पठाएका थिए नि देउडा गीत पढ्ने पालो भएको छ भने क्या तमी हामीलाई अनलाइन बाटी पनि सुन्न सक्ने हो। www.tikapurfm.org मार्फत देश विदेश पनि सुन्न सक्ने हो। सिक्कै साथी सुन्दा पनि छन्, हामी सुन्दा पनि छौँ। कार्यक्रम खुबै मन पर्दो छ भन्दा छन्, सधैँभरि यसरी साथ दिने भन्ने हामीले आशा अपेक्षा राखेका छौँ। कार्यक्रम कसो लाग्दो छ, सुझाव सल्लाह पनि दिन सक्ने हो। तपाईँ हामीलाई फोन पनि गर्न सक्ने हो क्या। झिक्कै साथी सुनेका छौ भनेपछि 091-95-61-255 का लाइनमा केटी साथी आउने हो, केटा साथी आउने हो। तपाईँ देउडा गीत ल्याइकन आए थिए क्या। आइसकेपछि तपाईँ स्वदेश विदेश भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना पनि छोड्न सक्ने हो। तपाईँ जहाँबाट आउँदा छौ आफ्ना गाउँघर बोलिने भाषा आफ्नै लेखला गाउने गीत तपाईँले गाउनु पर्दो छ। तपाईँ हिमाल पहाड तराई जहाँबाट आउँदा छौ तपाईँ गाउँघर कसो भाषा बोल्ला त्यसै भाषा त मिलाइकन आया कार्यक्रम देउडा चौतारी नि। अब हाम्रा फेसबुकमा लेखी पठाएका छन् देखा, झिक्कै साथी बसेका पनि हुन्न, हाम्रा कार्यक्रम सुनिखन पनि बसेका हुन्न। अब तमीले पठाएका तिनै देउडा गीत पनि पढ्ने पालो भएको छ। आज हाम्रा पहिलेका साथीले फेसबुकमा लेखी पठाएका छन्, उनले पनि हाम्रा सधैँ सम्झदा छन्। कार्यक्रम खुबै मन पर्दो छ, देउडा गीत संगीत भनेपछि झन् खुबै म मन पराउँदो छु। आफ्नो भाषा आफ्नो संस्कृतिलाई त झनै झिक्कै माया गर्दछु म। अर्काका देश भए पनि आफ्ना देशको भाषा संस्कृति गला कलाको खुबै माया मान्दछु। हामीले जगिन्ना पनि गर्नु पर्दो छ भने सधैँ सुझाव सल्लाह पनि दिँदा छन्। उनकी झिक्कै झिक्कै धन्यवाद छ। उनले भनेका छन्, नमस्कार बैना, म खेमराज खड्का ठेगाना अछाम देवीस्थान साँफे बगर नगरपालिका 11 देवीस्थान हाल अहिले म मुम्बईबाटी मैले देउडा गीत लेखी पठाएको छु, अवश्य पनि पढिदिए हा, मलाई खुबै मन पर्दो छ कार्यक्रम देउडा चौतारी भनेका छन्। अवश्य पनि अब मन पनि पढाउनु पर्यो दाजु ठिकै, आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै गला आफ्नै कला अब हामीले मन नपढाएपछि हामीले जगेन्ना नगरेपछि कसले गर्ने हो ठिकै। झिक्कै टाढाबाटी सम्झेका छ तपाईँकी, झिक्कै झिक्कै धन्यवाद छ। उनले भनेका छन्, मैले खुबै राम्रा देउडा गीत लेखी पठाएको छु, आज जसरी हुन्छ पढिदिया वाचन गरिदिया भनेका छन्। अवश्य पनि झिक्कै टाढाबाटी लेखी पठाएका छौ, हामी अब पढ्ने पालो भएको छ। अब हाम्रा खेमराज खड्का दाईका गीत यसा छन्। आज भोलि सप्रेको छ कि लाहू रेको घट्ट, खेमराज खड्का प्रचार मान्छे चिनी हेल्नु झट्ट, खेमराज खड्का प्रचार मान्छे चिनी हेल्नु झट्ट, दुखीको सहारा भया क्या गर्ने हुरिस, दुखीको सहारा भया क्या गर्ने हुरिस, अब हामी खेल बस्यौ बाउन्न तास फिस, अब हामी खेल बस्यौ बाउन्न तास फिस, नहोला सोच्याका जसो पुगी गया फोटा, नहोला सोच्याका जसो पुगी गया फोटा, मलाई फसाई आफू सिद्धी कुरा नगर खोटा, मलाई फसाई आफू सिद्धी कुरा नगर खोटा, होइजाला धर्मको बाटो मोड्या पछि सिधा, होइजाला धर्मको बाटो मोड्या पछि सिधा, मेरो मुद्दा छोडिखेर बाहिर नहुफिदा, मेरो मुद्दा छोडिखेर बाहिर नहुफिदा, मलाई बनाई अपराधी के हो मेरो काण्ड, मलाई बनाई अपराधी के हो मेरो काण्ड, साधु हुन वनवासी थिए कौर बर पाण्ड, साधु हुन वनवासी थिए कौर बर पाण्ड, तलाई इच्छा कति थियो बाज्रो बाट हाकी, तलाई इच्छा कति थियो बाज्रो बाट हाकी, मलाई मुद्दा दर्ता गर्न मुम्बईबाट डाकी, मलाई मुद्दा दर्ता गर्न मुम्बईबाट डाकी, मलाई पछि छाडिकन पल्की मेरा भाइनी, मलाई पछि छाडिकन पल्की मेरा भाइनी, तेरा चल्ला त्यस्तै थिए अब आइजा दाइनी, तेरा चल्ला त्यस्तै थिए अब आइजा दाइनी, तेरा फोटा पुगी गया, तेरा फोटा पुगी गया हेर तैले खोज्या केटा, तेरा फोटा पुगी गया हेर तैले खोज्या केटा, म भइग्या डाडाको मृग अब तानी फेटा, म भइग्या डाडाको मृग अब तानी भेटा, अछाम प्रचार बनी बाइगै पाण्डु यहाँ सैन, अछाम प्रचार बनी बाइगै पाण्डु सैन, तेरा हिउँ खानु हिमाल बस्नु अब मेरी मैना, हिउँ खानु हिमाल बस्नु अब मेरी मैना, मलाई फरक केही पर्दैन म त घरको राजा,
मलाई फरक केही पर्दैन, म त घरको राजा, भन्याको नमाने पछि कति बच्छन् बाजा, भन्याको नमाने पछि कति बच्छन् बाजा। यिनै गीत मार्फत मलाई खेमराज खड्का भनिछन, राउन्या नराउन्या सबै सबै साथीहरूलाई झिक्कै झिक्कै माया छ, र सामुदायिक रेडियो टिकापुर एफएमका मौकविला लगायत सामुदायिक रेडियो टिकापुर एफएम सुनिकन बसेका स्वदेश विदेशका सबै सबै साथीहरूलाई र मेरा अछामाका देवीस्थानका सबै सबै दाजुभाइलाई पनि झिक्कै झिक्कै माया छ, सम्झना छ, र फेरि अर्का आइतबार भेटुली हा बैना, आजलाई छुट्टी जाउँ जदौ नमस्कार भन्ने भनेका छन्। तम्की पनि झिक्कै झिक्कै धन्यवाद छ। खेमराज खड्का आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन कार्यक्रम देउडा चौतारिनी जनफुल्ले तम्रो माया तम्रो आश तम्रो अपेक्षा हामीलाई सधैँभरि यसै रहिरहने छ। तमी देउडा गीत लेखी पठाउन जनफुल्ले। त्यसै गरी हाम्रा अर्का साथीले लेखी पठाएका छन्, ऊ पनि हाम्रा नियमित साथी आउँथे क्या, सधैँ गीत लेखी पठाउँदा छन्, सधैँ माया गर्दा छन्। आज पनि मैले गीत लेखी पठाएको छु सर्वप्रथम कार्यक्रम सञ्चालिका ज्यू र रेडियो टिकापुरका मौकविला र प्राविधिक ज्यू र मेरा सम्पूर्ण साथीहरूमा नमस्कार। म नियमित श्रोता चन्द्र कुंवर चन्द्रमा बुढाकोट लुइयाटा अछाम घर भई आजभोलि थनकनीबाट बुढाकोटवासी आफन्तजन र मेरा घर परिवार सम्पूर्णलाई मिठो सम्झना गर्दै कार्यक्रम सुन्दै आज पनि मैले देउडा गीत लेखी पठाएको छु जसरी हुन्छ पढिदिया भन्ने भनेका छन्। अवश्य पनि हाम्रा नियमित साथ्या सधैँ हामी कि माया गर्ने साथ्या सधैँ देउडा गीत लेखी पठाउने साथ्या आफू अर्खाका देश भए पनि घर देश भए पनि वनदेश भए पनि आफ्नो संस्कृति आफ्नो गला आफ्नो भाषा आफ्नो रीतिरिवाजलाई झिक्कै माया गर्ने साथ्या सधैँ लेखी पठाउँदा छ खुबै खुशी लाग्दो छ। अब उनका गीत यस्ता छन्। बाउसेले खन्याको खेत हलीले सायाको, बाउसेले खन्याको खेत हलीले सायाको, असाढ रोपाईका गडा सम्झन आएको, असाढ रोपाईका गडा सम्झन आएको, असाढ रोपाईका खेत पानी ल्याउने कुलो, असाढ रोपाईका खेत पानी ल्याउने कुलो, जहाँ भयानी जन्मे ठाउँको माया बैरी ठूलो, जहाँ भयानी जन्मे ठाउँको माया बैरी ठूलो, बुढाकोटका देवल सेरा पानी टल्किदो छ, बुढाकोटका देवल सेरा पानी टल्किदो छ, हृदय बस्याको माया आफै झल्किदो छ, हृदय बस्याको माया आफै झल्किदो छ। यिनै गीत मार्फत मलाई चन्द्र कुंवर चन्द्रमा भनिकन राउने नराउने सबै सबै साथीलाई झिक्कै झिक्कै सम्झना छ, माया छ, मुटुभरिको झिक्कै झिक्कै माया छ, र यतिखेर सामुदायिक रेडियो टिकापुर एफएम सुनिकन बसेका स्वदेश विदेश सबै सबै साथीलाई झिक्कै झिक्कै सम्झना छ, आजलाई छुट्टी जाउँ हा भला भोली भनेर भनेका छन्। तमिकन झिक्कै झिक्कै धन्यवाद छ चन्द्र कुंवर चन्द्रमाजी, आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जन भुल्ले। अहिले तुमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी। दिउँसो फखको ट्याम छ देख्या, अब कोही साथी भन्या लिकाउल पनि गएका होला, कोही साथी भन्या घरै होला, कोही साथी भन्या अब आफ्ना व्यापार बिजनेसतिर पनि व्यस्त होला देख्या, अब क्या गर्ने यसै छ। गर्मी झिक्कै छ टिकापुरतिर हेर्दै भनेपछि त देख्या कै गर्मी छ, अब क्या गर्ने हो, गर्मीले पनि मारेले देखे पानी पनि आउँदैन, अब नापना पैसै छ। तम्रा गाउँ घर क्या छ, कसो छ, क्या काम गर्दा छ, देखा त्यसा त्यसा कुरा पनि गरुली तमी अब सुनेका छौ भनेपछि फोन पनि गर्न सक्ने 0951 61 255 का लागि नमी फेरि पनि तम्रा नाजमी एक गीत राख्ने पालो भएको छ, त्यहाँ पछि भने हामी तमीले लेखी पठाएका तिनी देउडा गीत लैकन आउन्यौ, फेरि पनि तम्रा नाजमी राख्थमी यो अखो देउडा गीत तमी भन्या सामुदायिक रेडियो टिकापुर एफएम सुन्नै रह्या।

आँखाले इशारा दिउला बुझिहाल्नुहोस् अहिले खुबै राम्रो देउडा कि तमरा माझमी राखेपछि अझ पनि तमी झिक्कै झिक्कै स्वागत छ देखे अब आज भोलि काम गर्ने सिजन पनि छ लेगाउला धाउने सिजन पनि छ अब गर्मी पनि छ यसै यसै देउडा कि सुनेपछि खुबै निको लाग्दो छ त्यो काम गर्ने बेला पनि गले लागेपछि देखे त्यो गले पनि नाफा मिट्टी जाँदैछ यसै यसै गीत सुनेपछि तमीले पनि सुने होला आनन्द लिए होला भन्ने खुबै आशा अपेक्षा राखेका छौँ अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाज आफ्नै संस्कृतिका कुराकानी गर्ने कार्यक्रम पनि हो जगिन्ना गर्ने कार्यक्रम पनि हो फेरि पनि हाम्रा फेसबुकमा अर्का साथीले लेखि पठाएका छन् अब उनका गीत हामीले पनि पढ्ने पालो भएको छ देखे उनले भनेका छन् नमस्कार दिदी मेरो नाम मंगलसेन नगरपालिका वडा नम्बर 8 ओलीगाउँ अछाम हाल बिरान मुलुक भारतबाटी मैले खुबै राम्रा देउडा गीत लेखी पठाएको छु जानी नजानी अवश्य पन्न कार्यक्रम नि पठाएको छु जसरी हुन्छ पढिदिया भनेका छन् अब नपढ्ने त कुरै भएन नेत्रजीले क्या यति झिक्कै टाढाबाटी आफू अर्काका देशो भए पनि आफ्नो भाषा आफ्नो संस्कृतिको मायामानी कार्यक्रम देउडा चौतारी गीत लेखी पठाउँदा छ अब नपढ्ने त कुरै भएन दे क्या उनले भनेका छन् शिरमा लाउने सिरा फुल दन्त राम्रा दिदी शिरमा लाउने सिरा फुल दन्त राम्रा बिरी जिन्दगी खहरे खुला फर्काउँदैन फेरि जिन्दगी खहरे खुला फर्काउँदैन फेरि पठाइँदैन हुँदा पनि हो देखा नेत्रजी सहर राम्रो बिल्डिङले गाउँ राम्रो बनाले सहर राम्रो बिल्डिङले गाउँ राम्रो बनाले उमेर ढल्क्यो चाल पाएन ए रङ्गी मनाले उमेर ढल्क्यो चाल पाएन ए रङ्गी मनाले घसारी घाँस कि बाइगै तुल्ला पारी बन घसारी घाँस कि बाइगै तुल्ला रानी बन सपना गाउँघरको ढेक्तो रात सुत्यापन सपना गाउँघरकै ढेक्तो रात सुत्यापन सुदूरका पन्छे बाजा हिउँद बर्खन्नाकी सुदूरका पन्छे बाजा हिउँद बर्खन्नाकी दुखैमा जिन्दगी जाला सुख फर्कन्नाकी दुखैमा जिन्दगी जाला सुख फर्कन्नाकी यिनै गीत मार्फत पैती बाह्र तमिकी त्यहाँपछि पल्तिर बाटी बसेकी सात्याकी त्यहाँपछि सामुदायिक रेडियो टिकापुर एफएमका मौकबिला सबै सबैकी त्यहाँपछि मेरा स्वदेश विदेश भएका सबै सबै सात्यालाई र मेरा दाजुभाइलाई पनि झिक्कै झिक्कै माया छ सम्झना छ फेरि अर्का आइतबार भेट गरुली हा भन्नु भनेका छन् तमिकन झिक्कै झिक्कै धन्यवाद छ नेत्र बहादुर विष्टजी आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जना भुल्ले अहिले तुमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजका कुराकानी गर्ने कार्यक्रम पनि हो देख्या तमी हामी सबै मिलिकन आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो परम्परा आफ्नो रीतिरिवाजको हामीले जगिर्ना पनि गर्नु पर्यो देख्या यदि हामीले नै गर्यौन भनेपछि अरू कसले गरिदिने हो हामीले गरिराखे हामीले बोलिराखे हाम्रा पुराना पुराना ती रीतिरिवाजले हामीले जोगाइराखे हामीले जोगाइराखे पो देखे हाम्रा पछि आउने पुस्ताले ए हाम्रो भाषा त यो रहेछ हाम्रो संस्कृति र त यो रहेछ हाम्रो रीतिरिवाज त यो रहेछ हाम्रा बाबु बाजेले हाम्रा बाआमाका दिनले पनि गरिआएका हामीले पनि गर्नु पर्यो भनेखेर उनी पनि सोच्ने भएदेखि यति हामीले नै गाउन छाड्यौं हामीले नै बोल्न छोड्यौं हाम्रा संस्कृतिका हाम्रा रीतिरिवाजका कुराकानी हामीले नै छोड्यौं भनेपछि हाम्रा पछि आउने पुस्ताले कहाँबाट थाहा पाउने त्यही भएर तमी सबै सबै स्वदेश विदेश भएका दाजुभाइ दिदीबहिनी कि गली गली छ तमी जहाँ भए पनि आफ्नो भाषा आफ्नो संस्कृतिलाई जगेन्ना गरिराखे अब गरेका पनि छन् क्या यही देश नभए पनि अर्काका देश भए पनि बम्बई भारत विदेश जहाँ भए पनि आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजलाई झिक्कै दाजुभाइले बचाइ पनि राखेका छन् कार्यक्रम पनि गर्दा छन् खुसी लाग्दो छ हो सबैले गर्नु पर्यो क्या तमी हामी सबै मिलिकन आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजको जगेन्ना गर्नु पर्यो तमी सबै सबै साथ्याकन गली गली छ अब के गर्ने हो देखा यसै यसै कुराकानी गर्ने मन तिनै पुराना देउडा गीत तमीले लेखी पठाएका तिनै देउडा गीत पढ्ने मन हुँदाहुँदै कार्यक्रमको समय सकिगयो हो भाग्यजी अब के गर्ने हामीले छुटेर जानै पर्ने हुन्छ भनेर पल्तिर बाटेकी साथीहरूले मलाई हात हल्लाइसकेकी छन् अवश्य पन जाँदा छौँ देखि आउँदा छौँ तमरा मायाले तमीले लेखी पठाएका तिनै गीत पढ्न आउँदा छौँ अब यसै हो हामीले पनि अब समयका पछाडि त चल्नै पर्ने हुन्छ केही छैन आज जाँदा छौँ देखि पछिल्ला आइतबार आउँदा छौँ यसरी तमरा माझमी हामी तमी माया ममता साथ सपोर्ट दिँदा छौँ र अब तमरा माझमी छौँ केही छैन अहिलेसम्म सुनिकन साथ दिए फोन गीत लेखी झिक्कै टाढाबाटी पठाए तमी सबै सबै साथीकन झिक्कै झिक्कै धन्यवाद छ विशेष धन्यवाद त www.tikapurfm.org मार्फत देश विदेश सुनिकन साथ दिँदा छ भाग्यजी हामी सुन्दा छौं कार्यक्रम देउडा चौतारी खुबै मन पर्दो छ
हामी सुनिकन पनि साथ दिदा छौं भनेर भन्दा छन्। खुबै खुशी लाग्दो छ। तमिकन पनि झिक्कै झिक्कै धन्यवाद छ। र पछिल्लो आइतबार आज तमिले लेखी पठाएका तीनै देउडा गीत लैकन हामी आउनेउ। अहिलेसम्म मेरो आवाज तमरा घर घरका रेडियो सेट हात हातका मोबाइल सेटसम्म पुर्याउन सहयोग गर्ने पल्टेर बाटेकी साथी हाम्री रत्नाजी की बन झिक्कै झिक्कै धन्यवाद छ। अब पछिल्ला आइतबार आज तमिले लेखी पठाएका तीनै देउडा गीत तीनै आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजका कुराकानी गर्ने कार्यक्रम देउडा चौतारी हामी लैकन आउनेउ। अब गर्मी झिक्कै छ धेकै कामको सिजन पनि छ। आजभोलि काम पनि गर्न लागेका होला, खेत रोप्ता होला, बिउ काट्दा होला, लेक औला धाउँदा होला। अब गर्मी झिक्कै छ, यसा गर्मी उडो नाप आफ्नो स्वास्थ्यको पनि तमी साथी ध्यान गरे भन्ना छु। र मेरो आवाज तमरा घर घरका रेडियो सेट हात हात मोबाइल सेटसम्म पुर्याउन सहयोग गर्ने हाम्रो पल्टेर बाटेकी साथी रत्नाजी की बन झिक्कै झिक्कै धन्यवाद दिदै यो खुबै राम्रो देउडा गीत तमरा माझमी छाडी आजका कार्यक्रम देउडा चौतारीका बसेबाटी पछिल्लो आइतबार तमले लेखी पठाएका तीनै देउडा गीत तीनै ठाडी भाका लैगन तमरा माझमी आउनेछु भन्दै आजका कार्यक्रम देउडा चौतारीका आइतबारे बसेबाटी म भाग्य कोर्पन छुट्टी बाई जादौ। नमस्कार जदौ गर्या।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फेमिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बाल बालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
2: बालक हराएको सूचना: टिकापुर नगरपालिका वार्ड नम्बर 1 भुपु कमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाइ करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हाल

0: सम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824615595, 9825603396 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
2: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
1: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
2: भर्ना हुने विषयहरू:
1: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
2: नेत्र विज्ञान ओए।
1: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
2: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044, 9857880044 र 9762833921। वेबसाइट www.mahakalishikshalaya.edu.np।
3: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो गरौं। कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौं।
4: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
5: सतर्क रहौं, ठगी बटिए बचौं।
4: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
6: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: आओ आओ, तू टॉयलेट से आई ना झील कर दो था संजू, कुछ समस्या तो नहीं हुई?
5: कुछ नहीं मिल रहा, टॉयलेट के अंदर आ सफा रख लू, डर लग के घूम रहते हूँ, कैसे चेयर से लग मत हलचल नहीं कर मोर सपो के थापे न तो पहला जाके
4: मोर सपो है ना चलेना तो नहीं चलेगा ना
5: नहीं चलेना सर
4: विद्यार्थी भैया बाबू पूरा पूरा से कहो मोर सपो देव को कर से भैया ना चलाए नहीं बिठा सपो मूला से थी वाकर मरहल 20 असर नहीं करत खाना नहीं हो जीती हाँ मोर सपो मोर देव को ना सपो है ना नंग तो हाँ सारे पकड़ा नहीं बीत
5: सर मोर सपो देखना से का करना
4: सपो मोलस देव को ना से थे जात से मोल नहीं रह सकत अथवा मूलक कुछ देर पास समे सपा दस सैकट वह वर्ष मूल अवस्था में फिर सपा हाथ से चलाए नहीं हुई बेन तो नम्मा लट्ठी ले चला था मोल नि मोल कई खजाना से भी था
6: मोल सापन से सावधान रही मोल वा मार्ग सपो होना पकड़ना व खेलना जिन करी मूलक कुछ देर पास समी सपा दस से था संभव हुई सम सपो फोटो खींची व पहचान कला विज्ञापन से संपर्क करी
7: सर्पदंश संबंधी भर पर्द हो सही जानकारी प्राप्त कर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाई लाग आधिकारिक वेबपेज www.snakebitenepal.org मा ह्यार सेट बिठा
8: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
10: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075 बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056 स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज होटल कारखाना गिट्टी बालुवा घरेलु कामदार गाडीमा सहचालक आदिमा नलगाउन 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन धूम्रपान मद्यपान स्वेच्छजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
9: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
11: गरेको भए होइन गरिहाल्नुहोस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स। अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
12: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
11: शिखर इन्सुरेन्सको सहकार्यमा
12: अस्पताल खर्च सहाराले गर्छ।
11: ई सेवा सबै सधैँ सँगै।
13: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि धूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल,
3: टिकापुर कैलाली।
6: सम्पर्क मोबाइल नम्बर 98017106772। स्वास्थ्यका लागि पानी।
7: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
8: यही असार 20 गते तेस्रो शनिबारको दिन
9: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
7: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
9: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
8: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
10: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98680008 र 98253773772।

0: विजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: घर परिवारमा सबै बिरामी
2: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र?
1: कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो। कसो कालले छिटो नलाग्यो
3: होइन चाइनाजु माइलो, के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
6: के तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
7: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेडस, टिकापुर कैलाली। संचालक मदनराज देवकोटा। स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि। सम्पर्क नम्बर 9849585808।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए रुक रुक रुक,
5: के भयो? किन कराएको यस्तो
6: दाई? यस्तो पनि हुन्छ र?
5: 30 दिनसम्म अनलिमिटेड
7: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र?
6: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
8: अझै यो सुपर भ्यालु प्याक #123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
9: के तपाईलाई थाहा छ,
10: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
9: हो र?
10: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
9: अनि
10: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
9: के छ त विकल्प?
10: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
9: विस्तारै गर्दा हुँदैन?
10: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
9: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
10: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
4: ए, भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
5: ए, त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए, एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
3: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन, टिकापुर।
3: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: बालक हराएको सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 भूपू कमैया शिविर टोल बस्ने मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाइ करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 98241695 98 25 60 73 96 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
1: भ्रष्टाचार करो या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण कर क्लाक सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोग के कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
2: विशेषज्ञ डाक्टर आउने बारे को सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
3: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ एमबीबीएस एमडी इन्टरनल मेडिसिन डीएम कार्डियोलोजी।
4: डाक्टर आउने दिन असार 7 गते आइतबार।

0: समय बिहान 10 बजे देखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
2: उपचार हुने समस्याहरू
1: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखै वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
2: साथै मुटुको इको, रगत जाँच र ईसीजी पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 9826614306 र 9846739785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर, जोशीपुर गाउँपालिका 2, जोशीपुर बजार, कैलाली।
3: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउन्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउनुहुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: दुईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
1: नेत्र विज्ञान ओए
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59044 98587-80044 र 97642-33921 वेबसाइट www.mahakalishikshalaya.edu.np।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
6: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
7: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
6: के गर्छ र सन मेडिकेयरले?
7: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
6: यति गरेपछि धेरै राहत हुने रहेछ त।
7: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
6: कुरा बुझ्यौ होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
8: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: ए सन्तेकी आमा, पर कान्छा छालाको बिहाको न्युत आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र बन माथि गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव रे मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा रे भविष्य सँगसँगै हितो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हर्या।
5: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
6: यही असार 20 गते तेस्रो शनिबारको दिन
7: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
5: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
7: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
6: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
8: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ।
9: याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
8: सम्पर्क फोन नम्बर 9868-80-0008 र 9825-67-72।

0: कोरोना मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमरत्न नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
1: नेत्र विज्ञान ओए
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044 9857880044 र 9762833921 वेबसाइट www.mahakalishikshalaya.edu.np।
2: बैंकले कभैलाई कसै अवस्था मिलै तम्रो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाइलै तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित गरौं। उनीहरू विवरण मागिबर बैंकमी सोधौं, सतर्क रहौं, ठगी बठिए बचौं।
3: सिद्धार्थ बैंक बठियाई जनहितमी जारी सन्देश।
4: सिद्धार्थ बैंक सम्बन्ध।
5: बालक हराएको सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 भुपुकमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी वर्ण गहुँ गोरो उचाइ करिब 4 फिट दुवै कानमा सुन लगाएको हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824-6125-9825-6096 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदन राज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: ए रोक रोक रोक,
3: के भयो, किन कराएको यस्तो?
2: दाइ यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
4: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
2: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
6: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
7: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
6: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
7: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
6: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
7: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
8: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
2: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
3: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
2: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
4: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
3: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी कैलाली।
5: के तपाईलाई थाहा भयो?
6: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
5: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
6: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
5: सुर्ती प्रवर्धन हुने गरी कुनै सञ्चार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
6: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
5: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
6: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
7: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
8: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, टिकापुर FM 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। अन्तर्राष्ट्रिय योग दिवस टीकापुरका योग साधना केन्द्रमा विभिन्न कार्यक्रम गरी मनाइयो। अमरावती सामुदायिक वन उपभोक्ताको सारथी बन्दै शैक्षिक र सामाजिक विकासका लागि समुदायसँग सहकार्य गर्दै थारू सांस्कृतिक मेला महोत्सव सम्पन्न। सिंचाईका लागि राजापुर र गेरुवाका हजारौं किसानद्वारा कर्णालीमा श्रमदान। र राष्ट्रपाको प्रथम महाधिवेशन शुरू, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन। खोज खबर अब विस्तारमा। विश्व योग दिवसको अवसरमा टीकापुरमा विविध कार्यक्रम आयोजना भएका छन्। योग दिवसको अवसरमा विश्व योग दिवस राष्ट्रिय योग अनुसन्धान केन्द्र टीकापुर, पतञ्जलि योग समिति टीकापुर, विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज टीकापुरमा कार्यक्रम गरिएको छ। थप खबर रत्नापुर मगरबाट।
1: विश्व योग दिवस राष्ट्रिय योग अनुसन्धान केन्द्र टीकापुरमा मनाइएको छ। टीकापुर नगरपालिका र टीकापुर योग आश्रमको संयुक्त आयोजनामा दिवस मनाइएको हो। योग आश्रममा आयोजित कार्यक्रममा बोल्दै योग आश्रमका संस्थापक एवं महानिर्देशक पृथ्वी रावलले योग नेपालको मौलिक सम्पदा भए पनि नेपालीहरू यसबाट लाभान्वित हुन नसकेको बताउनुभयो। उहाँले योग अभ्यास र देखाउने कुरा नभई मन मस्तिष्क र शरीर जोडेर महसुस गरिने विषय भएकाले साधना आवश्यक रहेको बताउनुभयो।
2: यो हाम्रो सम्पदा, यो हाम्रो मौलिकता, हाम्रो मौन ज्ञान विश्व योग दिवस 12 विश्व जीवन 12 जीवनलाई नै योगमय बनाउन लागेको 40 वर्ष भइसक्यो। अझै पनि धेरै कुराहरू जान्नु बाँकी छ, आवरणमा कुरा भइरहेको छ। योग भनेको के हो? शरीरको स्वास्थ्यको लागि आँखा बन्द भएको संसार दुःख भएको जानेर
1: सन्त निरङ्कारी नेपालका अध्यक्ष नरबहादुर रावलले योगलाई आध्यात्मसँग जोडेर अप्नाएमा मानिसको जीवन सफल हुने बताउनुभयो।
3: हामीले प्राप्त गर्न सक्दैन, तबसम्म हाम्रो भौतिक उन्नति प्रति सम्भव हुँदैन। मानव मात्रको एउटा एउटा पाएका छौँ संसारमा, मानव तनावमा छ, चिन्ता चिन्तित छ र रातो दिन प्रयास गरिरहेको छ। धन सम्पत्ति, पुत्र परिवार, भौतिक सम्पदाको लागि मात्र यसले आउँदो अमूल्य हामीलाई यो जीवन प्राप्त भएको छ। मनलाई व्यवस्थित गर्नको लागि, ठाउँमा स्थिर राख्नको लागि ज्ञानको आवश्यकता छ। जबसम्म हाम्रो तन मन धन परमात्मा ईश्वरको देन हो, गर्नुहुन्छ हाम्रो बसमा छैन, तबसम्म हामी जे जति अथक प्रयास गरे पनि
1: उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य हेमराज गिरीले 40 वर्ष अघि टीकापुरमा योग गर्न शुरू गरेको स्मरण गर्दै योग गुरु पृथ्वी रावलको सपनाले मूर्त रूप लिन लागेको बताउनुभयो।
4: आज कुरा हामीलाई दिने यो
1: टीकापुर नगरपालिकाको शाखा प्रमुख नरेश अवस्थीले योग शिक्षालाई सरकारले प्राथमिकतामा राखी विद्यालय स्तरमा पुर्याइएको बताउनुभयो। उहाँले किशोर किशोरीमा देखा परेका समस्या समाधान गर्न योग अचूक ओखतीको रूपमा रहेको बताउनुभयो। योग आश्रमका उपाध्यक्ष सुरत बहादुर कुँवरले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन टीकापुर नगरपालिकाका कर्मचारी बिन्द्रा उपाध्यायले गर्नुभएको थियो। योग दिवसकै अवसरमा विश्व शान्ति तथा आध्यात्म विज्ञान समाज टीकापुरको आयोजनामा समेत योग दिवस मनाइएको छ। योग गुरू दीर्घराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वड़ा नम्बर एकका वड़ा अध्यक्ष मोहन विकर रहनु भएको थियो। कार्यक्रममा आरएमई स्कूलका प्रिन्सिपल तेजराज खनाल, ब्रह्मकुमारीका सीता तिमिलसिन्हा, अधिवक्ता नाथुराम महत तो न्यूलाइट एजुकेशन होमका प्रिन्सिपल जयकृष्ण तिमिलसिन्हा, एभरेस्ट बोर्डिङ स्कूलका प्रिन्सिपल चक्र तिमिलसिन्हा, थारू टेलिभिजनका प्रमुख पोषण चौधरी, नारायण चौधरी, पतञ्जल योग समिति लम्कीका लोकराज जैसी, व्यापारी तथा समाजसेवी हेमराज गिरी लगायतले बोल्नुभएको थियो। रमित बोहराले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन बुद्धिबहादुर शाहले गर्नुभएको थियो। पतञ्जली योग नगर समिति टीकापुरको आयोजनामा योग दिवस मनाइएको छ। समितिका अध्यक्ष छविलाल जैसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सदस्य तारा खरेल रहनु भएको थियो। कार्यक्रममा विशिष्ट अतिथि वड़ा नम्बर सातका वड़ा अध्यक्ष यज्ञ प्रसाद न्यूपानी रहनु भएको थियो। कार्यक्रममा 22 जना सहयोग शिक्षकलाई प्रमाण पत्र र परिचय पत्र वितरण गरिएको छ। 27 जनालाई विभिन्न योग आसन र वक्तित्व कला प्रतियोगिताका विजयीलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको छ।
0: टीकापुर नगरपालिका वार्ड नम्बर 1 भूप कमैया शिविर बस्ने 10 वर्षीय बालक बेपत्ता भएका छन्। स्थानीय मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भन्दा चिनिने रिदम चौधरी घर नजिकै फुटबल खेल्न जान्छु भनी असार 5 गते घरबाट निस्किएको भए पनि अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ। रिदम गहुँ गोरो 4 फिट उचाई, दुवै कानमा सुन लगाएको, हरियो रंगको टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएकाले फेला पार्नुहुने महानुभावले फोन नम्बर 9824162595 वा इलाका प्रहरी कार्यालय टीकापुरमा खबर गरिदिन आफन्तले अनुरोध गरेका छन्। धनगढ़ी उपमहानगरपालिकाको चालू आर्थिक वर्षको तुलनामा आगामी वर्ष 2083-84 लागि बढ़ाएर बजेट ल्याइएको छ। धनगढ़ीको 15 नगर अधिवेशनमा उपप्रमुख कन्दकला राणाले 2,64,00,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभयो। चालू आर्थिक वर्षका लागि धनगढ़ी उपमहानगरपालिकाले 2,56,00,000,000 बजेट ल्याएको थियो। खोज खबरमा एकछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टीकापुर एफएम।
4: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
5: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
4: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
5: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
4: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
5: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
4: नरम मुलायम सुतीको कपडा लगाउने।
5: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखो छहारीमा मात्र गर्ने
4: र बालबालिका, वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
6: टीकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर कैलाली।
0: उप
5: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
4: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
5: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
4: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
5: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
4: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
5: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
4: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
5: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
4: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
5: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
4: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
5: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
4: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। जानकी गाउँपालिका वार्ड नम्बर 900 अमरावती सामुदायिक वन विक्रमसम्म 2055 सालमा स्थापना भएको हो। वनमा जानकी 8 नौका 1400 उपभोक्ता छन्। सामुदायिक वनले उपभोक्तालाई घाँस, दाउरा, काठ समेत उपलब्ध गराउँदै आएको छ। वन समितिले उपभोक्ताको शैक्षिक विकास र सामाजिक विकासका क्षेत्रमा सघाउँदै आएको छ। थप खबर गीता चौधरीबाट।
8: अमरावती सामुदायिक वनले वन पैदावार, काठ, दाउरा बिक्री वितरणसँगै सामाजिक कामको क्षेत्रमा पनि थुप्रै काम गरिरहेको छ। वनले उपभोक्ताको जीवन सहजताका लागि आवश्यकताको आधारमा सघाउने गरेको छ। वनले ग्रामीण विद्युतलाई ट्रान्समिटर, कम्प्युटर, प्रिन्टर खरिद, जेहेन्दार विद्यार्थीलाई पुरस्कार वितरण लगायतको काम गरेको छ। यसका साथै विपन्न उपभोक्तालाई आर्थिक सहयोग, अति विपन्न परिवारलाई लत्ता कपड़ा र फर्निचर पनि सहयोग गर्ने गरेको छ। वनका अध्यक्ष जम्मान सिंह साउद:
9: सामाजिक विकासमा हामीले हाम्रो बन्देवीपुरमा रहेको सूर्योदय विद्युतमा हामीले ट्रान्समिटर खरिदको लागि 5 लाख सहयोग गरेका थियौं। त्यसै गरी अमरावती सामुदायिक ग्रामीण विद्युतमा पनि हामीले बिलिङ मेसिन सहित ल्यापटप खरिदको लागि लगभग 1,84,000 यस्तै समथिङ बजेट हामीले त्यहाँ पनि छुट्याएका थियौं। त्यस्तै हिमालय स्कूललाई पनि खेलकुद र अन्य केही बच्चाहरूको पोषणको लागि 1,50,000 सहयोग गरेका थियौं। त्यस्तै पारासाधारभूत विद्यालयलाई पनि हामीले 50,000 त्यही विषयमा सहयोग गरेका थियौं। त्यसै गरी बाल बालिकाको हौसला बढ़ोस्, मनोबल बढ़ोस् र समाजमा बच्चा केटाकेटी अहिले दुर्व्यसनी गलत लाइनमा गएर समाजको स्थिति नराम्रो बिजोग छ, त्यो भएर प्रोत्साहन सहित हामीले उहाँहरूलाई हाम्रो प्रत्येक वर्षको साधारण सभामा फर्स्ट, सेकेन्ड, थर्ड चारवटा स्कूलको विद्यार्थी भाइ बहिनीहरूलाई हामीले रकम पनि उपलब्ध गराउने गरेका थियौं। त्यस्तो गरे बाबत समाजमा हामीले पनि पढ्नु पर्दो रहेछ, हामीले पढ्यो भने समाज एउटा संस्थाले पनि सहयोग गर्दो रहेछ, समाजले पनि हामीलाई राम्रो दृष्टिकोणले हेर्दो रहेछ भन्ने एउटा त्यो भावना जागरूक होस् भनेर हामीले त्यो कार्यक्रम चलाएका थियौं। क्यान्सर पीड़ित दीर्घ रोगीहरूलाई पनि हामीले सहयोग गर्ने गरेका छौँ। समुदायको जे जति हुन्छ गर्ने सहयोगहरू हामीबाट कमी हुने छैन। हामी सामाजिक काम, सामाजिक विकास र सम्पूर्ण कामको लागि हामीले पछाडि नहट्ने, अगाडि बढ्ने, सहयोग गर्ने गरेका छौँ।
8: सामुदायिक वनले ट्रान्समिटर खरिदका लागि सहयोग गरेपछि ग्रामीण विद्युत विस्तारमा सजिलो भएको छ। सामुदायिक वनको सहयोगले उपभोक्ता समेत खुशी भएका सूर्योदय ग्रामीण विद्युत सहकारीका व्यवस्थापक विश्वनाथ देवकोटा बताउनुहुन्छ:
10: यो 8 वर्ष जो ट्रान्समिटर डेन्टलले सहयोग केबीको ट्रान्समिटर दिएको थियो हामीले, होइन, त्यो भनौँ 10 सालको ग्यारेन्टी छ, 16 वर्ष राख्छ भने हामीले त्यहाँबाट उपलब्ध गर्न सकेका छैन। भोलि सामुदायिक वनसँग सहयोग माग्दाखेरि सामुदायिक वनले अमरावती 5 लाख रुपियाँ गरेर 450 घर दुरीलाई होइन बत्ती अनारबाट उज्यालोमा बनाउनलाई एकदम सहयोग गरेर एकदम राम्रो छ। अहिले उनको कार्य पनि खुसी छन्। हामीले पनि सहयोग दिएकोमा अमरावती सामुदायिक वनले हामी मिलिमिल धन्यवाद दिन चाहन्छौँ। र अहिले उपभोक्ताहरूले पनि अन्धारमा बस्नुपर्ने अवस्थाबाट दूर भएर अहिले हामीलाई ठुलो सहयोगको भावना भएर राम्रो भएको छ। अमरावती वनले एकदम राम्रो काम गरेको छ। यसमा अहिले हामीलाई मात्र अहिलेसम्म हामी अन्धारमा बस्छौँ, अमरावती समुदाय वनले 36 समुदाय वनले सहयोग नगरेको भयो। त्यो कारणले हामीले धेरै राम्रो भएको छ। अमरावती वनले धेरै राम्रो काम गरेको हो होइन, अमरावती र छत्तिसले अहिले हामीले महिनाको 2-3 वटा एनसी चल्थ्यो, अहिले हाम्रो त्यो काठमा जमा भएको थियो। अहिलेसम्म 1 वर्ष भयो एनसी चलेकै छैन होइन। उपभोक्ताहरू पनि खुसी छन्। हामी कार्य समितिर म व्यवसायको सहित पनि खुसी र अमरावती र छत्तिस समुदाय वनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हामी सजिलो भएको छ, अन्धारबाट उज्यालोमा बसालेको छ सबैले।
8: अमरावती ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद अधिकारी पनि सामुदायिक वनले कम्प्युटर प्रिन्टर खरिद गर्नका लागि सहयोग गरेपछि उपभोक्तालाई सेवा प्रवाहमा सहयोग पुगेको बताउनुहुन्छ।
11: अहिलेको अवस्थामा यो प्राविधिक मान्छेहरू त्यसपछि गएर विभिन्न खालका संचारका माध्यमहरू एकदमै धेरै भएको अवस्थामा, डिजिटल दुनियाँमा अवस्थामा हामी एकदम हाते बिल काटिरहेका छौँ। त्यस्तो अवस्थामा हाम्रो अमरावती सामुदायिक वनले हामीलाई हाते बिलबाट अलिकति पर पार्नका लागि र जनताहरूलाई सजिलो पार्नका लागि कम्प्युटर त्यसपछि प्रिन्टर रिडर मेसिन उपलब्ध गरायो। त्यसपछि अफिसको डेकोरेसनमा पनि सहयोग गर्यो र त्यसपछि गएर कलरिङ गर्नमा पनि सहयोग गरेर हामीलाई अहिले काम गर्न र उपभोक्ताहरूलाई साह्रै सजिलो र साह्रै खुसी भएका छन्। सेवामा एकदमै सहजता सजिलैसँग मानिसले मेरो कति बिल आयो के भयो भन्ने कुरा एकदम सहज किसिमले पत्ता लगाउने थाहा पाउने यस्तो खालको अवस्था नै भएको छ।
8: सामुदायिक वनले वन पैदावार वितरणसँगै सामाजिक विकासका क्षेत्रमा काम गर्न थालेको छ। सामुदायिक वनले उपभोक्ताको आय स्तर सुधार र जीवन सहजताका लागि गरिरहेका कार्य राम्रा रहेका र आगामी दिनमा उपभोक्तालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उपभोक्ताहरू बताउँछन्।
0: रिपोर्टपछि अब बाँकी प्रसंग। टीकापुरमा 7-3 गतेबाट शुरू भएको थारू सांस्कृतिक मेला महोत्सव सम्पन्न भएको छ। थारू टेलिभिजनको आयोजनामा भएको महोत्सव समापन समारोहमा कलाकार नवराज रिमालले कला र संस्कृति संरक्षणका लागि सबै क्षेत्रबाट प्रयास र सहयोग हुनुपर्ने बताउनुभयो।
12: मनाया जन्म जलमले तब जाके मृत्यु जब तक नहीं हुई वो बीच में हरेक गतिविधि होगा जिंदगी से जुड़े सब गतिविधि जता रहा है वो संस्कृति में फर्क है। और संस्कृति विभिन्न जात जाति के समुदाय के सबके फर्क फर्क रहा है। तरह संस्कृति के मूल उद्देश्य कहा पहले से सकुन एक सूत्र में जोड़ना, सकुन एक एकता पति करना संस्कृति के बुलावा है। अब यहाँ जौन उद्देश्य के साथ ये कार्यक्रम के आयोजन हुआ। अब हमने कतरा मने जुड़े सकने कतरा नहीं सकने और काल जुड़े ही जौन मने जुड़े नहीं सकने वही पसते ही कदम होने का इस कार्यक्रम के उद्देश्य सकारात्मक भाव।
0: कार्यक्रममा थारू कल्याण गान्धी सभाका केन्द्रीय सदस्य फुनी राम चौधरीले थारू संस्कृति संगठनमा महोत्सवले योगदान दिएको बताउनुभयो।
13: Yeah.
0: सत्तारूढ़ राष्ट्रीय स्वतन्त्र पार्टी राजसपाको प्रथम ऐतिहासिक महाधिवेशन आजदेखि चितवनमा शुरू भएको छ। चितवनको भरतपुर स्थित गेस्ट हाउस चौरमा विशेष समारोहका बीच शुरू भएको महाधिवेशनको प्रधानमन्त्री बालेन्द्र शाह, राजसपाका पार्टी सभापति रवि लामी छानेले संयुक्त रूपमा पार्टीको निर्वाचन चिन्ह घण्टी बजाएर उद्घाटन गर्नुभएको छ। महाधिवेशनको उद्घाटन सत्रमा मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताको उल्लेख्य उपस्थिति छ। समारोहमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप कुमार गेवाली, नेकपा माओवादीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिग्रेन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री बालेन शाहले नेपाल भारत सीमा विवादमा बेलायतलाई मध्यस्थकर्ता बनाउन नखोजेको स्पष्टीकरण दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा वहाँले कालापानी र लिपुलेखको ऐतिहासिक प्रमाण नेपालसँग सुरक्षित रहेको बताउनुभयो। वहाँले छिमेकी देशहरूसँग प्रमाणका आधारमा छलफल गरेर सीमा समस्या हल गर्ने बताउनुभयो। प्रधानमन्त्री शाहले सरकारी सम्पत्तिको दोहन भएको विषयमा न्यू खोज्नु परे खोज्ने बताउनुभयो। विगतको फट्टाईबारे आवश्यक खोज्दा आवश्यक परे अख्तियारलाई 5 वर्षसम्म नै राखेर सल्लाह गर्ने बताउनुभयो। कैलालीको कैलालीबाट अवैध कुखुरा र सिद्रा बरामद गरिएको छ। कैलाली गाउँपालिका 5 गोबरैला घाटबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य 43,600 बराबरको ब्रोइलर कुखुरा र सिद्रा बरामद गरिएको हो। राधापुर नगरपालिका र गेरुवा गाउँपालिका करिब 5,000 किसानहरू गेरुवा गाउँपालिका एक जनक नगर स्थित कर्णाली नदी थुनेर खेतमा पानी ल्याएका छन्। असारको पहिलो सातासम्म पनि पानी नपर्दा रोपाईका लागि स्थानीय स्रोत साधनको प्रयोग गरी श्रमदान गरेर नदी थुनेर पानी ल्याएका हुन्। ओखरिया इन्टेकबाट 10,000 हेक्टर क्षेत्रफलमा सिंचाई हुने गर्दछ। खोज खबरमा एकछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला
4: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
13: बिटल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइए। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमे उक्रा संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा: ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाट जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फैले जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली। फोन नम्बर 0915600595 ओ मोबाइल नम्बर 9848423759।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राजनीतिक दलले आफ्नो नेतालाई भगवान वा बाप बनाउने प्रवृत्तिका कारण मुलुकको राजनीतिमा विकृति भित्रिएको टिप्पणी गर्दै नवगठित दललाई त्यस्तो गल्ती नदोहोर्याउन सुझाव दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको आइतबार चितवनको भरतपुरमा आयोजित प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभयो। समारोहमा शुभकामना मन्तव्य राख्दै सभापति थापाले राजसपाका कार्यकर्ता र महाधिवेशन प्रतिनिधिलाई आफ्नो नेतासँग प्रश्न गर्न सक्ने साहस राख्न आग्रह गर्नुभयो। सुशासन तपाईहरूको मुख्य मन्त्र हो, उहाँले भन्नुभयो। हामीले विगतमा हाम्रा नेतालाई भगवान वा बा बनाएर गल्ती गरिसक्यौं, पछि सुधारको प्रयास त गर्यौं तर निकै ढिला भइसकेको थियो। त्यसैले तपाईहरूले आफ्नो नेतृत्वलाई सधैँ प्रश्न गर्ने साहस राख्नुहोला। खोज खबरमा अब पालो जनावाजको टिकापुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा असार 6 गतेदेखि 20 गतेसम्म बर्खे विदा दिएको छ। बर्खे विदामा के गरेर बिताउने तयारी छ भनी कर्णाली मावि टिकापुरका केही विद्यार्थीलाई सोधेका छौं।
14: नमस्कार, मेरो नाम डम्बरा साउत, म कक्षा 10 पढ्छु। मेरो बर्खा विदा हुँदैछ। विदामा स्कूलबाट दिएको गृह कार्य गर्ने, त्यसपछि नियमित आधा घण्टा अथवा एक घण्टा पढ्ने, 10 सेटको क्वेसनहरू सल्भ गर्ने।
15: मेरो नाम गरिमा गुरुङ हो। यो बर्खे विदामा हामीले गर्नुपर्ने चिजहरू, घरमा बसेर नियन्त्रण पढ्ने हाम्रो त्यो 8 क्लासको 42 सेट, अनि त्यसपछि चाहिँ हामीले दिनमा 1-2 घण्टा चाहिँ पढिराख्नुपर्छ, राति पनि, साँझ बिहान पनि, अनि त्यसपछि चाय बाहे घुम्न मिल्दैन। मेरो नाम अस्मिता भारती हो, म 9 कक्षामा अध्ययनरत छात्रा हुँ। हाम्रो बर्खे विदा सुरु हुँदैछ। यस बर्खे विदामा चाहिँ मैले आफ्नो 9 क्लासको सेटहरू सल्भ गर्ने गरेको छु र दायाँ बायाँ घुम्ने गरेको छैन, राम्रोसँग नियन्त्रण पढ्ने गरेको छु।
16: नमस्ते, मेरो नाम रेणुका विश्वकर्मा, म श्री कर्णाली माध्यमिक विद्यालयको कक्षा 9 अध्ययनरत छात्रा। अब आउँदै गरेको बर्खा विदामा मैले विद्यालयबाट दिएको कार्यलाई निरन्तर अघि बढाइ आफ्नो घर परिवारलाई पनि सहयोग गर्दै आफ्नो पढाइलाई निरन्तरता दिनेछु भन्दै होमवर्क अनि नियमित गर्दै आफ्नो बर्खा विदा बिताउने।
17: मेरो नाम श्रेयसा, म क्लास 8A पढ्छु। म बर्खा विदामा आफ्नो होमवर्कहरू गरेर होमवर्कहरू भ्याएर धान रोप्ने विचार छ। म 8 क्लासमा पढ्छु, त्यही भएर मेरो 42 सेट र व्याकरण पनि म पुरै हलहरू गर्छु।
0: यसै समाचार सँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। अन्तर्राष्ट्रिय योग दिवस टिकापुरका योग साधना केन्द्रमा विभिन्न कार्यक्रम गरी मनाइयो। अमरावती सामुदायिक वन उपभोक्ताको सारथी बन्दै शैक्षिक र सामाजिक विकासका लागि समुदायसँग सहकार्य गर्दै थारू सांस्कृतिक मेला महोत्सव सम्पन्न। सिंचाईका लागि राजापुर र गेरुवाका हजारौं किसानद्वारा कर्णालीमा श्रमदान र राष्ट्रसभाको प्रथम महाधिवेशन शुरू, प्रधानमन्त्री शाह र सभापति लामी छानेद्वारा उद्घाटन। बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
18: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
19: भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
18: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
19: भर्ना हुने विषयहरू:
18: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
19: नेत्र विज्ञान ओए।
18: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
19: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-83-921। वेबसाइट www.mahakalishikshalay.edu.np।
20: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: बालक हराएको सूचना टीकापुर नगरपालिका वार्ड नम्बर एक भुपुकमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलू भनेर चिनिने रिदम चौधरी वर्ण गहुँ गोरो उचाई करिब 4 फिट दुवै कानमा सुन लगाएको हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 98241-6295 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: कतै भुक छ,
2: कतै बाढी,
3: कतै पहिरो,
4: जलवायु परिवर्तनले मानव जीवनमा चोट पार्छ गहिरो,
5: त्यसैले वृक्षारोपण गरौं, जंगल बचाऊ, भूक्षयबाट जमिन जोगाऊ।
4: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: टिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
1: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
0: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौं।
1: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गरौं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र तीस दिनसम्म अनलिमिटेड
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि

0: बालक हराएको सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर एक भुपुकमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाई करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824-6125-9825-6076-96 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो। कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ हौ तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
3: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
6: नलबाट पनि सुन्न सकिन्छ। रासोपाको पहिलो महाधिवेशन चितवनमा शुरू, 4211 प्रतिनिधिबाट नयाँ नेतृत्व चयन हुने, जनमतको कदर गर्न दलहरूको सुझाव, सक्षम नेतृत्व चयनमा ध्यान नदिए क्षति बिहोर्नु पर्ने।
7: डेमोक्रेसीमा प्रतिस्पर्धा हुन आवश्यक छ, प्रतिस्पर्धा भएन भनेदेखि त्यसले चाहिँ डेमोक्रेसीलाई अलिकति खुम्च्याउँछ, त्यो चाहिँ पक्कै हो।
6: पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने क्रम बढ्दो, 24 घण्टामा 3 जनाको मृत्यु। बीपी राजमार्गमा असारको दोस्रो सातादेखि नयाँ ट्र्याकबाट सवारी साधन सञ्चालन हुने। पोखराको बस पार्क क्षेत्रमा बनेका करिब 220 वटा अनाधिकृत संरचना हटाइयो। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अझै पनि विभेदमा, साइबर बुलिङका कारण निष्पक्ष छानबिनमै चुनौती।
8: यस्तो साइबर बुलिङ छ कि तपाईँलाई कतिसम्म भन्ने, मैले झन् मेरो त मैले हेर्न छाडिसके फेसबुक थ्रेड्सका कुरा तपाईँहरूले गर्नुहुन्छ।
6: र विश्वकप अन्तर्गत आज राति र बिहान गरी 4 खेल हुँदै नकआउटमा पुग्ने दौड़मा सबै टोली दबावमा।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: नेपालमा गुण्डा लगाएर ठेक्का हात पार्ने प्रवृत्तिको विस्तारै अन्त्य हुन थालेको छ, तर प्राविधिक र वित्तीय क्षमताको सही मूल्यांकन नगरी अत्यधिक न्यून दरमा ठेक्का ओगट्ने प्रवृत्ति भने अझै व्याप्त छ। गैर व्यावसायिक आचरणको सुधार गर्न, उनीहरूलाई कानूनी परिधिभित्र बाँध्न र आन्तरिक नियमन कायम गर्नको लागि अब सरकारले जोड़दार काम गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
10: चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन जारी छ। आजदेखि शुरू भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि 4211 प्रतिनिधि भेला भएका छन्। महाधिवेशनबाट सभापति सहित 19 पदाधिकारी र 158 केन्द्रीय सदस्य चयन गरिनेछ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै रासोपा सभापति रवि लामिछानेले विगतका आन्दोलनहरूले दिएको उपलब्धिलाई स्वीकार गर्दै त्यसलाई संस्थागत गरेर अघि बढ़ने बताउनुभयो।
11: प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ। समावेशिता लगायत का थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईहरु जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसलाई माया गरेर राख्नेछौँ, हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौँ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
10: रासोपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले भनी सरकारप्रति लिएको चिन्ताका लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले रासोपाको गाड़ी अनियन्त्रित नभएको भन्दै गन्तव्यमा पुगेर रोकिने बताउनुभयो।
12: र हाम्रो गाड़ी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनु हुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला, हामीलाई मार्गदर्शन दिइराख्नुहोला।
10: उद्घाटन सत्रमा विभिन्न दलका नेताहरूले शुभकामना र सुझाव दिएका छन्। कांग्रेस सभापति गगन थापाले रासोपाले पाएको जनमतलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले अहंकार भयो भने दलहरू विगतमा जस्तै समस्यामा पर्न सक्ने चेतावनी दिनुभयो।
13: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा शुरू भएको छ, सुशासन तपाईँहरूको मञ्च छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं। तपाईँले नगर्नुहोला, गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला, हामीले ढिलो गर्यौं।
10: एमाले नेता प्रदीप ग्यावलीले रासोपाले युवाले राजनीतिमा जोड्न सफल भएको उल्लेख गर्दै यसलाई संस्थागत बनाउनु पर्ने बताउनुभयो।
14: एउटा अभिव्यक्ति, एउटा जेस्टर या एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूरान्तिक दबाव नेपाल जस्तो देशले ठेक्न धेरै गाह्रो हुन्छ। त्यस भएर तपाईँहरूको त्यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ।
10: नेकपाका नेता वर्षमान पुनले सुशासन र पारदर्शिताका मुद्दामा सहकारीको सम्भावना रहेको बताउनुभयो भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेलले जनताले दिएको अवसर गुमी देशलाई ठूलो क्षति हुने बताउनुभयो। पूर्व प्रधानमन्त्री तथा नेता डाक्टर बाबुराम भट्टराईले भने रासोपाको उदयलाई नेपाली राजनीतिमा नयाँ मोड़का रूपमा व्याख्या गर्दै सुशासन र स्थायित्वका केन्द्रित हुन सुझाव दिनुभयो। यसैबीच रासोपालाई चीनको कम्युनिष्ट पार्टी र भारतको भाजपा लगायतबाट पनि शुभकामना सन्देश आएको थियो, जसलाई महाधिवेशनमा औपचारिक रूपमा सुनाइएको थियो। स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन आयोजना गरेको रासोपाले आगामी नेतृत्व चयन गर्नेछ। सभापति र वरिष्ठ उपाध्यक्ष तय गरिसकेको रासोपाको पहिलो महाधिवेशनबाट कस्तो नेतृत्व आउने भन्ने अहिले सबैमा चासोको विषय बनेको छ। सन्तोष गन्धर्वको रिपोर्ट।
15: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट पहिलो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनलाई सर्वत्र चासोको रूपमा हेरिएको छ। मुख्य गरी बालेन्द्र शाह र जेएनजी आन्दोलनमा अगुवाई गरेका कतिपय नेता, अभिनेता र अभियन्ताको प्रवेशले ओझिलो बनेको रासोपा महाधिवेशनबाट थप बलियो बनेर आउने अपेक्षा गरिएको छ। वर्तमान राजनीतिक परिवेशमा लामो विरासत बोकेका दलहरूलाई पछि पार्दै संसदीय अभ्यासमा पहिलो दलका रूपमा भूमिका निभाइरहेको रासोपाको आगामी नेतृत्वले अर्थ राख्ने भन्नुहुन्छ राजनीतिक विश्लेषक चन्द्रकिशोर।
16: रासोपाले पहिलो पटक आफ्नो नीतिप्रति प्रतिबद्ध जाहिर गर्यो, त्यो भनेको गणतन्त्र लोकतन्त्रप्रति होइन, अनि जस्तो नीति हुन्छन् त्यही अनुसारको नेतृत्व हिँड्नुपर्छ भन्ने सामान्य मान्यता रहिआएको छ। त्यस कारणले राष्ट्रपाले गणतन्त्रको जुन बाटो लगिदिएको छ, उन्नत लोकतन्त्रको जुन बाटो दस्तावेजीकरण गरेको छ, बहुदलीय लोकतन्त्रमा दलले नेतृत्वलाई, दलले सरकारलाई मार्गनिर्देशन गर्ने हो, अनुशासनमा राख्ने हो र ओन अनरसिप लिने हो होइन। पहिले वालेन्द्र शाहजी निर्दलीय रूपमा अगाडि बढ़िराख्नु भएको थियो, उहाँले पहिलो पटक यसरी चाहिँ दलीयतालाई स्वीकार गर्नुभएको छ, त्यसलाई कालो बाजारभित्र चाँदीको घेराको रूपमा अहिले हामीले हेर्नुपर्ने हुन्छ।
15: चार वर्षमा राष्ट्रपाले प्राप्त गरेको जनमतकै कारण अहिलेको महाधिवेशनबाट नेतृत्वमा आउने आकांक्षी धेरै देखिएका छन्। तर राष्ट्रपाले नेतृत्वको चयनका लागि अप्नाएको फर्मुला भने अन्य राजनीतिक दलहरूको भन्दा फरक देखिन्छ। मुख्य नेतृत्व सभापति र वरिष्ठ नेता यथावत राख्ने सहमति भए पनि अन्य पदमा प्रतिस्पर्धा हुने निश्चित छ। पार्टीभित्रको आकर्षण र नेतृत्वमा आउन चाहने नेता कार्यकर्तालाई रोक्न सभापति बाहेक पदाधिकारी पदमा एक प्रस्तावक र 21 समर्थक चाहिने नियम बनाइएको छ। सभापतिको हकमा भने 21 प्रस्तावक र 51 समर्थक हुनुपर्नेछ। त्यस्तै महाधिवेशन आउन केही समय अघि मात्रै आकांक्षीलाई सो घोषणा र प्रचार प्रसार नगर्न पनि भनिएको थियो। राष्ट्रपाले महाधिवेशन लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने तयारी गरे पनि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको हकमा भने खुकुलो बनाइएको छ। सम्भवत सो पदमा दुवैजना बाहेक अन्यको उम्मेद्वारी पर्ने छैन। मुख्य पदमा नै छेकबारको नीति अप्नाएको राष्ट्रपाको प्रथम महाधिवेशनलाई कसरी लिन सकिन्छ? राजनीतिक विश्लेषक डाक्टर रुद्र शर्मा भन्नुहुन्छ,
7: डेमोक्रेसीमा प्रतिस्पर्धा हुन आवश्यक छ। प्रतिस्पर्धा भएन भनेदेखि त्यसले चाहिँ डेमोक्रेसीलाई अलिकति खुम्च्याउँछ, त्यो चाहिँ पक्कै हो। तर उहाँहरूको अब आन्तरिक रूपमा एउटा प्रक्रियाबाट गएर प्रक्रिया पार गरेर अनि त्यसपछि चुनिँदाखेरि चाहिँ अब त्यसलाई अन्यथा भन्न चाहिँ मिल्दैन। तर अब प्रतिस्पर्धा भएको भएदेखि चाहिँ त्यसले डेमोक्रेसीलाई अलिकति फराकिलो बनाउँथ्यो।
15: छोटो राजनैतिक कोर्समै जनमत तान्न सफल राष्ट्रपामा यसअघि नेतृत्वमा मतभेद नदेखिएको होइन। 4,000 भन्दा बढी प्रतिनिधि सहभागी महाधिवेशनबाट विधान संशोधन सहित नयाँ नेतृत्व चयन हुनेछ। दुई तिहाई शक्तिसहित सरकारमा रहेको दलको प्रथम महाधिवेशनबाट आउने नेतृत्व र लिने नीतिले देशकै राजनीतिक कोर्स तय गर्ने विश्लेषण भइरहेका छन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य मुख्यपद सभापति र वरिष्ठ नेतामा अहिलेकै व्यक्ति यथावत हुने भएकाले केही नयाँ आकांक्षी र नेता व्यवस्थापन बाहेक केही आशा गर्न नसकिने बताउनुहुन्छ। यद्यपि राष्ट्रपाको महाधिवेशनबाट पुराना दललाई भने निश्चित रूपमा केही सिकाइ हुने उहाँको भनाइ छ।
17: जस्तो चाहिँ अब आफ्नो चाहिँ फाउन्डिङ मेम्बर जो थिए, जो पार्टीको विषयका एकजना सदस्यहरू थिए, तिनीहरूलाई ससम्मान चाहिँ बिना निर्वाचन फेरि तिनीहरूलाई चाहिँ केन्द्रीय कार्य समितिमा राख्ने उनीहरूले निर्णय गरे। त्यस्तै चाहिँ अब जसको नेतृत्वमा चुनाव भयो, बालेन र रवि लामिछाने, र जनताले त्यसलाई इन्डोर्स पनि गरे, त्यो पनि एज इट इज नै रहने भयो। त्यो कुरालाई चाहिँ स्वाभाविक रूपमा मान्न सकिन्छ। जनताको बीचको म्यान्डेट लिएर आइसकेपछि त्यो छ। अब बाँकी अरू कुराहरू भनेको चाहिँ पद्धति लोकतान्त्रिक पनि छ, अरू कुराहरूमा कसलाई कहाँ कसरी एडजस्ट गर्ने भन्ने कुरा चाहिँ तपसिलका भए।
15: निर्वाचन अघि राष्ट्रपाभित्र नेतृत्वमा आन्तरिक तिक्तता थियो। त्यही बीचमा तत्कालीन पार्टी महामन्त्री केही पदाधिकारीहरूले पार्टी छोडेको घोषणा समेत गरे। पार्टीबाटै मन्त्री बनेका व्यक्ति पनि आन्तरिक विमतिले अलग भएका थिए। तर जेएनजी आन्दोलनपछि पार्टीमा बालेन्द्र शाह र उहाँ निकट नेताहरूको आगमनले पार्टीलाई थप उचाइमा पुर्यायो। नेपाली उखान छ, बलेको आगो सबैले ताप्छन्। त्यसैले नेतृत्व चयनमा प्रतिनिधिले विवेक पुर्याउनु पर्ने विश्लेषकहरू बताउँछन्। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौँ।
10: यसैबीच महाधिवेशनलाई व्यवस्थित र निष्पक्ष बनाउन राष्ट्रपाले 10 सदस्यीय निर्वाचन आयोग र 12 सदस्यीय निर्वाचन समिति परिचालन गरेको छ। त्यस्तै गत 24 घण्टामा सुर्खेतमा छुट्टा छुट्टी घटनामा दुई बालिका सहित तीनजनाको डुबेर मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 पठान टोलका 15 वर्षीय सम्झना थापा र 13 वर्षीय कल्पना राउत टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। दुवैलाई अचेत अवस्थामा उद्धार गरी कर्णाली प्रदेश अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। त्यस्तै दैलेख घर भई हाल वीरेन्द्रनगर 6 बस्ने 18 वर्षीय रमेश पुन मगर पनि पुञ्च परी नगरपालिका 8 स्थित दहतालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गमा असार दोस्रो सातादेखि नयाँ ट्रयाक मार्फत सवारी साधन सञ्चालन गर्ने तयारी भइरहेको छ। सड़क डिभिजन कार्यालय काभ्रे र सिन्धुलीका अनुसार अधिकांश स्थानमा ग्राभेल सड़क तयार भइसकेको छ भने वर्खामा समस्या नआओस् भनेर खुला ढुङ्गा राख्ने काम पनि भइरहेको छ। हाल रोशी खुलामा बनाइएको अस्थायी डाइभर्सनबाट सवारी सञ्चालन हुँदै आएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 खेल अन्तर्गत आज समूह एचमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। खेल राति पौने 10 बजे हुनेछ। त्यस्तै समूह जीमा बेल्जियम र इरान बीच बिहान पौने 1 बजे प्रतिस्पर्धा हुनेछ। यस्तै बिहानी पख पौने 4 बजे समूह एचमा उरुग्वे र केब बर्दी बीच खेल हुनेछ भने समूह जीमा न्यूजील्याण्ड र इजिप्ट बीच बिहान पौने 7 बजे खेल हुनेछ। आज सम्पन्न खेलमा भने समूह यफमा जापानले ट्युनिसियालाई 4-0 गोल अन्तर्गतले पराजित गरेको छ। यस्तै समूह ईमा इक्वेडर र कुरासाओ बीचको खेल 0-0 बराबरीमा सकेको छ। समूह चरणका खेलहरूमा प्रतिस्पर्धा झन रोचक बन्दै गएको छ र टोलीले नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिरहेका छन्।
6: डडेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनमा फेरि विवाद शुरू।
18: जिल्लाको फोहोर चाहिँ छलमरमा फाल्दैछन्, त्यही हिसाबले यो गन्दगी बढाएको छ। हाम्रो छोरा नाति चाहिँ भोलि पुस्तो पुस्तोमा हामीलाई गाली पाउने हो यो ठाउँमा।
6: स्थानीय सचेत नहुँदा र स्वार्थपूर्ण निर्णयका कारण समस्या बढ़्दो, रिपोर्टसँगै युनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका समस्या, सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: लूबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
20: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
19: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
20: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
19: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
20: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
19: नरम मुलायम सुतीको कपडा लगाउने।
20: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
19: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
6: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
21: नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बसपार्क क्षेत्रमा बनेका 320 संरचना हटाइएको छ। पोखरा महानगरपालिकाले डोजर प्रयोग गर्दै वास्तोला कम्प्लेक्सका उक्त सट्टरहरूलाई हटाएको हो। महानगर र जग्गाधनी बीचको सहमतिपछि व्यवसायीहरूले सटर खाली गरेपछि संरचना हटाइएको हो। डडेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनका बारेमा फेरि विवाद शुरू भएको छ। अमरगढ़ी नगरपालिकाको वडा नम्बर 6 को गुनेगार क्षेत्रमा स्थायी रूपमा फोहोर फाल्न संरचना निर्माण प्रक्रिया अगाडि बढ़ाउन खोजिए पनि स्थानीयले विरोध गरेपछि समस्या आएको हो। प्रहरी र डोजर सहित पुगेका टोली समेत स्थानीयको अवरोधपछि फर्किएका छन्।
23: डडेलधुराको अम्बरगढ़ी नगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि वडा नम्बर 6 को गुनेगार क्षेत्रमा करिब 4 करोड़ रूपियाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र बनाउने तयारी गरेको छ। तर प्रस्तावित स्थान बस्ती र खानेपानीका मुहान नजिक रहेको भन्दै स्थानीयवासीले शुरूदेखि नै विरोध गर्दै आएका छन्। स्थानीय प्रेम टमटा:
24: यो नगरपालिकाले जबरजस्ती फोहोर लिएर फोहोर फाल्नेर यो 6 नम्बरका नेताहरू पनि, यो भ्रष्टाचारी नेताहरू 6 नम्बरको यो त्यही भएर यो वडामा ताला लागेको हो। यदि जहिलेसम्म यो हाम्रो माग पूरा हुँदैन दोबारा डोजर आयो भनेपछि फेरि नगरपालिका पनि ताला लाउनु नपरोस्। यो सारा जनता चाहिने जनतामाथि बन्दुक तेर्सिएर यो चाहिने 17 शताब्दीको चाहिने शासन ल्याउनु मिल्दैन। यदि त्यो नगरपालिकाले वार्ता गर्छ भने हामीलाई पुरै व्यवस्थित अर्को ठाउँमा गराएर 6 नम्बरवासीलाई, अनि चाहिँ त्यो घरमा पनि फाल्छ भने हामीलाई सहयोग त नत्र यो पुरा सहयोग हुने छैन।
23: असन्तुष्ट स्थानीयले अमरडी 6 को वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन्। जिल्लाको फोहोर आफ्नै बस्ती नजिक ल्याउँदा दुर्गन्ध फैलिने, वातावरण प्रदूषित हुने र जनस्वास्थ्यमा असर पर्ने चिन्ता स्थानीयवासीमा छ। अर्का स्थानीय राजेन्द्र ताम्रकार:
18: जिल्लाको फोहोर चाहिँ छलमरमा फाल्दैछन्, त्यही हिसाबले यो गन्दगी बढाएको छ। हाम्रो छोरा नाति चाहिँ भोलि पुस्तो पुस्तोमा हामीलाई गाली पाउने हो यो ठाउँमा।
23: करिब 14 रोपनी जग्गा खरिद गरी विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र ठेक्का प्रक्रिया समेत अघि बढ़ाइएको नगरपालिकाले जनाएको छ। अमरगढ़ी नगरपालिका पाँचका वडाध्यक्ष तथा सरसफाई समिति संयोजक टंक छेत्री यसअघि विभिन्न स्थानमा अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिए पनि ती सबै स्थान भरिँदै गएको कारण दीर्घकालीन समाधानका लागि नयाँ केन्द्र आवश्यक परेको बताउनुहुन्छ।
0: अमरगढ़ी पाँचमा पनि व्यवस्थापन गर्यौं, त्यसलाई दुई तीन महिना त्यहाँ पनि राखेर काम चलाऊ, त्यहाँबाट पनि विरोध हो। त्यसकारण हामीले नेपाल खाद्य संस्थानको जग्गामा हामीले त्यहाँ व्यवस्थापन हालसम्म गरिराखेका छौं। अब त्यहाँ पनि डम्पिङ गर्दा गर्दै त्यो पनि पूर्ण रूपले भरिएको अवस्था छ। अमरगढ़ी नगरपालिकाको मेजर विषयको भनेको यो डम्पिङ साइट हो। अब त्यहाँ अमरगढ़ी नगरपालिकाले जग्गा खरिद गरेको छ, उद्देश्य त्यही डम्पिङ साइट बनाउनुको लागि हो।
23: फोहोर व्यवस्थापनका बारेमा स्थानीयवासीसँग पटक पटक छलफल भए पनि सहमति टुट्न सकेको छैन। यहाँ फोहोर व्यवस्थापनको काम रोक्न माग गर्दै अदालतमा मुद्दा परेको कारण पनि अन्तिम टुङ्गो नलाग्दासम्म अघि नबढ़ाउनु पर्ने माग सरकारवालाको छ। सागर तम्रकार, सीआईएन, आफ्नो एफएम डडेलधुरा।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले मनाइरहेको फ्राइड मन्थ र समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण
1: हेर्ने बारे अलि नराम्रो हुन्छ, झगडा हुन्छ, त्यसैले आत्महत्या गरेर मरिन्छन्। त्यसो मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो, अनि त्यो घाटाबाट बच्नको लागि पनि बचाउनको लागि पनि यो प्राइड मन्थ चाहिँ हामीले देखाउनु पर्छ, हामी पनि छौ।
6: सरकार र समुदायसँग यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अपेक्षा। हाम्रो पालो बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिकाभित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउनुहुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: अस्पतालमा
4: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
25: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 307 खण्डमा छौं। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्रत्येक वर्ष जून महिनामा प्राइड मन्थ मनाउँदै आफ्नो पहिचान, अधिकार र समानताको पक्षमा आवाज उठाउँछन्। प्राइड मन्थले विविध यौनिक र लैंगिक पहिचान भएका व्यक्तिहरूप्रति सम्मान, स्वीकार्यता र समावेशिताको सन्देश दिन्छ। नेपालमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्राइड मन्थलाई कसरी लिनुहुन्छ? उहाँहरूको अनुभव उहाँहरूको आवाजमा।
26: नमस्कार, मेरो नाम सिमलन सेचन हो। म ट्रान्सजेन्डर महिला र मेरो प्रणाम सिंहर र म यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको महासंघ नेपालमा कार्यरत छु। सबैभन्दा पहिला स्रोत तपाईँ सम्पूर्णलाई प्राइड मन्थको उपलक्ष्यमा धेरैभन्दा धेरै शुभकामना। अब कुरा गरौं प्राइड मन्थको। प्राइड मन्थ हामी किन मनाइरहेको छौ, कहिले शुरूआत भयो भन्ने कुरा गर्नु पर्दाखेरि सन् 1969 जून 28 दिन अमेरिकाको राज्यको एउटा शहरमा स्टरवाल भन्ने बारमा भएको घटना, त्यहाँ गरिएको संघर्ष र त्यसको जितसँगै अन्याय विरूद्धको आवाज उठाउनेको रूपमा चाहिँ हरेक वर्ष यो दिवस मनाइन्छ र यो एउटा मुभमेन्ट पनि हो। यसले हाम्रो समुदायको पहिचान, अधिकार र संस्कृतिलाई सम्मान गर्ने एउटा आफ्नो पहिचानमा खुलेर आउने र गौरव गर्ने महिनाको विषय पनि हो र यो हाम्रो आवाजलाई विश्व सामु पुर्याउने एउटा गर्वको महिनाको रूपमा पनि हामी लिइरहेका छौँ। र यो प्राइड मन्थले भनौँ अथवा गौरवको महिनाले के विशेषता बोकेको छ, के कुरामा अडिक छ भन्दाखेरि हामी सबै समान छौँ, चाहे त्यो लैङ्गिकताको हिसाबमा होस् यौनिकताको हिसाबमा होस्, हामीले अन्य नागरिक सरह जुनसुकै राष्ट्रको होस् सबैले समान अधिकार पाउनुपर्छ भन्ने कुराको उठान गर्न पनि र सँगसँगै हामी माथि घटिने भेदभाव लान्छना विभेदलाई न्यूनीकरण गर्न अथवा घटाउन र हाम्रो आफ्नो पहिचानलाई पनि स्वीकार गर्दै एउटा

0: नेपालमा मात्रै अब नभएको नभएको जस्तो मान्छेले कुरा गर्छ, यो त होइन। नेपालमा हामी पनि छौँ, हाम्रो समुदाय पनि छन् र हाम्रो समुदायको अधिकारको लागि पनि हामी यो प्राइड मन्थ मनाउनै पर्छ। किनभने अहिले प्राइड मन्थ मनाएन भने रोडमा आएर मात्रै भएन, मिडियाले साथ नदिएको खण्डमा हाम्रो प्राइड मन्थ सक्सेस पनि हुँदैन। हामी जस्ता समुदायको धेरै समस्याहरू छन्, त्यो समुदायले समस्या भोग्न परिरहेको छन् र यसैले गर्दा समस्याले गर्दा मानसिक रूपमा धेरै समस्या आइरहन्छ, मेन्टल प्रब्लम हुन्छ। जुन कारणले गर्दा कि घरैसी समस्या निस्किन्छ, झगडा हुन्छ, साथीहरूमा पनि एलजीबीटीआईक्यूलाई हेर्ने बारे अलि नराम्रो हुन्छ, झगडा हुन्छ, त्यसैले आत्महत्या गरेर मरिन्छन्। त्यसो मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो, अनि त्यो घाटाबाट बच्नको लागि पनि बचाउनको लागि पनि यो प्राइड मन्थ चाहिँ हामीले देखाउनै पर्छ, हामी पनि छौँ है भन्ने खालको हाम्रो यो सबैले समाजले देखाउनु पर्छ। त्यसैले हामीले यो प्राइड मन्थ मनाउनै पर्छ, मनाउँछौँ पनि हामीले।
1: हेलो नमस्ते। प्राइड मन्थको बारेमा कुरा गर्दाखेरि अब सबैजना समुदायले यसलाई चाहिँ यो जुन महिना चाहिँ स्पेसली होइन यो जुन महिनालाई चाहिँ हाम्रो गौरवको महिना भनेर मनाउने गर्नुभएको छ। लगभग हाम्रो यो दुई चार वर्ष भयो यो बिस्तारै सबैजनाले मनाउन लाग्नु भएको। अब मेरो विचारमा चाहिँ जुन महिनामा मनाउने एकदमै राम्रो हो, तर अब जुन महिना मात्रै होइन, हाम्रो गौरवको महिना भनेको हाम्रो पहिचान, हाम्रो अब आइडेन्टिटीको गौरव त हामीलाई बाह्रै महिना हर क्षण हुन्छ भन्ने चाहिँ मलाई लाग्छ। र त्यसै गरी चाहिँ आफूलाई प्राउड फिल गराउनु पर्छ। अब जुन महिनामा मनाउने, जुलाईदेखि चाहिँ आफ्नो आफ्नो आइडेन्टिटी के हो भन्ने कुरामा कन्फ्युजन हुने, अथवा अब जुन जुलाईदेखि चाहिँ फेरि अभियानमा एलजीबीटी मुभमेन्ट नै बिर्सिने गरी चाहिँ अब जुनमा मात्रै मनाएर चाहिँ हुने केही वाला छैन। त्यो पनि अब कुनै फन्डले अथवा कुनै फन्डिङ एजेन्सीजहरूले फन्डिङ गर्यो भनेर सेलिब्रेसन गर्ने, अनि फेरि भोलिदेखि चाहिँ अब यो सबैले बिर्सिने खालको हुन्छ क्या यो जुन परिपाटीले। त्यो भएको हुनाले चाहिँ हामीले आफ्नो आइडेन्टिटी, आफ्नो पहिचान चाहिँ हरेक क्षण गौरवसँग मनाउनु पर्छ, अथवा पहिचानलाई चाहिँ हामीले गौरवताको साथ आफूले चाहिँ अब ग्रहण गर्नुपर्छ भन्ने चाहिँ मेरो धारणा हो, मेरो व्यक्तिगत धारणा हो। तर पनि अब सबै साथीहरूले अब नेपालमा मात्रै नभएर विश्वभरि नै अब यो एउटा इन्सिडेन्टलाई यसरी मनाउनु भनेको हाम्रो आफ्नो कम्युनिटीको लागि, जुन एलजीबीटी कम्युनिटीको लागि चाहिँ साँच्चै नै गौरव पनि हो। र यो गौरवको महिना चाहिँ फेरि हाम्रो जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले मात्रै नभएर सम्पूर्ण नेपाली सिटिजनले पनि यसमा सहभागी भएर अझ मनाउनु भयो, राम्रोसँग सेलिब्रेसन गर्नुभयो भनेदेखि चाहिँ हाम्रो एलजीबीटीआई कम्युनिटीको भिजिबिलिटीमा पनि राम्रो प्रभाव पर्छ, जसले गर्दाखेरि चाहिँ हामीले आगामी दिनहरूमा अब यो पैरवीहरू गर्नको लागि सजिलो हुन्छ, वकालत गर्न सजिलो हुन्छ, र सामान्य मानिसहरूलाई चाहिँ एलजीबीटी भन्ने के हो भन्ने कुरा बुझाउनलाई नपर्ने अवस्था आउन सक्छ इन द डेज टु कम होइन। त्यो भएको हुनाले चाहिँ अब मनाउनु राम्रो हो, सबैले मनाइरहनु भएको छ, संघ संस्थाहरूले व्यक्तिहरूले मिलेर यथाशक्य यसलाई चाहिँ अब सापेक्षिक रूपमा लिनुपर्छ। तर अब मेरो व्यक्तिगत धारणा भनेको चाहिँ अब एउटा महिना मात्रै होइन, हामीले सधैँभरि मनाउनु पर्छ।
2: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
3: चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन शुरू भएको छ। महाधिवेशनलाई सम्बोधन गर्दै सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले पार्टीभित्र गुट खड़ा गर्नेलाई कार्यवाही हुने बताएका छन्। स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन आयोजना गरेको रासोपाले आगामी नेतृत्व चयनका लागि पूर्ण तयारी गरेको छ। बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गमा असारको दोस्रो सातादेखि नयाँ ट्र्याक मार्फत सवारी सञ्चालनमा ल्याइने तयारी भएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डाक्टर लिली थापाले सामाजिक सञ्जालमा बढ़दो साइबर बुलिङका कारण आफूहरूले काम गर्नै नसकेको बताउनु भएको छ। र फिफा विश्वकप 2026 खेल अन्तर्गत आज समूह एचमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: बालक हराएको सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 भुपुकमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाई करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 98 24 61 95 98 25 60 73 96 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825 7372।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
6: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
7: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू यही असार 13 गते दोस्रो शनिबारका दिन मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
6: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने,
7: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार,
6: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ। साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
7: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर, कैलाली। सम्पर्क फोन नम्बर 98600 71024 र 98046 77417।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू कसैले लिङ्क खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो र कहाँ जान्छ निकेरी बुझी भएर खुल्याको वेबसाइटको URL चेक गरौं।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
2: सतर्क रहौं, ठगीबाट बचौं।
1: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैं भरिलाई।
4: दलित के हो?
5: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
4: के दलित मानव होइन र?
6: के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
7: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
4: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी।
6: आवाज विहीनहरूको आवाज बन्छौ हामी।
4: विभेदका विरूद्ध हाम्रो सानो प्रयास, कार्यक्रम समानताका स्वरहरू।
6: तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला, साताको सोमबार राति 8:05 बजे।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98842 73 59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

बालक हराएको सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 भुपुकमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाइ करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिका

0: अम्बिकापुर नगरपालिकाको अत्यन्त जरूरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराउ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाउ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नु है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिउँ। थप जानकारीका लागि टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाई र सम्बन्धित वडा कार्यालय।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै धुकधुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: वर्षेनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान,
1: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: लुबाट कसरी बच्ने?
3: बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
2: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
3: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
2: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
3: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
2: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
3: नरम मुलायम सुतीको कपडा लगाउने।
2: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
3: र बालबालिका, वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
4: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: मिर्जापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: समसामयिक विषयमा छलफल।
2: आफू कन्ट्रोल गर्न सकिँदैन भने प्रहरीको सहयोग लिएर त्यसलाई सुधारनतिर चाहिँ प्रयत्न गर्नुहोला।
1: स्थानीय विषयमा बहस।
3: जानी सडकको लागि पनि स्थित उन्नतिका लागि पनि यहाँले आवश्यक पहल गरिदिनुहुन्छ भन्ने हामीले अपेक्षा गरेका छौँ।
1: कार्यक्रम आजको चर्चा।
4: पुरुषले 5 बजे छुट्टी माग्ने, 500 रुपियाँ लिने, हामीलाई पनि त एउटा मार्का पर्यो। हाम्रा बाल बच्चा कसरी हामीले पनि पढाउने हो, लिखाउने हो।
1: हरेक साताको मंगलबार बिहान 7:30 बजे सामुदायिक रेडियो टीकापुर एफएमबाट सुन्न नभुल्नुहोला। कार्यक्रम आजको चर्चा।

0: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमरत्न नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalay.edu.np।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल वीडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: चेली हेद्दी धै बालाई लोटरी पढ्यो भने क्या बैंकको विवरण दिया पैसा खाता नि आइजान्छ भन्यो
4: धैधै बा तुमले लोटरी भर्दै थियो अब
5: आछिन क्या हो रे चेली लोटरी पढ्या त निको हो
4: कभै नभर्या लोटरी कसरी पढन्छ बा इसा मेसेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कभै जनपतिया फोनै आया लगै आफ्नो विवरण कभै जन दिया कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कभैले माग्दैन यो त बैंक आफैले नै माग्दैन सतर्क रहौ ठगी बटे बचौ सिद्धार्थ बैंक पठाई जनहित में जारी संदेश
6: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई।

0: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
1: नरेश सर, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू कता हुनुहुन्छ?
2: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
1: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
3: यहाँ कुर्कुचानीले टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
1: नातिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ। नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
2: यति बेला त खाली कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
1: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
4: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएम को रात्रि 9:55 बजे को खबर संक्षेप में यहां स्वागत छ। खबर संक्षेप रतन चौधरी को नमस्कार। विश्व योग दिवस टीकापुर में विश्व विविध कार्यक्रम समेत आयोजन गरिएको छ। योग दिवस को अवसर में विश्व योग दिवस राष्ट्रीय योग अनुसंधान केन्द्र टीकापुर पतंजलि योग समिति टीकापुर विश्व शांति तथा अध्यात्म विज्ञान समाज टीकापुर ने कार्यक्रम गरेका छन्। टीकापुर नगरपालिका र टीकापुर योग आश्रम को संयुक्त आयोजना में राष्ट्रीय योग अनुसंधान केन्द्र टीकापुर में मनाएको छ। योग आश्रम में आयोजित कार्यक्रम में बोल्दै वक्ताहरूले योग आश्रम का समेत संस्थापक एवं महानिर्देशक पृथ्वी रावले योग नेपालको मौलिक सम्पदा भए पनि नेपालीहरूको मन मस्तिष्क र शरीर जोडेर महसुस गरिने विषय भएकोले साधना आवश्यक रहेको बताउनु भएको छ। सन्तरणकारी नेपालका अध्यक्ष नरबहादुर रावले योगलाई आध्यात्मसँग जोडेर अपनाएमा मानिसको जीवन सफल हुने बताउनु भएको छ। उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य हेमराज गिरीले 40 वर्ष अघि टीकापुरमा योग शुरू भएको स्मरण गर्दै योग गुरू पृथ्वी रावलको सपनाले मूर्त रूप फुल्लिन लागेको बताउनु भएको छ। टीकापुर नगरपालिकाको शाखा प्रमुख नरेश अवस्थीले योग शिक्षालाई सरकारले प्राथमिकता राखी विद्यालय स्तरमा पुगाउनु पर्ने बताउनु भएको छ। उहाँले किशोर किशोरीमा देखा परेका समस्या समाधान गर्न योग अचूक औषधिको रूपमा रहेकोले बताउँदै योग आश्रममा समेत योग आश्रमका उपाध्यक्ष सुरत बहादुर कुँवरले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन टीकापुर नगरपालिकाका कर्मचारी बेन्द्र उपाध्यायले गर्नुभएको थियो। जानकी गाउँपालिका वार्ड नम्बर 9 स्थित अमरावती सामुदायिक वन विक्रम सम्वत 2055 सालमा स्थापना भएको हो। वनमा जानकी गाउँपालिका वार्ड नम्बर 8-9 का 1400 उपभोक्ता छन्। सामुदायिक वनले उपभोक्ताहरूलाई घाँस दाउरा काठ स्रोत उपलब्ध गराउँदै आएको छ। वन समितिले उपभोक्ताको शैक्षिक विकास र सामाजिक विकासको क्षेत्रमा काम गर्दै आएको छ। अमरावती सामुदायिक वनले वन पैदावार काठ दाउरा बिक्री वितरणसँगै सामाजिक कामको क्षेत्रमा पनि थुप्रै काम गरिरहेको छ। वनले उपभोक्ताहरूको जीवनमा सहजताका लागि आवश्यकताको आधारमा सघाउने गरेको बताउनु भएको छ। सामुदायिक वनले ग्रामीण विद्युतलाई ट्रान्समिटर कम्प्यूटर प्रिन्टर खरिद गरी जेहेन्दार विद्यार्थीहरूलाई पुरस्कार वितरण लगायतको काम गरेको छ। यसका साथै विपन्न उपभोक्तालाई आर्थिक सहयोग विपन्न परिवारलाई लत्ता कपड़ा र फर्निचर समेत उपलब्ध गराउने गरेको छ। टीकापुर नगरपालिका वार्ड नम्बर 1 भूभुकमैया शिविर बस्ने 10 वर्षीय बालक बेपत्ता भएका छन्। स्थानीय मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी घर नजिकै फुटबल खेल्न जान्छु भनी असार 5 गतेबाट निस्किएको भए पनि अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ। रिदम गौं गोरो 4 फिट उचाइ दुवै कानमा सुन लगाएको हरियो रंगको टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएकोले फेला पार्नुहुने महानुभावले फोन नम्बर 9824 61 25 95 वा इलाका प्रहरी कार्यालय टिका

पूर्वा खबर गरिदिन अनुरोध गरिएको छ। धनगढ़ी उपमहानगरपालिकाले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष 2083-84 का लागि बढ़ाएर बजेट ल्याएको छ। धनगढ़ीले 15 नगर अधिवेशनमा उप प्रमुख कन्दकला राणाले आज 2,64,64,00,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभएको छ। चालू आर्थिक वर्षको लागि धनगढ़ी उपमहानगरपालिकाले 2,56,00,000,00,000 बजेट ल्याएको थियो। टीकापुरमा असार 3 गतेबाट शुरू भएको थारू सांस्कृतिक मेला महोत्सव सम्पन्न भएको छ। थारू टेलिभिजनको आयोजनामा भएको महोत्सव समापन गर्दै पूर्व सभासद सुखदेया चौधरीले कार्यक्रम कलाकार नवराज रिमाल कला संस्कृति संरक्षणका लागि सबै क्षेत्रबाट प्रयास सहयोग हुनुपर्ने बताउनु भएको छ। कार्यक्रममा थारू कल्याणकारी सभाका केन्द्रीय सदस्य फोनी राम चौधरीले थारू संस्कृति संरक्षणमा महोत्सवको योगदान दिएको बताउनु भएको छ। राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका करिब 5,000 किसान गेरुवा गाउँपालिका एक जनक नगर स्थित कर्णाली नदी थुनेर खेतमा पानी ल्याएका छन्। असारको पहिलो सातासम्म पनि पानी नपर्दा रोपाईका लागि स्थानीय स्रोत साधनको प्रयोग गरी श्रमदान गरेर नदी थुनेर समेत पानी ल्याएको अखरिया इन्टेकबाट समेत 10,000 हेक्टर क्षेत्रफलमा सिंचाई हुने गरेको छ। खडेरीले गर्दा खेतमा पानी नपुगेपछि किसानहरू ट्र्याक्टरमा झाला पाटा र काठ दाउरा लिएर नदी पुगेको बताएको छ। कैलालीको कैलालीबाट अवैध ब्रोइलर कुखुरा र सिद्रा माछा बरामद गरिएको छ। कैलाली गाउँपालिका 5 गोब्रैला घाटबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी मूल्य 43,600 रूपियाँ बराबरको ब्रोइलर कुखुरा र सिद्रा माछा लगायतका सामान बरामद गरेको हो। र प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले राजनीतिक दलले आफ्नो नेतालाई भगवान वा बा बनाउने प्रवृत्तिका कारण मुलुकको राजनीतिक विकृति भित्रिएको टिप्पणी गर्दै नगठित दललाई त्यस्ता गल्ती नदोहोर्याउन सुझाव दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको आइतबार चितवनमा भरतपुरमा आयोजित प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो। हवस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाइ यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एनसेल एपमा गइ लिनुहोस् एनसेल नेपालकै लागि

0: को गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmcticapur@gmail.com।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

पूर्ण कथे पूर्ण कला यसरी भगवान प्रभु का अवतार संबंधी को वर्णन मैले हजुरलाई बताएं। अब राजा परीक्षित तपाई के सुन्न चाहिँ बक्सन्छ भनेर सोध्दाखेरि मान लौ मेरो प्रभु दया बाब हुन्छ भनेदेखिन अब मलाई सृष्टिको प्रकरण र ज्ञान वर्धक विषय भगवत प्रेमको बारेमा प्रकाश पारिबक्सुस् भन्दा लौ त मेरो सरकार तपाईँलाई तपाईँका प्रश्न अनुसार अब म उत्तर दिन तयारी हुनेछु भनेर राजा परीक्षितलाई प्रश्न सम्बन्धी धेरै प्रकारको ज्ञान गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट जय बोलोस् श्रीमद् भागवत महापुराण।

सुखदेव स्वामीले आज्ञा गरिबक्स लौ त सरकार तपाईँका धेरै प्रश्नमय यो विश्व ब्रह्माण्ड कसरी रचना भयो कसरी संहार भयो सृष्टि भनेको के हो संहार भनेको के हो मुक्ति भनेको के हो आखिरमा मोक्षलाई प्रदान गर्ने प्रकारका साधन व्यवहारहरू के हुन् प्रभु भनेर यहाँले सोध्नुभएको छ। अब सबै कुरालाई प्रमाणित गर्नका लागि गम्भीर वाणीमा तपाईँले सोच्नुभएको विषयकोलाई प्रमाणीकरण गर्नका लागि महाराज परीक्षित आनन्दसँग बस्नुहोस् भगवानको भजन मनन कीर्तन गर्नुहोस् कहिले नबोल्नुहोस्। अब जीवन शैलीको उद्धारको निमित्त यहाँलाई मैले जुन प्रकारको प्रश्न गरेको छु अब त्यसको बारेमा म यहाँलाई प्रमाणित गराउँछु। सुन्नुहोस् महाराज परीक्षित अब तन्त्र मन्त्र यन्त्र शक्तिको प्रभावबाट जीवन मुक्तिको उद्धारको निमित्त मैले यहाँलाई जुन प्रकारले व्याख्या गरेको छु अब त्यस विषयमा प्रमाण गराउनुहोस् महाराज परीक्षित। त्यस्तै प्रकारबाट शाश्वत ब्रह्मज्ञानको उपदेशको बारेमा पनि यहाँलाई म प्रमाण गराउँछु। राजा परीक्षित सुन्नुहोस् ब्रह्म देव परमात्माले निर्णय गरी बसेको के छ भने देख्नुहोस् एक नम्बरमा सृष्टि चतुश्लोक भागवतको आधारमा निर्माण गरेको छ। चतुश्लोक भागवतको निर्माण कस्तो छ चतुश्लोक भागवत ज्ञानम परम गुह्यम मे यद विज्ञान समन्वितम सरहम सतदंगम च गृहणम गदितम मया श्री भगवान वाचा भगवानले आज्ञा गर्नुभयो। यो विश्व ब्रह्माण्ड सारा सम्पूर्ण मेरो महाराज ज्ञान दुई किसिमका हुन्छन् एउटा ज्ञान शास्त्रोक्त ज्ञान एउटा ज्ञान अब ज्ञान दुई किसिमको एउटा आध्यात्मिक विषयबाट शास्त्रोक्त ज्ञान अर्को ज्ञान भनेको अनुभवको ज्ञान शास्त्रको ज्ञान भनेको शास्त्रले यो गर्नुहुन्छ यो गर्नुहुन्न यसो गरे यसो हुन्छ यो गरे यो हुन्छ न्याय सत नीति नियम यो जब शास्त्रको ज्ञान अनि त्यसपछिबाट कानुन सम्मतको ज्ञान भन्ने विषयका लागि अब अर्को ज्ञान हुन्छ अनुभवको ज्ञान। अनुभवको ज्ञान भनेको के हो यो कुरा गर्नुहुन्छ यो कुरा गर्नु हुँदैन यो गरे यति सजाय हुन्छ भन्ने कुरामा भन्दा शरीरले छोएर जान्ने शरीरले खाएर जान्ने जस्तो तितो पिरो अमिलो टर्रो गुलियो नुनिलो आदि यो खाएर जान्ने छोएर जान्ने जुन चिसो तातो आदि आदि जो हो यी चाहिँ ज्ञान। यसरी दुई किसिमका ज्ञानहरू हुन्छन् एउटा ज्ञान शास्त्रोक्त ज्ञान एउटा ज्ञान आध्यात्मिक विषयको प्रभावबाट अनुभवात्मक ज्ञान यी दुईटा ज्ञानलाई कहिले नबुझ्नु। त्यसमध्येमा राजा परीक्षितको परमा सुखदेव स्वामीले बडा प्रेमपूर्व आज्ञा गरी बसेको छ तन्त्र शक्ति यन्त्र शक्ति मन्त्र शक्ति ध्यान शक्ति यसमा विशेष रूपमा परमात्माको महिमाको बारेमा कहिले नबोल्नु भनेर राजा परीक्षितलाई सुखदेवले बताउनुभयो र यसै प्रभावबाट संसारमा सबभन्दा ठूलो हरे

महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो, अब बाँकी अंशका लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सौनकादीलाई पौराणिक सूत्रले निर्णय गर्नुभएको छ। अब अर्को विषयको लागि ऋषेश्वर सौनकादी यहाँलाई म के भन्छु भनेदेखि, चतुश्लोक भागवतले निर्णय गरेको छ शेष वस्तु भनेको ईश्वर हो भनेर। जस्तै प्रकारबाट हाम्रो शरीरबाट प्राणवायु ननिक्लिउन्जेलसम्मका लागि, हाम्रो शरीरबाट प्राणवायु ननिक्लिउन्जेलसम्मका लागि त्यो व्यक्तिको नाम व्यक्ति हुन्छ, जस्तो रामबहादुर, श्यामबहादुर, हरिबहादुर। त्यस्तै प्रकारबाट फलानो प्रसाद, फलानो नाथ, त्यस्तै प्रकारले फलानो कुमारी, फलानो देवी। तर त्यो शरीरबाट प्राणवायु निस्केर गइसकेपछि त्यो के हुन्छ? त्यो त लास हुन्छ। त्यसै कारणले हाम्रो शरीर नै लास हुन्छ। त्यसले त्यो फलानो प्रसाद, फलानो बहादुरलाई छुन हुँदैन भन्नुभन्दा लासलाई छुन हुँदैन भन्ने प्रक्रियातिर हामी जान्छौँ। यसैले गर्दाखेरिमा सम्पूर्णभन्दा शरीरलाई जब यो अन्तिम शेष वस्तु भनेको ईश्वर हो, त्यो शेष वस्तुलाई कहिल्यै नबिर्सनु। शेष वस्तु भनेको अन्तिमको शरीरको श्वास हो। श्वासलाई नै जान्न चिन्न जान्न सक्यो भनेदेखि त्यो व्यक्ति पारमार्थको, श्वासलाई खोल्नु हुँदैन। यसरी नै श्वासलाई विचार गर्नु र चतुश्लोक भागवतले ज्ञान दुई किसिमको भनेको छ, त्यसमध्येमा अनुभवात्मक ज्ञान र शास्त्रोक्त ज्ञान। त्यसमध्येमा शेष वस्तु भगवानको स्वरूप हो, त्यसै शेष वस्तुलाई राम्रोसँग अध्ययन गर। र भगवान परमात्माले यो प्रकारको निर्णय गर्नुभएको छ कि नृत्यार्थ प्रत्यते न प्रत्यते चात्मनि तद्विद्या आत्मनो माया यथा भासो यथा तवः। भगवान भन्नुहुन्छ महाभूत संसारको सृष्टि स्थिति र लय र संसारलाई परिमार्जित गर्न सक्ने महान प्रखर र कर्तव्यमाथिको बोधलाई पनि कहिले नभुलिकन सिद्धान्त तस्वरूप ईश्वरमाथिको प्रेम जागा रूपमा लिएर जानु। शेष वस्तु नै भगवानको स्वरूप हो है त बाबु भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरिबक्छु र अब अन्तिममा धर्म संस्कृति अर्थात् केवल पारमार्थ लाभको लागि म प्रश्न गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यसअ

महाराज परीक्षितलाई सुखदेवले माने द्वितीय स्कन्दको दशौं अध्याय तथा द्वितीय स्कन्दको समाप्ति अध्यायमा आज्ञा गर्नुभएको छ। राजन परीक्षित तपाईँ के सुन्न चाहनुहुन्छ भन्दा प्रभु मलाई धेरै कुरा सुन्ने इच्छा थियो। शेष वस्तु भगवान हो भनेर हजुरले आज्ञा गर्नुभयो, तर म मरिसकेपछि शेष कहाँ गएर लिनुहुन्छ एउटा कुरा यो। अर्को कुरा, मैले मरिसकेपछि मेरा पत्नी महारानीका साथमा फेरि भेटघाट हुने कि नहुने, मेरा छोरा बन्धुसँग मेरो भेटघाट हुने कि नहुने, म कहाँ जाने मेरो ईश्वर, मैले गर्नुपर्ने काम के हो, मेरो मुक्ति के कसरी हुने हो, र आखिरमा जब यो संसार भनेको के हो, जाने कहाँ हो, रहने के हो, खाने के हो, गर्ने के हो, कसरी गर्ने हो मेरो भगवान, यो पनि आज्ञा गरी बस्नु पर्यो। जन्म मृत्युको चक्र भनेको के हो, जन्म नै भनेको के हो, मर्ने भनेको के हो, मरिसकेपछि कहाँ फेरि जन्म हुन्छ हुँदैन, मैले यो घर परिवार फेरि मैले देख्न पाउँछु कि पाउँदिन, यो विश्व ब्रह्माण्डमा सारा मेरो राजगत हुन सक्छ कि सक्दैन, आज्ञा होस् प्रभुदेव। धर्म अर्थ काम मोक्षका स्रोत साधन भनेको के हो, त्यो पनि आज्ञा गरी बस्नु पर्यो। आफ्नो नित्य नैमित्य कर्म के हो, आफ्नो परिवार छोड्नु छ, मैले यो सारा सम्पूर्ण छोडेर जानुपर्ने, मेरी पत्नी धुरु धुरु रोइरहेकी छन्, मेरो छोरा मलाई हेरेर रोइरहेका छन्, तिनीसँग मेरो भेटघाट हुने कि नहुने, फेरि त्यति मात्रै होइन, मेरो परिवारसँगको राजकाज गरेको मेरो छोराले मैले देख्न पाउँछु कि पाउँदिन मरेर गएपछि, फेरि मेरा हात्ती घोडा लावा लस्त्र यतिका चतुर्गणी सेना मेरो पासमा रहन्छन् कि रहँदैनन्, यो मैले आर्यको राज्य र श्री सम्पत्ति सारा सम्पूर्ण खन यो कसको पन्जामा जान्छ मेरो प्रभु, यो त बडा डर लाग्यो, शङ्का पनि लाग्यो, फेरि यो विश्व ब्रह्माण्ड कतिपटक नष्ट भयो, कतिपटक सृष्टि भयो, यो पनि सुन्न जान्न चाहौँ। छोराछोरी सम्पूर्ण परिवार बन्धुवर्गादीसँगको सद्भाव र सत्प्रेमको सत्कामनाको विषय पनि सुन्न पाऊ। जीवन मुक्ति भनेको के हो, यसलोक भनेको के हो, परलोक भनेको के हो, मेरो भगवान आज्ञा गरी बक्सुनु पर्यो, मेरो जगतको मालिक हजुरलाई मेरो सहस्र कोटे प्रणाम भनेर राजा परीक्षितका प्रतिमा सुखदेवले बताउनु भयो। तन्त्र मन्त्र यन्त्र शक्तिको प्रभावबाट जीवन मुक्ति हुने जुन स्रोत र साधन हजुरले बताउनु भएको छ, स्रोत साधनका विषयमा पनि प्रकाश पारी बक्सुनु पर्यो, मेरो अशान्ति भएको चित्तलाई शान्ति दिइबक्सु मेरो गुरु, यसै प्रभावबाट मेरो सकल मनोरथ भावनाको विकास होस् भनेर विन्ती गर्नेवाला राजा परीक्षितका हजुरमा सुखदेव स्वामीले बडो गम्भीर वाणीमा जब तपाईँका प्रश्नका उत्तर म दिनेछु भनिकन आउने अध्यायको प्रतापबाट तृतीय स्कन्दको ध्यान आकर्षण गरेर तयारी गर्नुभयो। श्रीमद भागवत तृतीय स्कन्द अब प्रारम्भ हुनेछ। द्वितीय स्कन्द गोलीघाटासम्मको प्रयोजन कथा सम्पन्न गरे। तृतीय स्कन्दको ध्यान आकर्षण राजा परीक्षितलाई सुखदेव बताउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यही सद्य

देवाय गोब्राह्मणेताय जगदेताय कृष्णाय गोविंदाय नमो नमः। स्तुयताम देवदेवस्व नारायण जगद्पते स्तुतीय नामदानेन कथयिष्ये सर्वा कथा सर्वे श्रोतार सावधान भवन्तु। श्रीमद्भागवत महापुराणको तृतीय स्कंध पहिलो अध्याय का बीच कति कथा को वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षित हजुरमा सुखदेव स्वामी ने बताउनु भयो। ओम नमो भगवते वासुदेवाय। श्री शुक उवाच यमित पुरा पृष्ठो मैत्रियो भगवान किल क्षेत्र वनम प्रवेश त्यक्तवाशोग्रे मध्यमत। अब दुर्योधन को दुर्वाच्य आपको धनुर्बाण ढोका में राखे तीर्थयात्रा में जानु एक महाराज विदुर महाराज हो ती विदुर नाम गरिएको राजाले दुर्योधन को द्रौपाच्य आफ्नो धनुर्बाण ढोका में राख्नु पर्ने कारण के पर्यो भने पंच पांडव को कौरवहरुको झगड़ा को कारणले हेर बाबू तिम्रो झगड़ा नगर जेठा का छोरा पांडव माइला का भने जेठा का छोरा कौरव जेठो कान माइला का छोरा पांडव म कान्छु मलाई राज्य चाहिँदैन तर तिमीहरु दुई भाई का छोराले राज्य बाँडेर ल्याऊ झगड़ा नगर के मात्र भन्नुभएको थियो हुन्छ भनेर महाराज युधिष्ठिरले प्रस्तावलाई स्वीकृति जनाउनु भयो। तर दुर्योधन नाम गरेको राजाले स्वीकृति जनाएन। दुर्योधनले के भन्यो भनेदेखि दुर्वाच्य तलाई म के भन्न चाहन्छु भनेदेखि त कान्छीको छोरो हो तापनि दासी पट्टीको छोरो काका नाता मात्रै पर्ने त हाम्रो कुलको कुटुम्बमा र हाम्रो खानदानको व्यक्ति त होइन। त्यसैले तैले जब भन्दा राज्यको बण्डा हुन सक्दैन दासीका पुत्र भनेर यस किसिमबाट मेरो घरमा बसेर नुनपानी खाने मेरो गुणगान गाउनुको सट्टामा शत्रुपट्टि मिल्दो रहेछ। यसैले आजका मितिबाट त निक्लेर जा भनेर आज्ञा गरिदियो। ल ठिकै छ यस्ताका पासमा बसेर नुनपानी खानु यसको यसलाई राजा भनेर मान्नु भन्दा बरु जंगलै जान्छु भनेर राजा युधिष्ठिर नाम गरिएको महाराजको जब वचनले प्रभावित भएर दुर्योधनको द्रौपाचे बाट मोमुटोमा कलिजोमा छिया छिया घाउ पारेर निक्ली बक्सेको विदुर महाराज जबसम्म पञ्च पाण्डवको विजय भएन तबसम्म फर्कनु भएन। महाभारतमा पञ्च पाण्डवको विजय भयो कौरवहरू सारा मरिसके भन्ने थाहा पाएपछि विदुर नाम गरेको राजा ऋषिकेशमा आइपुग्नु भएको थियो। भगवान कृष्णको दर्शन गर्नका लागि यताबाट रुँदै रुँदै रुँदै कृष्ण भगवानको स्वकीय सचिव उद्धवजी रुँदै जानुभएको। बाबु उद्धव किन रोएको भनेर सोद्धाखेरि विदुर नाम गरेको राजाका वचन सुनेर उद्धव भन्नुहुन्छ महाराज कसरी बताऊ जसका प्रतापबाट मैले आज यतिका कालसम्म यतिको ठूलो मान मर्यादा र प्रतिष्ठा पाए आज उनी प्रभु जगतका श्रीहरिको परमधामको सवारी भयो जरा व्याधाले बाण हानेर मर्यो यसै कारणले म रुँदै रुँदै जान लागेको भन्ने नासार ल मेरो महाराज त्यसो नगर कृष्ण भगवानको स्वर्गारोहणबाट म स्तब्ध भएँ मेरो मनमा अशान्ति भयो म कहाँ जाउँ भनेर बडा शोकाकुल व्याकुल भएर राजा युधिष्ठिर नाम गरिएको राजाले शोक सन्तप्त हृदयको लागि म कहाँ जाउँ कसो गरौं भनेर चिन्तातुर व्याकुल भएर समस्याको समाधानको प्रतिमा बडो गम्भीर सोच राखेर भगवानका चरण रूपी कमलमा ध्यान मनन कीर्तनको इत्यादि प्रकारको प्रक्रियाबाट कृष्ण भगवानको बारेमा के बुझ्नु र जान्नुपर्ने विषयमा छलफल सुध्याउँदै हुनुहुन्छ भन्ने सम्मको कथा सध्याबाट।

0: बालक हराएको सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 भूपू कमिया शिविर टोल बस्ने मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलू भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाइ करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824615595, 9825603396 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: ए रुक रुक रुक,
2: के भयो, किन कराएको यस्तो?
1: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
3: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: ओहो, आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
5: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
6: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
7: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
8: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
7: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
8: महिनाको महिनावारी गडबडीको समस्या,
7: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
8: पेट सम्बन्धी सम्पूर्ण समस्या,
7: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
8: ईसीजी सेवा,
7: डिजिटल एक्सरे सेवा
8: र प्रयोगशाला ल्याब सेवा।
7: फोन नम्बर 9844-27359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: बैंकले कभैले कसै अवस्थामिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाइलै तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित अरू उनीहरू विवरण मागी भर बैंकमी सोधौ सतर्क गरौं ठगी बठिए बचौ।
1: सिद्धार्थ बैंक पठियाई जनहितमे जारी सन्देश।
2: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

ओम शांति। आदरणीय आत्मीय श्रोताहरू, सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने सोमबारको बिहानीको आध्यात्मिक जागरण कार्यक्रममा ईश्वरीय विश्वविद्यालय राजयोग सेवा केन्द्र टीकापुरको तर्फबाट कार्यक्रम संचालक म धर्मचन्द्र शर्मा यहाँहरू सम्पूर्ण आदरणीय आत्मीय श्रोताहरूलाई कार्यक्रममा हार्दिक स्वागत अभिवादन गर्दछौ। श्रोताहरू आउनुहोस्, कार्यक्रमको शुरूआत गरौं यो शिवगानबाट।

आदरणीय श्रोताहरू आउनुहोस् कार्यक्रमको अर्को चरणमा सुनम यो प्रवचन। श्रोताहरू, आज मधुबनको डबलीमा प्रात बाब दादाको ज्ञान मुरेलीको सारमा भनिएको छ। श्रोताहरू, बाबा भन्नुहुन्छ, मिठे बच्चे, तिमी गृहस्थ व्यवहारमा रहेर कमलको फूल समान पवित्र बन्नु छ। कमलको फूल हिलोमा पानीमा फुल्छ, तथापि ऊ न्यारा र प्यारा पवित्र मानिन्छ। त्यसैले बाबा भन्नुहुन्छ, मिठे बच्चे, तिमी गृहस्थ व्यवहारमा रहेर कमलको फूल समान पवित्र बन्नु छ। एक बाबाको, शिव बाबाको मतमा चल्नु छ, कुनै पनि डिसर्भिस गर्नु छैन। प्रश्नमा भगवानले भन्नुभएको छ, कस्ता बच्चाहरूलाई माया रावणले विकार विकृतिले जोडले आफ्नो थप्पड़ मार्छ, ठूलो मंजिल लक्ष्य कुन हो भनेर प्रश्न सोध्नुभएको छ। दुईटा प्रश्न छ र उत्तरमा भगवानले भन्नुभएको छ, जुन बच्चाहरू, जुन मेरा भक्तहरू, जुन मेरा राजयोगी बच्चाहरू, शक्ति पाण्डवहरू देह अभिमानमा रहन्छन्, उनीहरूलाई मायाले जोडले थप्पड मार्छ, फेरि नाम रूपमा फस्छन्। देह अभिमान आयो अनि थप्पड लाग्यो, यसबाट पद भ्रष्ट हुन्छ। देह अभिमान तोड्नु नै ठूलो मंजिल हो। बाबा भन्नुहुन्छ, प्यारा बच्चाहरू, देही अभिमानी अर्थात आत्म अभिमानी बन। जसरी बाबा आज्ञाकारी सेवक ओबिडियन्ट सर्भेन्ट हुनुहुन्छ, कति निरंकारी हुनुहुन्छ, निर्विकारी हुनुहुन्छ, निरंकारी हुनुहुन्छ, त्यसै गरी तिमी बच्चाहरूले पनि निरंकारी बन्नु छ। कुनै पनि अहंकार गर्नु पर्दैन, गर्नु हुँदैन। गीत छ न ओहो हमसे जुदा होंगे, हम उनसे न उन, हम उनसे उनसे जुदा होंगे। ओम शान्तिको अभिवादन गर्दै भगवान शिव बाबाले अगाडि भन्नुभएको छ, बच्चाहरूले यो गीत पनि सुन्यौ। बच्चाहरूले भन्छन्, मूल वतनमा हुँदा हामी बाबाका साथमा थियौं, अर्थात परमधाम शान्तिधाममा हुँदा हामी ज्योतिबिन्दु रूपमा बाबाको साथमा थियौं। मूल वतनमा हुँदा हामी बाबाका बच्चा थियौं, साथमा थियौं र बाबा हाम्रो हुनुहुन्थ्यो। तिमी बच्चाहरूलाई ज्ञान त राम्रोसँग मिलेको छ, तिमीलाई थाहा छ, हामीले चक्कर लगाउँदै आएका छौं। अहिले फेरि हामी उहाँका बनेका छौं, संगम युगमा आएर उहाँ आउनुभएको छ, हामीलाई राजयोग सिकाएर स्वर्गको मालिक बनाउनको लागि आउनुभएको छ र कल्प पहिला जस्तै फेरि आउनुभएको छ। 5000 वर्ष पहिले पनि यसरी आउनुभएको थियो, अहिले पनि आउनुभएको छ। अहिले बाबा आएर हे प्यारा बच्चाहरू भन्नुहुन्छ भने बच्चा भएर हामी उहाँको मधुबनमा मात्रै बस्ने होइन, हामी संसारका 140 राष्ट्रका हरेक पाठशालामा गएर बाबाको सेवा गर्नु छ, सबैलाई आफू पवित्र बनेर अरूलाई पवित्र बनाउने सेवा गर्नु छ। तिमी आफ्नो गृहस्थ व्यवहारमा रहेर कमलको फूल समान पवित्र हुनुपर्छ। कमलको फूल पानीमा रहन्छ तर पानीभन्दा माथि हुन्छ, त्यसमा पानीले छुँदैन, ओभानो हुन्छ। बाबा भन्नुहुन्छ, तिमी घरमै बस्नु छ, केवल पवित्र बन्नु छ, परिवारसँग बस्नु छ त पवित्र बन्नु छ। यो तिम्रो धेरै जन्मको अन्तिम जन्म हो, अन्त्यको जन्म हो। मान्नु, जति पनि मनुष्य मात्र छन् ती सबैलाई पावन बनाउन म आएको छु भन्नुहुन्छ बाबाले। पतित पावन सर्वको सद्गतिदाता एक शिव भगवान हुनुहुन्छ, उहाँ बाहेक अरू कसैले पनि यो धरतीका मानवलाई पवित्र बनाउन सक्दैन। तिमीलाई थाहा छ, आधा कल्पदेखि हामी सिंढी ओर्लिँदै आएका छौ, 84 जन्म तिमीले अवश्य पूरा गर्नु छ, जो अहिले नयाँ जीवन लिइरहेका छौ। र यसरी जब फेरि जर्जर यो पृथ्वी जर्जर अवस्थामा, यो संसार कलियुगी जर्जर अवस्थामा पुग्छ, त्यसपछि मैले आउनुपर्छ। बीचमा अरू कसैले पतितबाट पावन बनाउन सक्दैनन्, कसैले पनि न बाबालाई न रचनालाई चिनेका छन्। ड्रामा अनुसार सबै कलियुगमा पतित त तम प्रधान बन्नु नै छ। बाबा आएर सबैलाई पावन बनाएर शान्तिधाम लैजानुहुन्छ अनि तिमीले बाबाबाट सुखनामको वर्षा पाउँछौ। सतयुगमा न कुनै पनि दुःख हुँदैन। अहिले तिमी जीवन छँदै बाबाका बनेका छौ। बाबा भन्नुहुन्छ, तिमी गृहस्थ व्यवहारमा बस्नु छ। बाबाले कहिल्यै पनि कसैलाई पनि घरबार छोड भनेर भन्नुहुन्न।
गृहस्थ व्यवहारमा रहेर केवल अन्तिम जन्म पवित्र बन्नु छ। बाबाले कहिले तिमी घरबार छोड भन्नुभएको छैन। तिमीले ईश्वरीय सेवा अर्थ आफै छोडेका हौ। कति बच्चाहरू छन् घर गृहस्थमा रहेर पनि ईश्वरीय सेवा गर्छन्, घरबार छुटाउँदैनन्। बाबाले कसैको पनि घरबार छुटाउनुहुन्न। तिमी त आफै सेवामा निस्किएका हो, बाबाले कसैलाई छुटाउनु भएको छैन। तिम्रो लौकिक पिताले विवाह गर्छन् गर्न भन्छन्, तिमीले गर्दैनौ, किनकि तिमीलाई थाहा छ अहिले यो मृत्युलोकको अन्तिम समय हो, यो अन्तिम दशक हो। अब विवाह गरेर सन्तान जन्माएर केही काम छैन, शादी बर्बादी हुन्छ। त्यसैले फेरि हामी पावन कसरी बन्छौ? हामी किन विश्वलाई स्वर्ग बनाउने सेवामा नलाग्ने? अवश्य लाग्नु छ। बच्चाहरूले चाहन्छन् राम राज्य होस्। पुकार्दा पनि भन्छन् हे पतित पावन सीताराम, हे राम आएर विश्वलाई स्वर्ग बनाउनुहोस्। तर केही पनि बुझ्दैनन्। सन्यासीहरूले भन्छन् यस समयको सुख कागविष्ट समान छ। अवश्य पनि छ, त्यस्तै यहाँ सुख त छँदै छैन भनिरहन्छन्, तर कसैको बुद्धिमा छैन। बाबाले कुनै दुःखको लागि कहाँ यो सृष्टि रच्नुहुन्छ र? बाबा त भन्नुहुन्छ के तिमीले भुल्यौ, स्वर्गमा कति दुःख भन्ने कुरा नाम निशानै हुँदैन। त्यहाँ कंस आदि कहाँबाट आउँछन्? सतयुगमा त देवी देवता मात्रै हुन्छन्, त्यहाँ रावण कंस आदि केही हुँदैनन्। अहिले बेहतको बाबाले जे सुनाउनुहुन्छ उहाँको त्यही मतमा हामीले श्रीमतमा चल्नु छ। आफ्नो मतमा चलेमा हामी बर्बादी हुन्छौं। आश्चर्यवश सुन्छन् भन्छन् अनि भागेर जान्छन्, धोकेबाज ट्रेटर भन्छन्। कति गएर डिसर्भिस पनि गर्छन्। उनीहरूको फेरि के हुन्छ हालत? हीरा जस्तो जीवन बनाउनुको सट्टा कौडी जस्तो बनाउँछन्। अन्तमा तिमीलाई आफ्नो सबै साक्षात्कार हुनेछ। यस्तो चालचलनको कारण यो पद मैले पाएँ। यहाँ त तिमीले कुनै पनि पाप गर्नुहुँदैन, किनकि तिमी पुण्य आत्मा बन्दैछौ। पापको फेरि सय गुणा दण्ड जरिमाना हुन्छ। आउन त स्वर्गमा आउँछन्, तर बिल्कुलै सानो सानो पदमा झाडु मार्ने पद पाउँछन्। यहाँ तिमी राजयोग सिक्न आएका छौ, फेरि प्रजा बन्छौ। पदमा त धेरै फरक हुन्छ। बाबाले त राजा बच्चा बनाउन आउनुभएको छ। यो पनि सम्झाइएको छ यज्ञमा केही दिएर फेरि कसैले फिर्ता लिए भने उनलाई चण्डालको जन्म मिल्छ। कति बच्चाहरू फेरि चालचलन पनि यस्तो हुन्छ जसले गर्दा पद सानो मिल्छ। बाबा सम्झाउनुहुन्छ यस्तो कर्म नगर, जसले राजा रानीको सट्टामा प्रजामा पनि सानो पद मिल्छ। यज्ञमा सहा भएर भागे भने गएर के बन्लान्? यो पनि बाबा सम्झाउनुहुन्छ। प्यारा बच्चाहरू, कुनै पनि विकर्म नगर, नत्र सय गुणा सजाय मिल्नेछ। फेरि किन नोक्सान गर्छौ? यहाँ बस्नेहरू भन्दा पनि जो घर गृहस्थहरूमा रहन्छन्, सेवामा रहन्छन्, उनीहरूले धेरै उच्च पद पाउँछन्। यस्ता धेरै गरीब छन् जसले आठ आना वा आठ रूपियाँ पठाइदिन्छन्, अनि कसैले दिन त यहाँ हजार पनि दिन्छन्। तैपनि गरीबको उच्च पद हुन्छ, किनकि उनीहरूले कुनै पाप कर्म गर्दैनन्। पाप कर्म गरेमा सय गुणा बन्छ। तिमीले पुण्य आत्मा बनेर सबैलाई सुख दिनु छ। दुःख दियो भने फेरि धर्मराजको धर्मसभामा ट्रिब्युनलमा बस्नुपर्छ, साक्षात्कार हुन्छ। तिमीले यो के गरेका छौ? अब खाऊ सजाय। पद पनि भ्रष्ट हुनेछ। सुनी सुनी रहन्छन्, तैपनि कति बच्चाहरूले उल्टो व्यवहार गरिरहन्छन्। बाबा भन्नुहुन्छ सदा श्रीखण्ड भएर बस, क्षीरखण्ड भएर बस। यदि नुन पानी भएर बस्यौ भने धेरै तिमीले डिसर्भिस गर्नेछौ। कसैको नाम रूपमा फस्यौ भने पनि धेरै पाप हुन्छ। माया मानव एउटा मुसा हो, जसले आएर फुक्छ अनि टोक्छ अनि रगत आउँछ। त्यो कसैले थाहा पाउँदैनन्, थाहा पनि हुँदैन। मायाले पनि रगत निकालिदिन्छ। यी विकार विकृतिको मायाले पनि यस्तो दुर्घटना गर्छ, यस्तो कर्म गराइदिन्छ जुन हामीलाई थाहै हुँदैन। पाँच विकारले एकदम हाम्रो शिरलाई मोडिदिन्छ। बाबाले सावधानी दिनुहुन्छ यस्तो नहोस्। फेरि धर्मराजको सभामा अगाडि आएर हामीलाई कहाँ सावधान गर्नुभयो र भनेर नभन्नु परोस्। तिमीलाई थाहा छ
ईश्वरले पढ़ाईरहनु भएको छ, बाबा आफै कति निरंकारी हुनुहुन्छ भन्नुहुन्छ, म आज्ञाकारी सेवक हुँ। कुनै पनि बच्चाहरूमा कति अहंकार हुन्छ, कुनै कुनै बच्चाहरूमा कति अहंकार हुन्छ, बाबाको बनेर फेरि यस्ता यस्ता कुकर्महरू गर्छन् जुन कुरै नसोध। यसभन्दा त जो बाहिर गृहस्थ व्यवहारमा छन् उनीहरू धेरै उच्च जान्छन्। देह अभिमान आउनसाथ मायाले जोडले थप्पड़ मार्छ। देह अभिमान तोड्नु ठूलो मंजिल हो। देह अभिमान आयो भने थप्पड़ लाग्यो। त्यसैले देह अभिमानमा आउनु नै किन नआउने, आउनु हुँदैन जसले पद भ्रष्ट गर्छ। यस्तो होस् नहोस्, त्यहाँ गएर कुच्चो लगाउनु परोस्। अहिले यदि बाबासँग कसैले सोध्यो भने बाबाले बताउन सक्नुहुन्छ, आफैले पनि बुझ्न सक्छौ मैले कति सेवा गर्छु, मैले गरेको सेवा निस्वार्थ छ कि स्वार्थ छ, तिमीले आफ्नो आफै मूल्यांकन गर। मैले कतिलाई सुख दिएको छु, बाबा मम्माले हामी सबैलाई सुख दिनुहुन्छ, कति खुशी हुनुहुन्छ। बाबाले बम्बईमा गएर पनि ज्ञानको डान्स गर्नुहुन्थ्यो, चात्रक धेरै थिए। बाबा भन्नुहुन्छ धेरै चात्रकहरूले सामान्य ज्ञान डान्स गरे भने राम्रा राम्रा पोइन्टहरू निस्कन्छन्, चात्रकले तान्छन्, तिमी पनि त्यस्तै बन्नु छ, त्यसैले त बाबालाई फलो गर्छौ। श्रीमतमा चल्नु छ, आफ्नो मतमा चलेर हामीले बदनामी गरेमा धेरै नोक्सान हुन्छ। अहिले बाबाले तिमीलाई समझदार बनाउनुहुन्छ। भारतवर्ष पहिले स्वर्ग थियो, अहिले कस्तो रौरम नर्क बनेको छ। भारतवर्ष जस्तो पावन कुनै भूमि थिएन उस बेला, भन्छन् तर बुझ्दैनन्। हामी स्वर्गवासी थियौं, अथाह सुख थियो। गुरू नानकले भगवानको महिमा गाएका छन्, उहाँले आएर फोहोर कपड़ा धुनुहुन्छ, जसको महिमा छ एक ओंकार। शिवलिंगको सट्टामा अकाल तख्त नाम राखिदिएका छन्। अहिले बाबाले तिमीलाई सारा सृष्टिको आदि मध्य अन्तको राज सम्झाउनुहुन्छ। प्यारा बच्चाहरू, एउटा पनि पाप कर्म नगर्नु, नत्र भने सय गुणा सजाय हुन्छ। मेरो निन्दा गरायो भने पद पनि तिम्रो भ्रष्ट हुन्छ। धेरै सम्हालेर रहनु छ, आफ्नो जीवन हीरा जस्तो बनाउनु छ, नत्र धेरै पछुताउनु पर्नेछ। जे जति उल्टो कर्म गरेका छौ तिमीले भित्रभित्रै तिम्रो दिल खाइरहन्छ। के कल्प कल्प हामीले यस्तै गर्नेछौ जसले गर्दा निज पद पाउनेछौ। बाबा भन्नुहुन्छ माता पितालाई फलो गर्न चाहन्छौ भने सच्चा दिलले सेवा गर। माया त कतै न कतैबाट पसेर आउँछ। सेन्टरका प्रमुख हेड्सहरू बिल्कुल निरंकारी भएर बस्नुपर्छ। बाबा हेर कति निरंकारी हुनुहुन्छ, कति बच्चाहरूले अरूसँग सेवा लिन्छन्। बाबा कति निरंकारी हुनुहुन्छ, कहिले कसैसँग रिसाउनुहुन्न। बच्चाहरू यदि अवज्ञाकारी छन् भने बाबाले उनीहरूलाई सम्झाउनुहुन्छ, सम्झाउन सक्नुहुन्छ। तिमीले के गर्छौ बेहतका बाबालाई नै थाहा छ, सबै बच्चाहरू एक समान सपूत हुँदैनन्, कोही कपूत पनि हुन्छन्। बाबाले ज्ञान दिनुहुन्छ बच्चाहरूलाई, धेरै बच्चाहरू धेरै छन्, यसमा त वृद्धि हुँदै लाखौंको अन्दाजमा जान्छन्। त्यसैले बाबाले बच्चाहरूलाई सावधानी दिनुहुन्छ, कुनै लापरवाही नगर। यहाँ पतितबाट पावन बन्न आएका छौ, त्यसैले कुनै पनि पतित काम नगर, नाम रूपमा फस्नु हुँदैन, देह अभिमानमा फस्नु हुँदैन। र बाबा भन्नुहुन्छ देही अभिमानी भएर, आत्मा अभिमानी भएर बाबालाई याद गरिराख, श्रीमतमा चलिराख, माया धेरै प्रबल छ। बाबाले सबै थोक सम्झाइरहनु भएको छ। त आदरणीय श्रोताहरू, आजको धारणाको लागि मुख्य सारमा भनिएको छ, बाबा समान निरंकारी बन्नु छ, कसैसँग सेवा लिनु छैन, कसैलाई दुःख दिनु छैन, यस्तो कुनै पाप कर्म गर्नु हुँदैन जसको सजाय गएर भविष्यमा खानु परोस्। आपसमा क्षीरखण्ड दूतको चाहिँ समुद्र भएर बढ्नु छ र एक बाबाको श्रीमतमा चल्नु छ र आफ्नो मतमा कहिले पनि नचल्नु। आज बाबाले वरदानमा भन्नुभएको छ, सेकेण्डमा देहरूपी चोलाबाट न्यारा बनेर कर्मभोगमाथि विजय प्राप्त गर्ने सर्वशक्ति सम्पन्न भव। कर्मभोगको चाहिँ जोड भएपछि कर्म इन्द्रियहरूले कर्मभोगको वश आफूतिर आकर्षित गर्छन्। अर्थात जुन समयमा धेरै दुःख दर्दको अनुभव हुन्छ त्यस्तो समयमा कर्मभोगलाई कर्मयोगमा परिवर्तन गर्ने, साक्षी भएर कर्म इन्द्रियहरूद्वारा भोगाउनेहरूलाई नै सर्वसम्पन्न सम्पन्न अष्टरत्न विजयी भनिन्छ। यसको लागि धेरै समयको देहरूपी चोलाबाट न्यारा बन्ने अभ्यास गर्नुपर्छ।
देहरूपी वस्त्र दुनियाँको वा मायाको आकर्षण टाइट अर्थात कसिएको नहोस् भनी सहजै निस्कनेछ भनेर बाबाले स्लोगनमा सर्वमान प्राप्त गर्नको लागि निर्माण चित्त बन र निर्माण महानताको निशानी हो भनेर भन्नुभएको छ। आज श्रोताहरू विशेष गरेर यो चैते दशैंको सन्दर्भमा माता मातेश्वरीजीको अनमोल महावाक्य पनि दिएको छ। माताजीले भन्नुभएको छ, सरस्वती मम्माले ईश्वर सर्वव्यापी हुनुहुन्न। यसको के प्रमाण छ भन्दाखेरि माताले भन्नुभयो शिरोमणि गीतामा जुन भगवानुबाट भनिएको छ, प्यारा बच्चाहरू जहाँ जित छ त्यहाँ म छु। यो पनि परमात्माको महावाक्य हो। पहाड़हरूमा जुन हिमालय पहाड़ छ त्यसमा म छु र सर्पहरूमा कालीनाग छ मै हुँ। त्यसमा पर्वतको उच्च पर्वत कैलाश पर्वत देखाउँछन् र सर्पहरूमा कालीनाग देखाउँछन्। त्यसैले यसबाट सिद्ध हुन्छ परमात्मा यदि सर्व सर्पहरूमा केवल कालीनागमा हुनुहुन्छ भने सर्व सर्पहरूमा उहाँको वास किन भएन। यदि परमात्मा उच्चभन्दा उच्च पहाड़मा हुनुहुन्छ अर्थात तलका पहाड़हरूमा हुनुहुन्न, फेरि भन्छन् जहाँ जीत त्यहाँ मेरो जन्म अर्थात हारमा जन्म हुँदैन। अब यी कुराहरूले सिद्ध के हुन्छ भने परमात्मा कहिले पनि सर्वव्यापी हुनुहुन्न। एकातिर यस्तो पनि भन्छन्, अर्कोतिर यस्तो पनि भन्छन्, परमात्मा अनेक रूपमा आउनुहुन्छ। जस्तै परमात्मालाई 10 अवतार 24 अवतारको रूपमा पनि देखाइएको छ भन्छन्। कछुवा माछा आदिको चाहिँ सबैमा परमात्माको रूप हुन् भनिन्छ। अब कि यो उनीहरूको मिथ्या ज्ञान हो, यो झूठा ज्ञान हो? यसरी नै परमात्मालाई सर्वत्र सम्झिरहेका छन्, बसेका छन्, किनकि यस समयमा कलियुगमा सर्वत्र माया नै माया व्यापक छ। भगवान व्यापक हुनुहुन्न, फेरि परमात्मा व्यापक कसरी हुनुहुन्छ? गीतामा पनि भनिएको छ म फेरि मायामा व्यापक छैन। यसबाट सिद्ध हुन्छ परमात्मा सर्वत्र हुनुहुन्न। निराकारी दुनियाँ आत्मा र परमात्माको निवास स्थान कहाँ हो? अब यो हामीलाई थाहा छ। हामीले निराकारी दुनियाँ भन्छौं, निराकारको अर्थ यो होइन उहाँको कुनै आकार छैन। जसरी हामीले निराकारी दुनियाँ भन्छौं भने यसको मतलब अवश्य कुनै दुनियाँ छ तर यसको स्थूल सृष्टिको जस्तो आकार छैन।